0: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
1: तपाईलाई असल कामहरू गर्न बोलाइएको छ। जयमसी, आज मंगलबार सेप्टेम्बर 15 तारिक भदौ 30 गते। आजको बाइबल खण्ड कलसीको पुस्तक 1 अध्यायको 10 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, प्रत्येक असल काममा फलवन्त हुँदै परमेश्वरको ज्ञानमा बढ्दै जान सक। धेरै मानिसहरूलाई थाहा छ कि हेलेन केलरले बाल्यकालमा ज्वरो आएर सुन्ने, बोल्ने र दृष्टिविहीन हुन पुगेको कठिन शारीरिक चुनौतीलाई कसरी पार गरिन् र अन्तत तिनले ब्रेल लिपि सिकेर कसरी कुराकानी गर्न सिकिन्। तिनको जीवनले लाखौं मानिसहरूलाई प्रेरित गर्यो। तिनका उत्कृष्ट प्रशंसकहरू मध्ये एक लेखक मार्क ट्वेन थिए। बाल्यकालदेखि नै तिनलाई व्हाइट हाउसमा हरेक राष्ट्रपतिलाई भेट्न आमन्त्रित गरिन्थ्यो। तथापि धेरै मानिसहरूलाई थाहा छैन कि हेलेनले वयस्क व्यक्तिको रूपमा कति कडा परिश्रम गरिन्। ब्र्याडक्लिफ कलेजबाट उत्कृष्टता साथ स्नातक गरेपछि तिनले 88 वर्षको उमेरमा आफ्नो मृत्यु नहुन्जेल अरूहरूलाई मद्दत गर्न काम गरिन्। तिनले धेरै लेखहरू लेखिन्। तिनले दृष्टिविहीनहरूका लागि अमेरिकी संस्थामा प्रवचनहरू दिइन् र तिनीहरूका लागि लाखौं डलर जुटाइन्। तिनको 80 जन्मदिनमा तिनलाई दृष्टिविहीनहरूलाई उत्कृष्ट मद्दत गर्नेहरूका लागि भनी स्थापना गरेको हेलेन केलर अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरियो। बाइबलमा पाउलले कलसीका क्रिस्चियनहरूका लागि यसरी प्रार्थना गरे, ताकि तिमीहरू उहाँलाई पूर्ण रूपले प्रसन्न पार्ने प्रभुको योग्य जीवन बिताउन सक। यो कुरा तपाईँले कलसीको पुस्तक 1 अध्यायको 10 पदमा हेर्न सक्नुहुन्छ। अनि उनले तिनीहरूलाई यसो गर्न सक्ने दुईवटा तरिका दिए, प्रत्येक असल काममा फलवन्त हुँदै परमेश्वरको ज्ञानमा बढ्दै जानु, विश्वास र काम, आत्मिकता र सेवा, प्रभुको सेवा गर्नु र अरूका लागि आवश्यकताहरू पूरा गर्नु। हेलेन केलरको जीवन त्यस्तै थियो। तपाईँले भन्नुहोला, तर मेरो लक्ष्य मानिसहरूलाई भन्दा प्रभुलाई खुसी पार्नु हो। तपाईँले यसरी त्यसो गर्नुपर्छ, मानिसहरूका निम्ति होइन तर प्रभुको निम्ति जस्तै गरी सदिच्छाले सेवा गर्दै। यो कुरा तपाईँले एफिसीको पुस्तक 6 अध्यायको 7 पदमा हेर्न सक्नुहुन्छ। भजन लेखक चार्ल्स मेक्सले लेखे चाहिँ, अरूका लागि हो प्रभु, अरूका लागि सोच्न सकौँ, अरूका लागि जिउन मलाई मद्दत गर्नुहोस् ताकि म तपाईँ जस्तै जिउन सकौँ। यसकारण परमेश्वरले तपाईँलाई दिनुभएको सेवा असल भएकाले त्यसमा फलवन्त बन्दै जानुहोस्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
0: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
2: मोबाइल नम्बर 98082408470।
0: इमेल ठेगाना mos.radioministry@gmail.com।
2: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
0: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीहा।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। UCIN को साझा कबर हो, सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईँलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CINखबर.com, CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज मिति 2083 साल भदौ 30 गते, मंगलबार सेप्टेम्बर 15 तारिक सन् 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको चतुर्थी तिथि, ऋषि पञ्चमी।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: भोटेकोशी बाढीपछि रसुवाका 13 खानेपानी आयोजनामा 25 करोड बराबरको क्षति, प्रतिनिधि सभाको बैठक आज, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संघीय संसद सचिवालयको क्यालेण्डरबाट हट्यो।
1: एमालेमा प्रतिवेदनमाथिको सहमति जुटाउन 3 नेतालाई दिइयो जिम्मेवारी, अर्थमन्त्री वागले पर्सि भारत जाने, खरिद सम्झौतापछि सार्वजनिक निकायले शर्त परिवर्तन गर्न नपाउने।
0: महँगी अनियन्त्रित रूपमा बढ्दै 21 राजदूत नियुक्ति सिफारिसको गृह कार्य, जापानिज इन्सेफ्लाइटिसको संक्रमणबाट कोशीमा 2 महिनामै 11 मृत्यु।
1: फ्रान्समा 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कानूनी प्रस्ताव, हुती विद्रोहीद्वारा दक्षिण लाल सागरका टापुहरू कब्जा, जलवायु प्रदूषण सम्बन्धी सीमाहरू हटाउने घोषणा ट्रम्प प्रशासनको।
0: र निलम्बनमा परेको एन्फाले राखेपमा ज्ञापन पत्र सहित धरना दिने, भारतद्वारा अफगानिस्तान पहिलो T20 अन्तर्राष्ट्रिय खेलमा 7 विकेटले पराजित, आशिष थापालाई अन्तर्राष्ट्रिय पदक।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा सुरुमा, भोटेकोशी बाढीका कारण निजी क्षेत्रमा पुगेको क्षति र प्रधानमन्त्रीले स्थानीय तहका प्रतिनिधिहरूसँग गरेको संवादको प्रसंग।
1: भोटेकोशी बाढीमा गएको कुल क्षति मध्ये करिब 3 खर्ब रूपियाँ निजी क्षेत्रको रहेको सरकारले प्रारम्भिक अनुमान गरेको छ। बाढीमा सरकारी र निजी क्षेत्रको गरी 4.8 खर्ब रूपियाँ बराबरको क्षति भएको द्रुप्त क्षति तथा आवश्यक मूल्याङ्कनको प्रतिवेदनले अनुमान गरेको छ। बाढीले निजी क्षेत्रका धेरै व्यवसाय प्रतिष्ठान, आवास, जलविद्युत आयोजना, विद्यालय, सवारी साधन, संचार माध्यम लगायतलाई भौतिक संरचनामा क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोगका सहसचिव एवं RDNका संयोजक अर्जुन भण्डारीले निजी क्षेत्रको मात्रै करिब 3 खर्ब रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक प्रतिवेदनले देखाएको बताउनुभयो। प्रतिवेदनमा निजी क्षेत्रको मात्र नभई आकलन नगरिएको उहाँले निजी क्षेत्रको प्रतिवेदनमा निजी क्षेत्रको मात्र क्षति आकलन नगरेको उहाँको भनाइ छ। राष्ट्रिय योजना आयोगले विपदपछिको आवश्यक आकलन सुरु गरेको छ, जसमा प्रष्ट रूपमा सरकारी र निजी क्षेत्रको कति कति क्षति भएको छ भनेर छुट्टा छुट्टै आकलन हुन्छ। बाढीले व्यापार उद्योग गरेर करिब 4,800 व्यवसाय छुट्टै आकलन हुन्छ। बाढीले व्यापार उद्योग गरेर करिब 4,800 व्यावसायिक प्रतिष्ठानमा आंशिक वा पूर्ण रूपमा क्षति पुगेको आकलन छ, जसबाट 1,46,19 करोड रुपियाँको क्षति भएको छ। बाढीबाट भौतिक संरचना भौतिक रूपमा पुगेको क्षति र त्यसबाट पुगेको सम्भावित हानि नोक्सानी जोडेर आरडीएनले कुल क्षति तथा हानि नोक्सानी गणना गरेको छ। त्यसअनुसार बाढीले 1,46,19 करोड रुपियाँ बराबरको आर्थिक गतिविधि जीवनयापनमा असर परेको समेत देखाएको छ, जसमा 30 खर्ब 30 करोडको क्षति, 30 अर्ब 30 करोडको क्षति र 1,15,89 करोडको हानि नोक्सानी भएको समेत बताइएको छ। व्यावसायिक प्रतिष्ठानको पुननिर्माणका लागि मात्रै 45 अर्ब 45 करोड रुपियाँ बराबरको क्षतिको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै प्रभावित उद्योग तथा व्यवसाय प्रतिष्ठानमा क्षति पुगेका मध्ये 1,259 होटल तथा रेस्टुरेन्ट, 1,212 थोक तथा खुद्रा व्यापार, 866 शैक्षिक संस्था, 345 विद्युत ग्यास र पानी उद्योग, 263 उत्पादनमूलक उद्योग र 227 अन्य सेवाका क्रियाकलापहरू, 190 वित्तीय क्षेत्र र बिमाका क्षेत्र, 179 कृषि मत्स्य र वन व्यवसाय 171 मानव स्वास्थ्य र सामाजिक कार्य र 87 यातायातसँग सम्बन्धित व्यावसायिक प्रतिष्ठान प्रभावित भएको समेत प्रतिवेदनले उल्लेख गरेको छ।
0: यसबीच प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछिको पुनर्स्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग हिजो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा छलफल गर्दै उहाँले पुनर्स्थापनाका लागि सरकारले आफूसँग भएको तथा धरात्री निकायहरूले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताउनुभयो। उहाँले बाढी प्रभावित जनप्रतिनिधिहरूसँगको छलफलमा उनीहरूको मनोबल उच्च राख्न सहयोगी हुने समेत विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूबाटै विपदका बेला संघ प्रदेश र स्थानीय तह बीचको तत्कालै समन्वय भएको कुरा सुन्न पाउँदा आफूलाई खुशी लागेको बताउनुभयो। प्रधानमन्त्रीले सरकार प्रभावित क्षेत्रमा जति सक्दो चाँडो सड़क सञ्जाल पुनस्थापना गर्ने गरी निरन्तर काम गरिरहेको पनि उल्लेख गर्नुभयो। सड़क सञ्जाल सञ्चालनमा आएसँगै प्रभावितहरू पूर्ववत अवस्थातर्फ स्वस्फूर्त रूपमा फर्कन सहज हुने पनि विश्वास प्रधानमन्त्रीको छ। प्रधानमन्त्री शाहले आफूहरूले शुरूआतबाटै नदी तटीय क्षेत्रमा रहेका बस्तीहरू जोखिममा रहेको विषय उठाउँदै आएको पनि स्मरण गर्नुभयो। उहाँले स्थानीय जनप्रतिनिधिहरूले भने जस्तै अब रसुवा बाढीबाट प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने पनि बताउनुभयो। बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूले भने प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़क तथा बेली ब्रिज निर्माणलाई प्राथमिकता दिन सरकारसँग माग गरेको नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले पत्रकारहरूसँग बताउनुभयो।
3: मा चाहिँ उहाँले हामीले चाहिँ कनेक्टिभी वैकली मार्गको कुराहरू सबै कुराहरू प्रस्तुत गरिसक्नुभएपछि उहाँले के भन्नुभएको छ भने हामीलाई बजेटको लागि यहाँले चिन्ता गर्नु पर्दैन, होइन के कस्तो चाहिँ पूर्वाधारहरू के कस्तो चाहिँ जनतालाई प्रत्यक्ष रूपमा राहत दिन सक्ने होइन जनतालाई तत्कालै चाहिँ अब पुनस्थापनाको कुरा छ होइन पुनर्वासका कुरा छ पुनस्थापनाका लङ टर्म्सको उहाँहरूलाई एकदमै जीविकोपार्जन सहितको उहाँहरूलाई पुनस्थापित गर्नुपर्ने छ त्यो विषयमा छलफल भएको हो।
0: छलफलमा प्रधानमन्त्रीले पूर्वाधार निर्माणसँगै जनताको पुनर्वासका विषयमा बजेटको कुनै चिन्ता नगर्न पनि आश्वासन दिनुभयो। यसैबीच नुवाकोटको किसपाङ गाउँपालिकाका अध्यक्ष बिरबल तामाङ बैंकिङको सुरमा सिंहदरबार परिसरबाटै हिजो नै पक्राउ पर्नुभयो। उहाँ विरूद्ध उजुरी परेपछि प्रहरी वृत्त दरबार मार्गले वैशाख 28 गते काठमाडौँ जिल्ला अदालतमा पक्राउ अनुमति माग गर्दै पत्र पठाएको थियो। अरूण अर्यालको जाहेरीमा नेपाल सरकार प्रतिवादी तामाङ रहेको बैंकिङ कसुर मुद्दाको अनुसन्धानका क्रममा उहाँलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। भोटेकोशी बाढीले कृषि क्षेत्रमा भने 1 अर्ब रूपियाँ भन्दा बढीको क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदनले धान

0: तरकारी तथा पशुपन्छी क्षेत्रमा ठूलो क्षति भएको देखाएको हो। प्रतिवेदन अनुसार बाढीबाट विभिन्न स्थानीय तहमा 1669 हेक्टर धान खेती प्रभावित छ। त्यसबाट करिब 5843 टन धान उत्पादनमा क्षति पुगेको अनुमान गरिएको छ। 137 हेक्टर तरकारी खेती प्रभावित हुँदा करिब 1843 टन तरकारी उत्पादनमा क्षति पुगेको अनुमान गरिएको छ। त्यसै गरी प्रतिवेदन अनुसार 252,445 पशुपन्छी प्रभावित भएका छन्। यसबाट करिब 1,11,39,00,000 क्षति भएको अनुमान गरिएको छ।
1: संघीय संसद प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजेका लागि बोलाइएको छ। संघीय संसद सचिवालयका अनुसार आजको बैठकका लागि विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर तथा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाब दिने कार्यक्रम छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मिलितमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। आज विभिन्न संसदीय गतिविधि समितिहरूको बैठक पनि बस्दैछ। संसदीय गति विषयगत समितिहरूको बैठक पनि बस्दैछ, जस अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायक व्यवस्थापन समिति तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक पनि बस्ने भएको छ। यसैबीच प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिका सार्वजनिक भएको छ। असोज 15 गतेसम्मको संसदीय क्यालेण्डरमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गते गर्ने भनेको प्रश्नोत्तर सूचीबाट हटाइएको छ। क्यालेण्डर अनुसार पर्सि, आज र भोलि प्रतिनिधि सभाको बैठक बस्नेछ। संघीय संसद सचिवालयका प्रवक्ता इकराम गिरीले भन्नुभयो,
2: उपलब्ध कार्यभार जे जति छन्, विधेयकहरू, सन्धि सम्झौताहरू, त्यसै गरेर केही सार्वजनिक महत्वको प्रस्तावहरू लगायतका विषयलाई लिएर अहिलेको क्यालेण्डर तयार गरिएको छ। बीचमा सरकारले कुनै विधेयकहरू लिएर आउन चाहेको अवस्थामा यही क्यालेण्डरभित्र हामी समावेश गरेर अगाडि बढाउँछौँ। त्यसै गरेर समितिबाट कुनै विधेयकमाथिको प्रतिवेदन उपलब्ध भएमा पनि यही क्यालेण्डरभित्र रहेर हामी अगाडि बढाउँछौँ। सम्भवतः अधिवेशन चाहिँ 3 हप्ता असोजको तिर चाहिँ अधिवेशन अन्त हुन सक्छ भन्ने तरिकाबाट छलफल चाहिँ कार्यव्यवस्थामा भएको छ। भाद्र 10 गते गर्ने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर चाहिँ अब भटेपछि त्रिशुलीमाको बाढीका कारणले असम्भव हो होइन। त्यो पनि हामीले सामान्य बैठक त गर्यौं, तर बिजनेसमा छिर्दै नछिरिकन त्यो बारेमा नेपाल सरकारले जानकारी गराउने सम्भावना सीमित रह्यो। आपसी समन्वय गरेर मिति तय गरिने भन्ने छ।
0: यसबीच महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा र साइबर अपराधका घटना नियन्त्रण र न्यूनीकरणमा राज्य संयन्त्रलाई प्रभावकारी बनाउनु पर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरू एकै ठाउँमा उभिएका छन्। सत्तापक्ष तथा प्रतिपक्षका सांसदहरू सम्मिलित रहेर संयन्त्र प्रभावकारी र क्रियाशील बनाउन प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता भएको छ। नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक नीता घतानी प्रस्तावक रहेको संकल्प प्रस्ताव दर्ता भएको हो। प्रस्तावमा सत्तारूढ तथा अन्य विपक्षी दलका सांसदहरूले समर्थन गरेका छन्। घटना नियन्त्रण र न्यूनीकरणका लागि मौजुदा कानूनको प्रभावकारी कार्यान्वयन, पीड़ितहरूको सुरक्षा तथा पुनस्थापना र शीघ्र न्यायका लागि संयन्त्र आवश्यक भएको संकल्प प्रस्तुत गरिएको छ। सांसद घतानीको प्रस्तावमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रद्धा कुंवर, नेपाली कांग्रेसका रेणुका काउचा, नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद बलावती शर्मा र पार्वती विकले समर्थन गर्नुभएको छ। श्रम संस्कृति पार्टीका अम्बिका देवी संग्रौला तथा राप्रपा संसदीय दलका सचेतक खुशबु ओलीले प्रस्तावको समर्थन गर्नुभएको छ। सार्वजनिक महत्वको कुनै पनि विषयमा राय वा सिफारिश प्रकट गर्न तथा सन्देश वा निर्देशन दिन संकल्प प्रस्ताव दर्ताको अधिकार प्रतिनिधि सभा नियमावलीले सांसदहरूलाई दिएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोसी बारी प्रभावितलाई नगद राहतको व्यवस्था गर्नुको फाइदा,
3: दाल चामल तरकारी किनेर लानुको सट्टा उहाँहरूलाई क्यास दिन सक्छौँ, पैसा दिन सक्छौँ, त्यो सामान आफ्नो चोइसको खान्छन् नि, हामीले लगाए चामलै खानु, सबैलाई चामल खानु हुँदैन नि।
0: एमालेमा प्रतिवेदनमाथिको सहमति जुटाउन तीन नेतालाई दिइयो जिम्मेवारी. अर्थमन्त्री वागले पर्सि भारत जाने. खरिद सम्झौतापछि सार्वजनिक निकायले शर्त परिवर्तन गर्न नपाउने. लगायतका खबर बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
4: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ.
5: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
4: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो. तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ.
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ.
4: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ.
5: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं. वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ.
4: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउँ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं. जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन.
6: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि.
7: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने. आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि. यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु.
6: ओहो, तिमी त घरको खाने भएछौ नि.
8: के को सरसल्लाह हो दुईजनाको?
7: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर.
8: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ. यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन. धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ.
6: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
8: अवश्य सक्छौ. यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि. यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि.
9: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ. विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ. हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ. ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सीआईएन.
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर डट कम तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ. अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर.
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा अनियन्त्रित महँगी ग्यासको लाइन नहट्दै चार पर्वको मुखमा दैनिक उपभोग्य वस्तुको समेत बजार भाव आकाशिएको छ. सरकारले मूल्य नियन्त्रण र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन नसक्दा उपभोक्ता भने महँगीको मारमा झेल आएका छन्, अजित अधिकारीले खबर लेख्नु भएको छ. त्यस्तै जापानिज इन्सेफलाइटिसको संक्रमणका कारण कोशीमा दुई महिनामै घारको मृत्यु शीर्षकको खबर पनि प्रकाशित छ. झापा, मोरङ, सुनसरी र इलामा संक्रमण भएको छ. 21 राजदूत नियुक्ति सिफारिश गृहकार्य शीर्षकमा परशुराम काफ्लेले लेख्नु भएको खबर पनि प्रकाशित छ. प्रधानमन्त्री बालेन्द्र शाह 6 असोजमा राष्ट्रसंघीय महासभामा सहभागी हुन न्युयोर्क जानु अघि सिफारिश गर्ने तयारी समेत भएको बताइएको छ. त्यस्तै भित्रपृष्ठमा भारतले दैनिक 18 घण्टा 654 मेगावाट बिजुली दिने शीर्षकको खबर मिलन विश्वकर्माले लेख्नु भएको छ. भारतले आगामी डिसेम्बरसम्म नेपाललाई दैनिक 18 घण्टा बिजुली दिने निर्णय गरेको छ. भारतको विद्युत मन्त्रालयले शुक्रबारदेखि लागू हुने गरेर 31 डिसेम्बर अर्थात 26 पुषसम्म दैनिक 18 घण्टा 654 मेगावाट बिजुली उपलब्ध गराउने निर्णय समेत गरेको हो. त्यस्तै आर्थिक गतिविधिमा अघोषित ब्रेक शीर्षकमा पनि खबर प्रकाशित छ भित्रपृष्ठमा. यता भित्रपृष्ठमा काङ्ग्रेस विवाद झन बढ्दै शीर्षकको खबर छ। समायोजन प्रस्ताव देउबा समूहद्वारा अस्वीकार शीर्षकमा प्रेम गौतमले खबर लेख्नु भएको छ। 14 महाधिवेशनका केन्द्रीय सदस्यलाई 15 महाधिवेशन आयोजक समितिमा समायोजन गर्ने संस्थापन पक्षको निर्णय अस्वीकार गर्दै देउबा पक्षले यसलाई राजनैतिक सौदाबाजी भनेको छ। संस्थापन भन्छ माग पूरा गरौं, अब नयाँ शर्त नराखी महाधिवेशनमा जानुपर्छ। त्यस्तै एमाले कार्यदलमा मध्यमार्गीको खोजी, ओली हटाउने भाषा शैलीमा कैची, पुनर्गठनको नीतिगत सुझाव समेटेर प्रतिवेदन शीर्षकमा खबर प्रकाशित छ। एमालेको चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले अध्यक्ष केपी ओली र शीर्ष नेताहरूलाई हटाएर पार्टी पुनर्गठन शुरू गर्ने व्यक्ति केन्द्रित सुझाव नराखी प्रतिवेदन बनाउने भएको छ। केन्द्रीय सचिवालयको कार्यदेश विपरीत व्यक्ति केन्द्रित सुझाव राखेर प्रतिवेदन बनाउँदा पार्टी एकता खण्डित हुने र उद्देश्य विपरीतको कामले अगाडि बढ्ने भन्दै एकतालाई ध्यानमा राखेर प्रतिवेदन बनाउने निर्णय भएको समेत कार्यदलले बताएको छ।
0: आर्थिक कारोबार दैनिकमा बीमा दावीको भुक्तानीमा जहिले समस्या शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर छ। विपदको सामना गरिरहेको निजी क्षेत्रको सम्पत्तिको बीमा दावी भुक्तानीमा बीमा कम्पनीहरूले जहिले ढिलाइ गर्ने गरेको आरोप लागेको हो। कोरोना महामारी, जुन्जी आन्दोलन, बाढ़ी पहिरो लगायतका कारण क्षेत विच्छेद बन्नु परेका बीमितहरूलाई बीमा कम्पनीहरूले भुक्तानीमा ढिलाइ गरेको आरोप लागेको हो। कोरोनाको 7 अर्ब भुक्तानीमा सरकार अझै मौन रहेको पनि उल्लेख गरिएको छ। कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई जरिवाना शीर्षकमा झापाबाट लेखिएको खबर पनि छापिएको छ। कान्तिपुर दैनिकमा 33 होल्डिङ सेन्टरमा 2400 बाढी पीड़ित, खानेपानी मुख्य समस्या, महामारीको जोखिम शीर्षकमा दया दुधराज र अर्जुन पौडेलले नुवाकोटबाट लेख्नु भएको खबर छ। बाढीबाट विस्थापित भएका 2418 व्यक्ति रसुवा, नुवाकोट र धादिङका 33 होल्डिङ सेन्टरमा छन्। कुनै कड़ा महामारी नफैले पनि रुघाखोकी र भाइरल ज्वरो देखिएको छ। बाढ़ी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तर तल्लो भेगमा ई कोली जीवाणु नै भेटिएको खबरमा उल्लेख छ। त्यसै गरी अर्को खबर, तपाईँले बनाएको 80को दशक झल्किने तस्विरले वातावरणलाई कति प्रभाव पार्छ, कति भार पार्छ शीर्षकमा लेखिएको खबर पनि छ। स्क्रिनमा एउटा बटन थिचेर बनाइएको यो रमाइलो ट्रेनका पछाडि हजारौं जीपीयु, विशाल डेटा सेन्टर, ठूलो विद्युत खपत र पानीको अदृश्य मूल्य पनि जोडिएको उल्लेख गरिएको छ। भित्रीपन्नामा छापिएको खबर रहेको छ, अहिलेको फ्लाइ दुबई पर्खिरहेको छ पोखरा शीर्षकमा दीपक परियारले लेख्नुभएको हो। दुबईबाट पोखरा आउनेको संख्या उत्साहजनक छ। भाडादर काठमाडौँभन्दा 5,000 रुपियाँ सस्तो रहेको छ। पुँजी बजार सुदृढीकरण गर्न सरकारको 21 बुँदे कार्ययोजना, शेयर निष्कासनमा सहजता, पूर्वाधार निर्माणदेखि कर छुटसम्म शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको खबर छापिएको छ। भोटेकोशीमा आएको बाढ़ीबाट जलविद्युत आयोजना लगायत भौतिक पूर्वाधारको क्षति भएपछि अर्थतन्त्रमा परेको चाप र पुँजी बजारमा परेको असर न्यूनीकरण गर्न सरकारले कार्ययोजना ल्याएको उल्लेख गरिएको छ। अर्को खबर, काँग्रेसमा एकसाथ 13,000 भन्दा बढी युवा नेतृत्व तहमा आउँदै शीर्षकमा कुलचन्द्र नेउपानेले लेख्नु भएको छ। महिलाको प्रतिनिधित्व हरेक निकायमा कम्तीमा 1/3 हुने व्यवस्था, कम्तीमा 54,285 महिला नेतृत्व तहमा एकैसाथ आउने, संशोधित विधान अनुसार 17 पदाधिकारी सहित केन्द्रीय कार्य समितिको आकार अब 238 सदस्यीय हुने भएको उल्लेख गरिएको छ। त्यसै गरी गोर्खापत्र दैनिकमा छापिएको खबर रहेको छ, पाठ्यपुस्तक छपाई प्रभावित, सुझावका आधारमा पाठ्यक्रम परिमार्जन शीर्षकमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको हो। अहिले काम नपाउँदा कर्मचारीहरू हात बाँधेर बस्नुपर्ने अवस्था आएको छ। ढिलो गरी काम आएपछि कर्मचारीलाई अतिरिक्त समयमा काम लगाउनुपर्ने हुन्छ, जसले संस्थामा आर्थिक भार समेत बढाउने उल्लेख गरिएको छ। सुरुङ क्षेत्रमा खोजी जारीलाई निरन्तरता दिइएको बारेमा पनि खबर छापिएको छ। बाल बालिकामा बाथ मुटुरोग समस्या गम्भीर बन्दै शीर्षकमा सरोज ढुङ्गेलले लेख्नु भएको छ। बाल बालिकामा घाँटीको संक्रमणपछि देखिने बाथ मुटुरोगको रोकथामका लागि सरकारले प्रारम्भिक पहिचान र नियमित उपचारमा जोड़ दिन थालेको छ। रोग लागिसकेपछि उपचारमा करोड़ौं रूपियाँ खर्च भइरहेकोले सरकारले रोकथामलाई प्राथमिकतामा राख्न थालेको हो। वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर प्रकाश राज रेग्मीले पटक पटक घाँटी दुख्ने, टन्सिल बढ्ने वा पाक्ने समस्या भएका बाल बालिकाको समयमै उपचार हुन नसके बाथ ज्वरो हुँदै मुटुको भल्बमा क्षति पुग्न सक्ने समेत जानकारी दिनुभयो। मुटु रोगको समस्या पनि बालबालिकाहरूमा बढ्दै गएको उल्लेख गरिएको छ। नागरिक दैनिकमा स्थानीय तह पुनर्संरचना आवश्यक, संघीय संरचना बीच नै अनमेल शीर्षकमा सन्तोष पोखरेलले लेख्नु भएको खबर छापिएको छ। प्राकृतिक स्रोत उपभोगमा झमेला शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट लेख्नु भएको खबर पनि छापिएको छ। बाढीको कहरमा जनप्रतिनिधि आफन्त सहकर्मी गुमाए तर बिर्सेनन् दायित्व शीर्षकमा रमेश धमलाले रसुवाबाट लेख्नु भएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। फ्रान्स सरकारले 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ। राष्ट्रपति इमानुएल माक्रोनले सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको छ। यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषदले खारेज गरेपछि सरकारले नयाँ प्रस्ताव तयार गरेको हो। फ्रान्सको संवैधानिक परिषदले गत अगस्तमा अघिल्लो कानूनका केही प्रावधानले व्यक्तिगत स्वतन्त्रतामा आवश्यकता भन्दा हस्तक्षेप गरेको ठहर गर्दै त्यसलाई खारेज गरिदिएको थियो। यमनका इरान समर्थित हुती विद्रोहीले दक्षिण लाल सागरका थप रणनीतिक टापहरू कब्जा गरेका छन्। सरकारी र हुती अधिकारीहरूका अनुसार हिजो भएको यो कदमले महत्वपूर्ण समुद्री जल मार्गमा विद्रोहीको नियन्त्रण थप बलियो भएको भन्दै चिन्ता व्यक्त गरिएको छ। सरकारी दुई अधिकारी र एक हुती अधिकारीका अनुसार सरकारी गठबन्धनका 100 सैनिक उक्त द्वीप समूहद्वारा पछि हटेपछि हुती लडाकु 160 किलोमिटर उत्तरमा रहेका हानिस टापुमा तैनात भएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र अमेरिकी संचार माध्यमका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले कोइला र ग्यासबाट सञ्चालन हुने विद्युत केन्द्रमा लागू जलवायु प्रदूषण सम्बन्धी सीमाहरू हटाउने घोषणा गर्ने तयारी गरेको छ। यस परिवर्तनले पूर्व राष्ट्रपति जो बाइडेनको प्रशासनले सन् 2024 ल्याएका नियमलाई उल्टाउनेछ। ती नियमले कोइला र ग्यासबाट सञ्चालन हुने विद्युत केन्द्रलाई आफ्नो लगभग सम्पूर्ण कार्बन उत्सर्जन घटाउन वा हटाउन बाध्य बनाएको थियो।
0: साझा खबरमा अब खेल खबर। भारतीय महिला टीमले आइतबार कीर्तिमान 8 पल्ट एसिया कपको उपाधि जितेको छ तर त्यसपछि खेलाडीले पाकिस्तानी क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नकवीको हातबाट ट्रफी थाप्न माने मानेनन्। यही अन्यलबीच कार्यक्रम 50 मिनट ढिला शुरू भएको थियो। दुबईमा भएको T20 फाइनलमा भारतले श्रीलंकालाई 72 रनले हराएको हो तर हरमन प्रीत कौरको कप्तानीमा रहेको टीमले पुरस्कार प्रदान गर्ने कार्यक्रम नै बहिष्कार गरेको थियो। गत वर्ष भारतीय पुरुष टीमले पनि यस्तै ट्रफी थाप्न अस्वीकार गरेको थियो। दुवै अवसरमा नकुईले एसियाली क्रिकेट काउन्सिल प्रमुखका रूपमा ट्रफी प्रदान गर्ने अवसर पाउनु भएको थियो। उहाँ पाकिस्तानी क्रिकेट बोर्डका प्रमुख सँगसँगै पाकिस्तानी सरकारका आन्तरिक मामिला मन्त्री समेत रहनुभएको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ एन्फाले निलम्बन फुकुवाका लागि ज्ञापन पत्रसहित धरना दिने भएको छ। एन्फा कर्मचारी रेफ्री प्रशिक्षक सहितको टोलीले आज राष्ट्रिय खेलकुद परिषद राखेपमा धरना दिने कार्यक्रम रहेको महासचिव किरण राईले बताउनुभयो। र एडीसीसी अमेच्योर वर्ल्ड च्याम्पियनशीप 2026 नेपाली युवा खेलाडी आशिष थापाले तेस्रो स्थान हासिल गर्नुभएको छ। सेप्टेम्बरको दोस्रो साता पोल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा बेल्जियम निवासी थापाले 91 किलो इन्टरमिडिएट अमेच्योर वर्ल्ड विधामा प्रतिस्पर्धा गर्दै तेस्रो स्थान हासिल गर्नुभएको हो।
1: बाढी प्रभावितको दैनिकी सहज बनाउन चाल्नुपर्ने कदम के होला? कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। CIN को साझा खबर सुन्दै गर्नुहोला।

0: गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: साझा खबरमा अब भोटेको सिबारी प्रभावितलाई नगद राहत वितरणको आवश्यकताको प्रसंग। बाढीपछि होल्डिङ सेन्टरमा लगेर प्रभावितलाई राखिएको छ। होल्डिङ सेन्टरमा बस्न नचाहनेलाई नगद राहत दिने सरकारको निर्णय र यसको आवश्यकताका बारेमा हामीले आधार नेपालका कार्यकारी निर्देशक प्रह्लाद ढकालसँग कुराकानी गरेका छौं।
4: हामीले परिवारहरूलाई धेरै संघ संस्थामाथि आश्रित बनाउनुभन्दा अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिस भन्छ नि, तपाईँको नमुना कामहरू पनि छन्, एकदमै सुरक्षित तरिकाले दाल चामल तरकारी किनेर लानुको सट्टा उहाँहरूलाई क्यास दिन सक्छौँ, पैसा दिन सक्छौँ, त्यो सामान आफ्नो चोइसको खान्छन् नि। हामीले लगाए चामलै खानु, सबैलाई चामल खानु हुँदैन नि, डायबिटिज छ। हामीले लगाए दाल खानु हुँदैन, सबैलाई कतिलाई युरिक एसिड छ। तपाईँ पैसा दिनुहोस् न, मलाई विश्वास गर्न सकिन्छ भने जो बाढी पीडित छन् त्यो परिवारलाई चाहिँ विश्वास गरेर पैसा दिन सकिन्न। त्यो पीडित परिवारलाई पनि त तपाईँले लो भन्नु न, महिनाको 30,000 दिनुहुन्छ अथवा दिनको 1,000 रुपियाँ दिनुहुन्छ भने ब्याङ्किङ सिस्टमबाट दिनुहोस्, ट्रान्सपेरेन्ट तरिकाले दिनुहोस्, हिसाब राख्नलाई भन्नुहोस्, यो गर्छु, यो गर्न पाउनुहुन्छ, यो पैसाले यो गर्न पाउनुहुन्न, यो किन्न पाउनुहुन्छ, यो किन्न पाउनुहुन्न भनेर प्रत्येक परिवारसँग छोटो एग्रिमेन्ट गर्नुहोस्। पुरुषलाई दिनलाई एकदम जाँड रक्सीमा खर्च हुन्छ भने डर लाग्छ भने महिलालाई दिनुहोस्, उहाँहरूलाई झन् बढी विश्वास गर्न सकिन्छ। महिलाहरूलाई दिनुहोस्, उहाँहरूको एकाउन्टमा पैसा ट्रान्सफर गर्नुहोस्।
5: पैसा दिँदाखेरि फेरि के कति दिने, कति क्षति भएकोलाई कति दिने भन्ने अर्को अलमल हुने होला नि त सरकारलाई अथवा जो सरकारवाला निकायलाई।
4: मेरो विचारमा यो परिवार सङ्ख्या हेरेर सरकारले अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिसहरू छन्, हामी बसेर सल्लाह गर्न सक्छौँ, रूपमै सफल भएका बेस्ट प्र्याक्टिसहरू छन्। म यो किन भन्दैछु नि, यो फेरि मैले आत्मसम्मान डिग्निटीको कुरा गर्दैछु कि, फेरि हात तल र हात माथिको कुरो भएन नि। ब्याङ्क ट्रान्सफर गर्नुहोस्, सिस्टमबाट ट्रान्सफर गर्नुहोस्, गर्नु हुने काम गर्नु नहुने, पैसा प्रयोग गर्ने क्षेत्र प्रयोग गर्नु नहुने क्षेत्र तोकिदिनुहोस्। 100 रुपियाँ कति बढी खर्च गरे बिल राख्नुहोस्, करमा अहिले चिठ्यामा हाल्नुहोस्, कर पनि दिइरहेको हुन्छ उतापट्टि, तपाईँ पैसा पनि दिइरहनु भएको छ, कर उता बिल लिन पनि सिकाइरहनु भएको छ, बिल लिएपछि आन्तरिक

0: अहिले हाम्रो बाढीपीडित क्षेत्रमा हामी म युथ एजेन्सिजहरू छन्, ती युवाहरू अहिले सबै ग्राउन्डमा बसेर यस्तो राम्रो काम गरे. सुरुमै उहाँहरूले होइन, यहाँ सबैभन्दा मोबाइल चलेन, ब्याट्री छैन, ब्याट्री चाहियो, सोलर चाहियो, फोन चाहियो, सानो फोन हुन्छ नि, सानो सानो फोनहरू, युवाहरू त्यो बोकेर भोलिपल्ट गए, हामीलाई फेरि यु खोला बढ्यो, पानी बढ्यो, फेरि फुट्यो, हल्ला भयो. ती युवाहरूलाई तल माथि डाँडामा तल सा हामी त त्यो फोनमै उहाँहरूलाई तल र माथि कुदाएर व्यस्त थियौँ.
1: शान्ति सुरक्षाको कुरा, त्यसै गरी बालबालिकाको सुरक्षा कुरा, र महिलामाथि कुनै प्रकारको त्यस्तो हिंसा अथवा दुर्व्यवहार नहोस् भन्नको लागि हामीले कसरी अगाडि बढ्नुपर्छ, के छ तपाईँको विचार यसमा?
0: यो समय चाहिँ एकदम परिवार सेपरेट हुने, मान्छेहरू छुट्टिने, आफन्तघरकोमा जाने, स्पेसली बालबालिका, अब किशोर किशोरीहरू, अझै नेपालको हिसाबले भन्दा किशोरीहरू, छोरीहरू हिंसा, यौन हिंसा, दुर्व्यवहार हुनसक्छ ग्रुप लिभिङमा. अब यसको लागि चाहिँ सबैभन्दा बालबालिकालाई र छोरीचेलीलाई सबैभन्दा बढी संरक्षित राख्ने काम चाहिँ परिवारको हो है, किनभने उनीहरू परिवारको छेउछाउमा हुन्छ.
1: आधार नेपालका कार्यकारी निर्देशक प्रह्लाद ढकालसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक.
2: भोटिकोसी बारीपछि रसुवाका 13 खानेपानी आयोजनामा 25 करोड़ बराबरको क्षति. प्रतिनिधि सभाको बैठक आज. प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संघीय संसद सचिवालयको क्यालेण्डरमा परेन.
1: एमालेमा प्रतिवेदनमाथिको सहमति जुटाउन 3 नेतालाई दिइयो जिम्मेवारी. अर्थमन्त्री वागले पर्सी भारत जाने. खरिद सम्झौतापछि सार्वजनिक निकायले शर्त परिवर्तन गर्न नपाउने.
2: महँगी अनियन्त्रित रूपमा बढ्दै 21 राजदूत नियुक्ति सिफारिसको गृह कार्य. जापानिज इन्सेफलाइटिस संक्रमणबाट कोशीमा 2 महिनामै 11 मृत्यु.
1: फ्रान्समा 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाइने कानूनी प्रस्ताव. हुथी विद्रोहीद्वारा दक्षिण लाल सागरका टापुहरू कब्जा. जलवायु प्रदूषण सम्बन्धी सीमाहरू हटाउने ट्रम्प प्रशासनको घोषणा.
2: र निलम्बनमा परेको इन्फाले राखेपमा ज्ञापन पत्र सहित आज धरना दिने. एसियाली कपको उपाधि जिते पनि भारतीय महिला क्रिकेट टोलीले पाकिस्तानी अध्यक्षबाट ट्रफी लिन अस्वीकार. नेपालका युवा खेलाड़ी आशिष थापालाई अन्तर्राष्ट्रिय पदक.
1: साझा खबरको अन्त्यमा कार्टुन. कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं. व्यङ्ग्य गर्न खोजिएको छ, हालैका दिनमा सैनिक अस्पतालभित्र एकजना भोटिकोसी बाढी प्रभावितसँग अन्तर्वार्ता गरिएको, त्यहाँ सानो आकारको स्टुडियो नै स्थापना गरिएको भन्दै विभिन्न आलोचना भइरहेको छ. उक्त संवादको छलफलमा संचारकर्मी सुरज सिंह ठकुरी सहभागी हुनुहुन्थ्यो, र यसरी गर्नुहुन्थ्यो कि हुन्थेन भन्ने विषयमा अहिले सार्वजनिक सभा समारोहदेखि सामाजिक सञ्जालसम्म बहस चलिरहेको छ. एउटा अस्पतालको आईसीयू जस्तो देखिन्छ भित्रपट्टि, जहाँ एकजना बिरामी छन्, त्यहाँ लडिरहेका छन् बिस्तारामा, अनि त्यहाँ नजिकै एकजना संचारकर्मी जस्ता देखिने व्यक्ति पुगेका छन् र केही भन्दैछन्, माथि यस्तो लेखेको छ. आईसीयूमा पसेर पनि लिएँ, सुखमा लिएँ, दुःखमा लिएँ, लिदिन लिदिन भन्दै पनि लिएँ.
2: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद. अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौं. तपाईँको आजको दिन शुभ होस्. नमस्कार.

0: রেডিও ছিবে কি?
1: Be determined and confident. Do not be afraid of them. Your God, the Lord Himself, will be with you. He will not fail you or abandon you. Deuteronomy 31:6.
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। हामी दुई भाइ फेरि पनि हजुरहरूको माझमा पूर्ण उपस्थित भइसकेका छौँ आजको अध्ययनलाई लिखन। अनि सम्पूर्ण श्रोताहरू, हामी तपाईँलाई हृदयदेखिबाट धन्यवाद भन्न चाहन्छौँ कि तपाईँहरूको फोन कलको निम्ति, तपाईँहरूको प्रतिक्रियाको निम्ति, र आउने दिनमा पनि तपाईँहरूले हामीलाई यसरी नै प्रतिक्रिया गर्नुहुनेछ र हामीलाई आशिषित हुने यो मौका दिनुहुनेछ भनिकन आशा अनि विश्वास गर्दै आउनुहोस्। हाम्रो यो मुक्तिको मार्ग कार्यक्रमलाई हामी नियमित रूपमा अघि बढाउँ। दाइ, आजको अध्ययनमा फेरि पनि हजुरलाई भेट्न पाउँदाखेरि मलाई एकदमै खुसी लागेको छ अनि स्वागत भन्न चाहन्छु। तपाईँसँग सधैँ यसरी बस्दै गर्दाखेरि अनि कुराकानीहरू गर्दै गर्दाखेरि र धेरै कुरा सिक्न पाउँदाखेरि चाहिँ म एकदमै खुसी अनि आजको अध्ययनको निम्ति पनि उत्साहित छु।

0: अनिता, आजको अध्ययनमा चाहिँ हामी के कुराहरूलाई अध्ययन गर्न जाँदैछौँ?
1: सर्वप्रथम त तपाईँको त्यो उत्साहको लागि म तपाईँलाई धन्यवाद दिन चाहन्छु भाइ। आज हामी एउटा यस्तो गम्भीर सत्यतामा पुग्दैछौँ जुन बाहिर हेर्दा सामान्य लागे पनि भित्र धेरै गहिरो सन्देश लुकेको छ। हामी एकजनालाई देख्नेछौँ जसलाई मानिसले त व्यवस्था गरे तर परमेश्वरले छान्नुभयो, किनभने उहाँले हृदय हेर्नुहुन्छ, अनुहार होइन।
0: त्यो त साँच्चै मन छुने कुरा भयो दाइ। आजको समयमा त प्रायः मानिसहरूले बाहिरी रूप होइन हैसियत बोलीचाली हेरेर चाहिँ एकदमै मक्खै हुन्छन् कि।
1: त्यसैले नै आजको सन्देशमा हामी सिक्नेछौँ कसरी एकजना साधारण देखिने युवक एक असाधारण परमेश्वरको मानिस बन्न पुग्दछन्। उहाँले परमेश्वरको डर मान्नुभयो, आज्ञामा चल्नुभयो अनि उहाँको जीवनमा एक वास्तविकता थियो, बनावटीपन होइन।
0: तर दाइ, साउल त पहिले नै चुनिएका राजा थिए, होइन र?
1: ठिक सोध्नुभयो भाइ तपाईँले। साउलले राम्रो सुरुवात त गरे तर उहाँले परमेश्वरको आज्ञा पालन गर्न छाड्नुभयो। उहाँको जीवनमा परिवर्तन आएन। साँचो क्रिस्टियन जीवन रूप मात्र होइन, वास्तविकता हो, अनि परमेश्वर त्यही वास्तविकता खोज्नुहुन्छ।
0: त्यसो भए आज हामी हृदयको शुद्धता र विश्वासको साहसको बारेमा सिक्नेछौँ।
1: एकदमै सही भन्नुभयो भाइ। त अब हामी तयार हौ परमेश्वरको वचन सुन्न, बुझ्न र आत्मिकतामा बाँच्न। प्रिय श्रोताहरू, कृपया हाम्रो साथमा रहनुहोस्, हृदय खुल्ला राख्नुहोस् र परमेश्वरको आवाज सुन्न तयार हुनुहोस्।
2: मित्र, आज हामी बाइबल अध्ययन पहिलो समुएल 16 र 17 अध्यायबाट गर्न गइरहेका छौँ। 16 अध्यायमा हामी सबभन्दा पहिले मुख्य विषयको रूपमा देख्नेछौँ दाउदलाई राजाको रूपमा अभिषेक गरिँदछ। परमेश्वरले साउलको पछि उत्तराधिकारीको रूपमा राजाको निम्ति दाउदलाई चुन्नुहुन्छ। साउललाई परमेश्वरद्वारा त्यागिएकोले गर्दा साउलको दुष्ट आत्मालाई आनन्द गर्न, मन बहलाउनलाई वीणा बजाउनको निम्ति दाउदलाई राजमहलमा ल्याइँदछ। हामी दाउदलाई साउलको ठिक विपरीतको चरित्रमा देख्नेछौँ। दाउद परमेश्वरका मानिस हुन् भने साउल शैतानका। 15 अध्यायमा हामीले देख्यौँ परमेश्वरद्वारा राजाको रूपमा साउललाई इन्कार। परमेश्वरले साउललाई तिनको आज्ञाकारिताको हेर्न एकपल्ट मात्र होइन धेरैपल्ट अवसर दिनुभएको थियो। साउलले यो कुराको प्रकट गरिदिए कि परमेश्वरप्रति तिनी पूर्ण रूपमा अनज्ञाकारी थिए। तिनले आफ्नो आचरणको सुधार गर्न सक्थे तर त्यो गरेनन्। परमप्रभुलाई साउलको राजत्वको परिणामहरूको हेर्न पर्खन आवश्यक थिएन। उहाँले पहिले नै त्यो कुरा जान्नु हुन्थ्यो र जान्नुभयो, तर साउललाई जान्न आवश्यक थियो। समूहले पनि जान्न आवश्यक थियो किनभने उसले साउललाई प्रेम गर्थे। मानिसहरूले जान्न आवश्यक थियो किनभने तिनीहरूले साउललाई चुनेका थिए। आज तपाईँ र म सत्य परमेश्वरका जनहरू हौ या होइनौ, सो कुरा थाहा पाउन आवश्यक छ, किनकि यस कारणको निम्ति हामी जाँचिनेछौँ। हामी परमेश्वरको आत्माको सहायताको आवश्यक पर्छ, किनभने हामीलाई हिब्रू 12:6 पदमा भनिएको छ, किनभने जसलाई परमेश्वर प्रेम गर्नुहुन्छ त्यसैलाई अनुशासन गर्नुहुन्छ र आफूले ग्रहण गर्नुभएको हरेक छोरालाई कुर्रा लगाउनुहुन्छ। परमेश्वरले ती मानिसहरूलाई जाँच्नुहुन्छ जसलाई प्रेम गर्नुहुन्छ। यो नै साउलको दिनमा परमेश्वरको विधि थियो र आज पनि उहाँको यो विधि हो। याकुब 1:12 भन्छ, धन्य त्यो मानिस जो परीक्षामा स्थिर रहन्छ, किनभने त्यसको जाँच भइसकेपछि प्रभुबाट उहाँलाई प्रेम गर्नेहरूलाई दिनेछु भन्ने प्रतिज्ञा गर्नुभएको जीवनको मुकुट त्यसले पाउनेछ। फेरि यहाँ प्रश्न उठ्न सक्छ, किन अगागलाई निर्दयी र कठोरपूर्वक मारिए त? अमालेक एसाउका वंशहरू थिए। अमालेकीहरूले इसरायलका सन्तानहरूसँग युद्ध गरे जब तिनीहरू प्रतिज्ञाको मुलुकमा प्रवेश गर्न कोसिस गरिरहेका थिए। परमेश्वरले भन्नुभयो कि उहाँ अमालेकीहरूसँग पुस्तौँ पुस्तासम्म युद्ध गर्नुहुनेछ र अन्त्यमा इन्साफ गर्नुहुनेछ। अमालेकीहरूसँग आफ्नो मन परिवर्तन गर्ने करिब करिब 500 वर्ष अवसर पाएथे, तर तिनीहरूले ढिट भएर आफ्नो पीठ परमेश्वरतिर निरन्तर फर्काई दिएकोले गर्दा उहाँले तिनीहरूलाई अन्तिममा इन्साफ गर्नुभयो। अहिले हामी त्यो स्थानमा हुँदछौँ जहाँ परमेश्वर राजा साउलको पछि उत्तराधिकारीको रूपमा दाउदलाई चुन्नुहुन्छ। परमेश्वर समूहलाई बेतलेममा दाउदलाई अभिषेक गर्न पठाउनुहुन्छ। दाउद परमेश्वरको चुनावका व्यक्ति थिए। पहिलो सामुएल 16:1 भनिएको छ, परमप्रभुले समूहलाई भन्नुभयो, मैले साउललाई इसरायलमाथि राजा हुनलाई इन्कार गरेकोमा त त्यसको निम्ति कहिलेसम्म विलाप गरिरहन्छस्? तसित भएको त्यो सिंहमा तेल हालेर तेरो साथमा लैजा, म तलाई बेतलेमको यसै कहाँ पठाउँदैछु, किनभने मैले त्यसका छोराहरूमध्येको एकजनालाई राजा चुनेको छु। मलाई विश्वास गर्नुहोस् कि समूएल साउलका पक्षमा थिए, उसलाई नै मन पराउँथे र धेरै माया गर्थे, र उसलाई राजाको पदबाट हटाएकोमा धेरै दुखी थिए, निराश भए, तिनी विलाप गरिरहे। तर परमेश्वरले दाउदलाई चुन्नुभयो र तिनलाई अभिषेक गर्नलाई अहिले बेतलेममा समूएललाई पठाउनु भयो। अनि 2-3 भनिएको छ, समूएलले भने, म कसरी जान सक्छु र साउलले यो कुरा सुनेर मलाई मार्नेछ? परमप्रभुले भन्नुभयो, एउटा कोरली तसँग लैजा, परमप्रभुको निम्ति बलिदान चढाउनलाई आएको हुँ भनी भन्, औ यसैलाई पनि त्यस बलिदानमा निम्त दिए, तब तैँले के गर्नुपर्नेछ म तँलाई बताउनेछु, औ जुन मानिसलाई म देखाउनेछु तैँले त्यसलाई अभिषेक गर्नु। मित्र, समूएल यसी कहाँ जान मानेनन् किनभने तिनी साउलदेखि डराए। तर यदि हामी इतिहास हेर्छौँ भने परमेश्वरले नै यो चुनाव बनाउनुहुन्छ, उहाँले समूहलाई के गर्नुपर्छ सो कुरा बताइदिनुहुन्छ, तर उहाँ तिनलाई कुनै पनि पूर्व जानकारी दिनुहुन्न। उसको ज्ञानको कमीले उसलाई बचाउनेछ, त्यसकारण समूएल बेतलेममा र यिसीको घरमा जान्छन्। उहाँले यिसै र उसका छोराहरूलाई बलिदानको निम्ति आउनलाई भन्छन्। 6-7 भनिएको छ, अब जब तिनीहरू आए तब समूएलले एली अबाबलाई देखेर विचार गरे, परमप्रभुको सामने उहाँका अभिषिक्त राजा यिनी नै रहेछन्। तर परमप्रभुले तिनलाई भन्नुभयो, त्यो सुन्दर अग्लो भए तापनि त्यसको ख्याल नगर, म त्यसलाई इन्कार गर्छु। परमप्रभुले मानिसले झैँ हेर्दैन, मानिसले रूप हेरिकन विचार गर्छ, तर परमप्रभुले हृदय हेरिकन विचार गर्दछ। मित्र, यस शास्त्रको खण्डभरि हामीलाई उक्तम आत्मिक नियमहरूको दिइएका छन्। पहिलो समूएल 15:22 समूएलले साउललाई भने, आज्ञा पालन बलिदानभन्दा उक्तम हो र उहाँको वचन मान्नु साँढे भेडाको बोसोभन्दा असल हो। मित्र, तपाईँ र म परमेश्वरका सन्तान हौँ या होइनौँ भन्ने कुरा उहाँलाई हाम्रो प्रेम गर्ने कामद्वारा प्रदर्शन गर्दछौँ। मित्र, उहाँलाई प्रेम गर्नु भनेको हामीले आफ्नो साक्षीमा उहाँको महानताको कृपाको बारेमा गरेको कुरा होइन, तर हामी उहाँको आज्ञा पालन गरिरहेका छौँ या छैनौँ, यसद्वारा उहाँप्रतिको हाम्रो प्रेम के रहेछ भन्ने कुरा सिद्ध हुन्छ। क्रिस्टियन जीवन वास्तविकता यथार्थ हो, बहाना र बोक्रे पाखण्डपन होइन। जब परमेश्वरले हामीलाई हेर्नुहुन्छ, उहाँले हामीलाई भित्रबाट हेर्नुहुन्छ, उहाँ सधैँ हाम्रो हृदयभित्रको कुरा हेर्नुहुन्छ। समूएलले यो अति नै असल सुन्दर ह्यान्डसम व्यक्तिलाई हेर्छन् र विचार गर्दछन् कि तिनी नै इसरायलको अर्को राजाको निम्ति एक योग्य परमेश्वरको चुनावको व्यक्ति हुनैपर्छ। तर परमेश्वर समूहलाई भन्नुहुन्छ, म तिमीले उसको बाहिर रूप मात्र हेरेको चाहन्न, मानिसको बाहिर रूप हेरेर नचुन, मलाई यसपल्ट त्यस राजाको चुन्न देऊ। मित्र, परमेश्वर भित्री हृदयको हेर्नुहुन्छ, त्यसको निम्ति उहाँलाई धन्यवाद। मित्र, हामी धेरै जसो फल्ना फल्ना कति आत्मिक धार्मिक भक्त छ भन्ने कुरा उसको सधैँ सेवामा आउने कुराद्वारा उसको हरेक सेवामा नियमित भाग लिने कुराद्वारा उसको वचनको ज्ञानको देखेर फैसला गर्छौँ। तर परमेश्वर त्यस आधारमा कहिले पनि कसैलाई फैसला गर्नुहुन्न। उहाँ समूहलाई भनिरहनु भएको छ, बाहिरी रूप नहेर, परमेश्वर हृदयको हेर्नुहुन्छ। यसरी हामी देख्छौँ कि यसीका सबै छोराहरूलाई बोलाइन्छ र एउटा पछि अर्को गर्दै समूहको अगाडि हाजिर गराइए। समूहले यसैलाई स्पष्ट रूपमा बताइदिए कि कुन उद्देश्यको लागि तिनी आएथे। यसैसँग सातजना छोराहरू थिए। आगे पद 10 र 11 भनिएको छ, 10 र 11, यसैले आफ्ना सातजना छोराहरूलाई समूहको सामने हाजिर गराए, तर तिनले भने, परमप्रभुले यिनीहरूमा कसैलाई पनि चुन्नु भएको छैन। तब समूहले सोधे, के सबै यति नै हुन्? यसैले जवाब दिए, अझै कान्छो पनि छ, तर त्यो त भेडा चराउँछ। समूहले यसैलाई भने, तिनलाई बोलाइ पठाऊ, तिनी नआउन्जेल हामी बस्ने छैनौँ। अरू त के, यो स्पष्ट छ कि दाउदको पिताले अन्य सात दाजुहरूलाई छोडेर उसलाई, दाउदलाई कहिले पनि चुन्ने थिएन। दाउद सबभन्दा कान्छो छोरा थिए। यो विश्वास गरिन्छ कि यस बेला दाउद करिब 16 वर्षका या कम उमेरका थिए। तिनी भेडा गोठाला थिए। तिनी जङ्गलमा आफ्ना भेडा चराउन गएका थिए। यसैले आफ्ना अन्य जेठा छोराहरूलाई छोडेर दाउदलाई कहिले पनि राजाको रूपमा चुन्ने थिएनन्। भन्नु नै पर्ने हो भने यसैले उसलाई पूर्ण रूपमा उपेक्षा गरे, व्यवस्था गरे। यसै पूर्ण निश्चिन्त थिए कि अन्य जेठा छोराहरूमध्ये एकजना निश्चय नै राजाको निम्ति योग्य हुनेछ, चुनिनेछ। त्यसकारण दाउदलाई बलिदानको निम्ति पनि बोलाइएनन्। जब समूहले थाहा पाए कि दाउद भेडा बाख्रा बर्मा चराउन गए, तब उसले भावमा भने, यो अति नै महत्त्वपूर्ण कामकाज हो र मेरो सेवाको पुरा नगरुन्जेलसम्म म बस्ने छुइनँ र खाने पनि छुइनँ। अनि 12 पदमा भनिएको छ, यसकारण तिनले उनलाई ल्याउनलाई मानिस पठाए। तिनी राता राता गाला चम्किला आँखा भएका सुन्दर थिए। परमप्रभुले भन्नुभयो, उठेर त्यसलाई अभिषेक गर, व्यक्ति यहीँ हो। मित्र, दाउद बाहिरी रूपमा पनि अति सुन्दर थिए, तर परमेश्वरले त्यस सुन्दरताको कारण उनलाई चुन्नुभएको थिएन। परमेश्वरले उसको हृदयको सुन्दरताको जान्नुहुन्थ्यो र तिनी परमेश्वरका चुनावका थिए। यद्यपि दाउद पतित भए तापनि तिनको हृदयको कुनामा विश्वास थियो, जुन कहिले पनि पतित भएन। दाउद परमेश्वरलाई विश्वास गर्थे र औधी प्रेम गर्थे। तिनी उहाँसँग हिँड्न चाहन्थे। तिनको पापको कारण निश्चय नै परमेश्वरले तिनलाई ताड्न दिनुभयो, छडी लगाउनुभयो। तर पनि दाउद कहिले पनि परमेश्वरबाट टाढा हटी गएनन्। उहाँ परमेश्वरसँग संगति गर्न चाहन्थे र परमेश्वरले उसलाई प्रेम गर्नुभयो। तिनी परमेश्वरको इच्छा अनुसारको र हृदय अनुसारका व्यक्ति थिए। 13 पदमा भनिएको छ, समूहले तेल भएको सिंह लिएर तिनका दाजुहरूको सामने तिनलाई अभिषेक गरे। तब परमप्रभुको आत्मा दाउदमाथि आउनुभयो र त्यस दिनदेखि उसो तिनीसँगै रहनुभयो। औ समूहल रामाको बाटो लागे। समूहले दाउदलाई राजाको रूपमा अभिषेक गर्नु भएपछि र परमप्रभुको आत्मा तिनीमाथि आउनुभयो, यस समयमा परमप्रभुको आत्मा साउलबाट हटिसकेको थियो। आगे पद 14-16 भनिएको छ, परमप्रभुका आत्माले साउललाई त्याग्नुभयो औ परमप्रभुबाटको एउटा दुष्ट आत्माले तिनलाई बेला बेलामा झट्टै पक्रन्थ्यो। तिनका सेवकहरूले तिनलाई भने, हजुर हेर्नुहोस्, परमप्रभुबाट एउटा दुष्ट आत्माले तपाईँलाई पक्रन्छ। हजुरका सामने भएका सेवकहरूलाई गएर बिना बजाउन सक्ने कुनै मानिसलाई खोजेर ल्याउने हुकुम किन दिनुहुन्न? जब परमप्रभुबाट त्यो दुष्ट आत्मा हजुर कहाँ आउँछ, त्यस बेला त्यस मानिसले बजाउँछ र हजुर निको हुनुहुनेछ। म विश्वास गर्छु कि साउल पूर्ण रूपमा शैतानद्वारा नियन्त्रण गरिएका थिए, जसले गर्दा तिनमा कहिले कहीँ पागलपनको आत्माले पक्रन्थे। यो आत्मिक बिमारको परिणाम थियो। यो भनिन्दछ कि सङ्गीतसँग क्रूर पशुलाई वशमा ल्याउने शक्ति छ। साउलका सेवकहरूले साउललाई सल्लाह दिए कि आफ्नो निम्ति असल सङ्गीतकारलाई ल्याउने, अनि दाउद सङ्गीतकार थिए। आगे 17-23 पदमा भनिएको छ, साउलले आफ्नो सेवकहरूलाई भने, राम्रो बजाउने कुनै एउटा मानिसलाई खोज र त्यसलाई म कहाँ ल्याऊ। तिनका सेवकहरूमध्ये एउटाले भन्यो, बेतलेमका यिसैका छोरामध्ये एकजनाले बजाएको मैले सुनेको छु। तिनी वीर मानिस छन् र असल योद्धा, बोल्नमा ज्ञानी र सुन्दर पनि छन्। औ परमप्रभु तिनीसँग हुनुहुन्छ। यसै कारण साउलले समाचार दिने मानिसलाई यसै कहाँ पठाए र तिनी कहाँ भेडा चराउने तिनका छोरा दाउदलाई साउल कहाँ पठाउने इच्छा गरे। यसैले एक मशक दाग मध्य र एउटा पाटा समेत केही रोटी आफ्नो छोरा दाउदसँग साउल कहाँ पठाइदिए। दाउद साउल कहाँ आए र तिनको सेवामा नियुक्त गरिए। साउलले तिनलाई खुबै प्रेम गर्न लागे र तिनी साउलका हतियार बोक्ने भए। यसैले साउलले यसै कहाँ यो समाचार पठाए, दाउद मेरो सेवामा नै रहोस् किनभने म त्यससित प्रसन्न छु। औ जब जब परमप्रभुबाट त्यो आत्मा साउलमा आउँथ्यो, दाउदले आफ्नो वीणा लिएर त्यो बजाइदिन्थे र साउलले शान्ति पाउँथे, तिनी निको हुन्थे र दुष्ट आत्माले तिनलाई छोडेर गइहाल्थ्यो। मित्र, दाउद धेरै क्षेत्रहरूमा असाधारण व्यक्ति थिए। अहिले दाउदलाई राजमहलमा ल्याइएको छ। मित्र, जब परमेश्वर कुनै व्यक्तिलाई कुनै विशेष काम वा कार्यभारको निम्ति चुन्नुहुन्छ, तब उहाँ मानिसको आन्तरिक भागतिर हेर्नुहुन्छ। साउललाई अहिले परमेश्वरद्वारा त्यागिएको छ र दाउदलाई तिनको मनको शान्तिको निम्ति महलमा बिना बजाउनलाई ल्याइएको छ। यद्यपि अहिलेसम्म यो कुरा स्पष्ट थाहा नभए तापनि दाउद नै आउने नयाँ राजा थिए। अनि 17-तिर पनि प्रवेश गरिहालौँ। अध्याय 17 बाइबलको एक प्रसिद्ध अध्याय हो। यो दाउद र गोलियातको सुन्दर कथाले मानिसको वीरताको भन्दा अझ बढी कुराको प्रकट गर्दछ। यसले यो प्रकट गर्दछ कि किशोर अवस्थाको उमेरमा हुँदा पनि दाउदसँग परमेश्वरको लागि हृदय थियो। तिनी महादानवी मानिस गोलियातसँग युद्ध गर्न आफ्नो स्वयं इच्छाले सेवा दिएनन्। यस कारणले तिनी गोलियातसँग युद्ध गर्न तयार थिएनन्, किनभने उसका मानिसहरू शरममा परेका थिए। तर यस कारणले कि गोलियातले जीवित र सत्य परमेश्वरलाई घृणा गरिरहेका थिए र हाँक दिइरहेका थिए, चुनौती दिइरहेका थिए, जब दाउदले आफ्नो भयानक शत्रुको सामना गर्न लागेका थिए, तब उसले परमेश्वरमा आफ्नो विश्वासको साक्षी दिए। 1 सामुएल 17:45 पदमा दाउदले जवाब दिए, त मसँग लड्न तरवार, भाला र बर्छा लिएर आएको छस्, तर म तँसँग लड्न तैँले धम्क्याएका इसरायलको फौजको परमेश्वर, सेनाहरूका परमप्रभुको नाउँमा आएको छु। हामी निम्न पदहरूमा देख्छौँ कि दाउदले गोलियातलाई मार्दछन्। 1 सामुएल 17:1-2 पदमा भनिएको छ, पलिस्तीहरूले युद्धको निम्ति आफ्नो फौज जम्मा गरे र यहुदाको सोकोहोमा भेला भए। तिनीहरूले सोको र अजेकाको बीचको एपेस दमीमा छाउनी हाले। साउल र इसरायलीहरू पनि भेला भएर एलाको बेसीमा छाउनी हाले। तिनीहरूले पलिस्तीहरूका सामने पङ्क्ति बाँधे। अहिले हामी देख्छौँ कि इसरायलीहरू पलिस्तीहरूसँग युद्धमा छन्, जो निरन्तरताको शत्रु थिए। अनि 3 पदमा भनिएको छ, पलिस्तीहरू एउटा डाँडामा र इसरायलीहरू अर्को डाँडामा ठाउँ ओगटेर बसे, औ तिनीहरूका बीचमा एउटा बेसी थियो। अनि 4-5 पदमा भनिएको छ, तब पलिस्तीहरूको छाउनीबाट गादको गोलियात नाउँको एकजना वीर निस्केर आयो। त्यो 9 फिटभन्दा अग्लो थियो। त्यसको शिरमा काँसाको टोप थियो औ 5,000 सेकेल ओजन भएको काँसाको झेलम त्यसले लगाएको थियो। त्यसका गोडामा काँसाका झेलम थिए औ त्यसका हतियारहरूमध्ये एउटा चाहिँ काँसाको बर्छा ढालमा बोकेको थियो। मित्र, गोलियात अत्याधिक भयानक, डरलाग्दो, अग्लो व्यक्ति थिए, दानवी प्रकारको व्यक्ति थिए। 7-8 पदले भन्छ, त्यसको भालाको बिड कपडा बुन्ने जुलाको डन्डा जत्रो थियो र भालाको टुप्पा जो फलामको थियो त्यसको वजन 600 सेकेलको थियो। त्यसको ढाल बोक्ने त्यसको अघि अघि हिँड्थ्यो। त्यो वीर खडा भयो र इसरायलका फौजलाई कराएर भन्यो, ए साउलको सेवक हो, तिमीहरू किन लडाइँ गर्नलाई आउँछौ? म पलिस्ती वीर हुँ, मसँग लड्नलाई तिमीहरूको मानिस चुन। प्रत्येक दिन युद्ध गर्नको निम्ति गोलियात इसरायलीहरूसँग चुनौती दिन्थ्यो, तर 40 दिनपछि कसै पनि तिनीसँग युद्ध गर्न साहस गरेनन् कोही पनि। त्यसपछि हामी देख्छौँ कि दाउद दृश्यमा आयो, किनभने तिनले सेनामा सेवा गरिरहने आफ्ना दाजुहरूको निम्ति खान ल्याएका थिए। दाउले यो कुरा थाहा पाए कि कोही पनि गोलियातको चुनौतीको ग्रहण गरेनन्। उसका दाजुहरूले उसलाई घरमा पठाउन कोसिस गरे, तर दाउद गएनन्। जब साउलले सुने कि दाउद गोलियातको विरुद्धमा युद्ध गर्न जानेछन्, तब उसले आफ्नो झिलम लगाइदिन कोसिस गरे, तर दाउद खाली किशोर अवस्थाका व्यक्ति थिए। दाउदले भने, म यी सामानहरूसँग युद्ध गर्न सक्दिनँ किनभने मैले तिनीहरूका प्रयोग गरेको छुइनँ, तर म तिनीसँग आफूले प्रयोग गर्ने साधनसँग युद्ध लड्नेछु। मित्र, यहाँ यसका हाम्रो निम्ति कस्तो पाठ छ? हामी त्यो व्यक्ति बन्ने कोसिस नगरौँ जो हामी वास्तवमा होइनौँ, वा त्यस्तो काम गर्न कोसिस नगरौँ जुन गर्नको निम्ति हामी बोलाइएका छैनौँ। यदि परमेश्वरले तपाईँलाई गोहेत्रो प्रयोग गर्न बोलाउनु भएको छ भने तरवारको प्रयोग गर्न कोसिस नगर्नुहोस्। यदि परमेश्वरले बोल्नको निम्ति बोलाउनु भएको छ भने बोल्नुहोस्। यदि परमेश्वरले केही काम गर्न बोलाउनु भएको छ भने त्यो गर्नुहोस्। मित्र, धेरै मानिसहरू तरवार प्रयोग गर्न कोसिस गरिरहेका छन् जबकि गोहेत्रो वास्तवमा तिनीहरूको निम्ति उपयुक्त छ। आगे पद 40 भनिएको छ, 17:40, त्यसपछि तिनले आफ्नो लठी उठाए र खोलाबाट 5 चिल्ला चिल्ला ढुङ्गा चुने र आफ्नो थैलीको काम दिने गोठालाको झोलामा हाले। तिनी आफ्नो गुहेत्रो लिएर त्यस पलिस्तीसँग लड्नलाई गए। आगे पद 41-47 भनिएको छ, आफ्नो हतियार बोक्नेलाई अघि लगाएर त्यो पलिस्ती दाउद भएतिर बढ्यो। त्यसले दाउलाई निहालेर हेर्यो र राता राता गाला चम्किला आँखा भएका सुन्दर ठिटालाई देखेर खिसी गर्न लाग्यो। त्यसले दाउलाई भन्यो, के म कुकुर हुँ र लाठाहरू लिएर मसँग लड्न आउँछस्? औ त्यसले आफ्नो देउताको नाउँमा दाउलाई श्राप्न लाग्यो। त्यसले भन्यो, आइज, म तेरो मासु चरोहरू र जनावरलाई खान दिनेछु। दाउले जवाब दिए, त मसँग लड्न तरवार भाला र बर्छा लिएर आएको छस्, तर म तसँग लड्न तैले धम्क्याएको इसरायलको फौजका परमेश्वर सेनाहरूका परमप्रभुको नाउँमा आएको छु। आजको दिन परमप्रभुले तँलाई मेरो हातमा सुम्पिदिनुहुनेछ। म तँलाई मार्नेछु र तेरो टाउको काटेर तेरो लास र पलिस्तीहरूका लास चरो र जनावरहरूलाई खुवाउनेछु। तब इसरायलमा एउटा परमेश्वर हुनुहुँदो रहेछ भनी सारा संसारले थाहा पाउनेछन्। यहाँ भेला भएका सबैले जानेछन् कि परमप्रभुले तरवार भालाद्वारा बचाउनुहुन्न। लडाईँ परमप्रभुकै हो, औ उहाँले तिमीहरू सबैलाई हाम्रो हातमा सुम्पिदिनुहुनेछ। त्यसपछि तपाईँ बाँकी कथाको जानुहुन्छ, यो अति नै चिर परिचित छ। परमेश्वरले दाउदलाई विजय दिनुभयो र तिनले गोलियातलाई मारे। युद्ध परमप्रभुको थियो र त्यस दानवी मानव गोलियातलाई दाउदको हातमा सुम्पिदियो। मित्र, यस अध्यायमा त्यहाँ धेरै आत्मिक पाठहरू छन्। उदाहरणको निम्ति, भयानक दानवी मानिस गोलियातले संसारको प्रतिनिधित्व गर्दछ र म सोच्दछु कि साउलले शैतानको प्रतिनिधित्व गर्दछ र दाउदले प्रभु येशु ख्रीष्टमा विश्वासीको प्रतिनिधित्व गर्दछ। हामीलाई भनिएको छ 1 John 2:15, संसारलाई प्रेम नगर न त संसारमा भएका कुनै चिजलाई प्रेम गर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यसमा हुँदैन। मित्र, हामी संसारमा छौँ तर हामी संसारको होइनौँ। दाउद र सिम्सन बीच कस्तो भिन्नता छ? सिम्सनले पलिस्तीहरूलाई मित्रको रूपमा व्यवहार गरे र उसले तिनीहरूबाट एकजना विवाह पनि गरे। दाउदले पलिस्ती गोलियातलाई शत्रुको रूपमा व्यवहार गरे। मित्र, चाखलाग्दो कुरा यो छ कि दाउदको विश्वासले उसलाई गोलियातसँग युद्ध गर्न र तिनलाई पराजय गर्न शक्ति दिएको थियो। पहिलो युहन्ना 5:4 भन्दछ, किनकि परमेश्वरबाट उत्पन्न भएकोले संसारलाई विजय गर्दछ र संसारमाथि विजयी हुने विजय चाहिँ हाम्रो विश्वास हो। अनि यही नै पाठ यहोशूले यरिहोमा सिकेथे। तिनले पत्ता लगाए कि युद्ध परमप्रभुको हो, संग्राम परमप्रभुको हो। दाऊदले पनि सिके कि युद्धसँग सामना गर्न यो संसारको हतियारहरूको प्रयोग गर्न सक्दैनन्। उसले आफ्नै हतियारहरू आफ्नै विधिहरूको प्रयोग गर्नु परेको थियो, जुनमा परमेश्वरले उसलाई तालिम दिनुभएको थियो। आज विश्वासीहरूले यो कुराको थाहा पाउन आवश्यक छ कि संसारमाथि केवल आफ्नो विश्वास र परमेश्वरमा आत्मविश्वासद्वारा मात्र विजय गर्न सक्छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिउन्।
0: दाई, आजको सन्देशले त हृदय नै हल्लाइदियो। सानो उमेरको राजा दाउद जुन विश्वास र साहसमा थिए, त्यो देखेर त म निकै नै प्रभावित भएको छु।
1: धेरै खुसी लाग्यो भाइ। हो नि त, मानिसहरूले त दाउदलाई गम्भीर लिएनन्, तर परमेश्वरले त उहाँलाई राजा बनाउनु भयो, किनभने उहाँको हृदय परमेश्वरमा समर्पित थियो।
0: अनि दाई, साउललाई हेर्दा त लाग्यो उहाँमा सबै कुरा छ, रूप, शक्ति, पद, तर उहाँ अनाज्ञाकारी हुनुभयो।
1: हो नि भाइ, परमेश्वरले स्पष्ट भन्नुभयो, म बलिदान होइन आज्ञा पालन चाहन्छु। अनि यो शिक्षा हाम्रो लागि पनि उत्तिकै सान्दर्भिक छ। हामी चर्चमा जान्छौँ, गीत गाउँछौँ, तर यदि अनाज्ञाकारी भयौँ भने त्यो बाहिरी देखावटी मात्रै हो।
0: दाइ, यसरी वचन बुझाउने तरिका साँच्चै उत्साहित छ।
1: हो नि भाइ, यदि तपाईँ आजको सन्देशबाट आशिषित हुनुभयो भने कृपया हामीलाई सम्पर्क गर्नुहोस्। तपाईँका अद्भुत र गवाईहरूले हामीलाई पनि आशिषित हुने मौका दिनेछ।
0: तपाईँहरूको फोन कलको प्रतीक्षा हामीलाई रहिरहनेछ। तपाईँको आशिष हाम्रो पनि आशिष। अर्को कार्यक्रममा हामी फेरि पनि भेट्नेछौँ र हजुरहरूलाई शुभकामना दिँदै नमस्कार अनि जय मसीह। आजको अध्ययन यही नै अन्त्य भएको घोषणा गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौँ। हामीलाई सम्पर्क अथवा तपाईँहरूले मिस कल गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 97024207797 0420979797।

0: हामीलाई सम्पर्क अथवा तपाईँहरूले मिस कल गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 97 0427 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97
1: जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृङ्खलाको अङ्क 46 यहाँहरूलाई स्वागत छ। परमेश्वरले यी संसारमा प्रत्येक व्यक्तिलाई अद्वितीय बनाउनु भएको छ। हामी प्रत्येकसँग भएका सिप र क्षमताहरूमा फरक छौँ र हामी केमा भावुक छौँ भन्ने कुरामा पनि हामी हरेक आफ्नै आफ्नै तरिकाले विशेष छौँ। तपाईँलाई वास्तवमा केले प्रेरित गर्छ? त्यो कुन कुराले हो तपाईँलाई यति धेरै उत्तेजित गर्छ कि तपाईँ आफ्नो वरिपरि संसारमा भइरहेका सबै कुराहरू बिर्सनुहुन्छ? यो तपाईँको जोस हो। एकपटक तपाईँले आफू केमा जोसिलो हुनुहुन्छ भनेर पहिचान गरेपछि तपाईँले आफ्नो जीवनमा ती सिप र क्षमताहरू विकास गर्न आफ्नो समयलाई प्राथमिकता दिनुपर्छ, किनभने जोसले नै सफलतालाई अगाडि बढाउँछ। रोमीको पुस्तक 12:6-8 हामीलाई दिएको अनुग्रह अनुसार अलग अलग वरदानहरू हामी प्रयोग गरौँ। अगमबानीको हो भने विश्वासको परिणाम अनुसार, सेवाको हो भने सेवाको काममा, शिक्षा दिनेले शिक्षा दिने काममा, अर्थी दिनेले अर्थी दिने काममा, दान दिनेले उद्धार चित्तले, शासन गर्नेले दत्त चित्त साथ, कृपाको काम गर्नेले खुसीको साथ। यी बाइबल पदहरूमा हामी त्यस्ता धेरै उदाहरणहरू देख्छौँ जसको बारेमा हामी भावुक हुन सक्छौँ। तपाईँ शिक्षणको बारेमा भावुक हुन सक्नुहुन्छ वा अगुवा बन्ने बारेमा। जीवनमा धेरै क्षेत्रहरू छन् जसको बारेमा तपाईँ भावुक हुन सक्नुहुन्छ जुन यस छोटो सूचीमा समावेश छैनन्। तपाईँको लागि अर्थपूर्ण हुने कुनै काम छनौट गर्नुहोस्। सायद तपाईँ वकिल बन्न उत्सुक हुनुहुन्छ वा हवाईजहाज पाइलट बन्न इच्छुक हुनुहुन्छ। तपाईँलाई जुनसुकै कुरामा पनि उत्साह छ त्यसलाई आफ्नो सम्पूर्ण हृदयले पछ्याउनुहोस्। तपाईँलाई मनपर्ने कुरा खोज्नुहोस्, त्यसपछि यसलाई सकेसम्म राम्रो गर्नुहोस्। फिलिपीको पुस्तक 3:14 क्रिस्ट येशूमा परमेश्वरको स्वर्गीय बोलावटमा पाइने पुरस्कारको निम्ति निशानातिर म जोरसँग अघि बढ्दछु। साँच्चै सफल हुन चाहने खेलाडीले पुरस्कार जित्न कडा परिश्रम गर्छ। उसले प्रतियोगिता हुँदा आफूलाई सुधार गर्ने उद्देश्यले हरेक दिन अभ्यास गर्छ ताकि ऊ प्रतियोगितामा पहिलो स्थानमा रहोस्। पहिलो कुरन्तीको पुस्तक 9:24-25 के तिमीहरूलाई थाहा छैन? दौडमा दगुर्नेहरू सबै दगुर्छन् तर इनाम चाहिँ एउटैले मात्र पाउँछ। तिमीहरू इनाम प्राप्त गर्ने किसिमले दौड। खेलमा भाग लिने खेलाडी सबै थोकमा आत्मसंयमी हुनुपर्छ। तिनीहरू नष्ट भएर जाने मुकुट पाउनलाई यसो गर्दछन् तर हामी चाहिँ अविनाशी मुकुट पाउनलाई यसो गर्दछौँ। सफलताको कुनै छोटो बाटो हुँदैन। जीवनमा विजेता बन्न गम्भीर हुनेहरूले अनुशासित प्रशिक्षणबाट गुज्रन्छन् जसले उनीहरूलाई विकास गर्न चाहेको प्रतिभामा हरेक दिन राम्रो बन्न मद्दत गर्नेछ। प्रसिद्ध चित्रकार बब रसले एकपटक भनेका थिए, प्रतिभा भनेको रुचिको पछि लाग्नु हो। तपाईँ अभ्यास गर्न इच्छुक कुनै पनि कुरा गर्न सक्नुहुन्छ। सफलताका 3 मुख्य कुञ्जीहरू छन्। पहिलो भनेको आफूलाई मनपर्ने काम गर्न जारी राख्नु हो। दोस्रो भनेको यसलाई आफ्नो सम्पूर्ण हृदयले गर्नु हो। र तेस्रो कुञ्जी भनेको कहिले हार नमान्नु हो। पहिलो कुरन्थीको पुस्तक 13:3 यदि मैले सारा सम्पत्ति बाँडिदिए र मेरो शरीर जलाउनलाई दिइहालेँ तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन। प्रिय श्रोता, आफ्नो जोसलाई पछ्याउँदै गर्दा हामी सबैले गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरालाई नबिर्सिनुहोस् र त्यो हो एकअर्काप्रति परमेश्वरको प्रेम प्रकट गर्नु। परमेश्वरको प्रेम जोससँग मिलेर तपाईँलाई सफलतातर्फ डोर्याउनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
3: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349।
2: हवस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
4: तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो छिमेकी।
5: खुल्यो खुल्यो खुल्यो
6: होइन हो, के खुल्यो हजुर?
5: नेपालकै सबैभन्दा सस्तो कालिका नगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के?
6: ओहो, हो र?
5: हजुर, ओम शान्ति ड्राई क्लिनर्स यहाँ सबै किसिमका गलैचा, कार्पेट, ब्लाङ्केट, कोट, शर्ट, पाइन्ट, साडी, कुर्ता सुरुवाल, लेदरका कपडाहरू, लेहेङ्गा, जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ। होटेल, होस्टेल, हस्पिटल र टेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्नु परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस्। सम्पर्क गरेको दुई घण्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौ। होम डेलिभरीको पनि सुविधा रहेको छ। प्रोप्राइटर देवराज।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 9749917123, 9893984।
5: ड्राई क्लिनर्स को लागि एक मात्र नाम ओम शान्ति ड्राई क्लिनर्स, तपाईको सेवामा समर्पित।
8: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
9: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
8: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
9: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
8: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
9: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौ।
8: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: के तपाईँ आफ्नो जीवनमा केही कमी महसुस गर्नुभएको छ? त्यसो हो भने आउनुहोस् हामी वचनबाट निर्देशन प्राप्त गरौँ, किनकि पवित्र बाइबल वचन संग्रह 119:105 भन्दछ, तपाईँका वचन मेरो गोडाका निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो हो। अबको समय बाइबलका वचनहरू सुनेर मनन गरौँ।
1: भजन संग्रह 30, मृत्युबाट छुटकारा पाएकोमा धन्यवादको गीत। हे परमप्रभु, म तपाईँका महानताको स्तुति गाउनेछु, किनभने तपाईँले मलाई गहिराईदेखि माथि उचाल्नु भएको छ र मेरा शत्रुहरूलाई मेरो हाँसो गर्न दिनुभएको छैन। हे परमप्रभु मेरा परमेश्वर, मैले तपाईँलाई सहायताको निम्ति पुकार गरेँ अनि तपाईँले मलाई निको पार्नुभयो। हे परमप्रभु, तपाईँले मलाई चिहानबाट निकाल्नुभयो र मृत्युलोकमा जानुदेखि मलाई बचाउनुभयो। हे परमप्रभुका पवित्र जन हो, उहाँको निम्ति भजन गाओ र उहाँको पवित्र नाउँको स्तुति गर, किनकि उहाँको क्रोध क्षणभरको मात्र हुन्छ तर उहाँको निगाह आजन्म रहन्छ। आँसु रातभरि मात्र बग्छ तर बिहान आनन्द आउँछ। सुरक्षित भएको समयमा म कहिल्यै डग्ने छैन। मैले भने, हे परमप्रभु, तपाईँले निगाह गर्नुहुँदा तपाईँले मेरा पहाडलाई सुदृढ पार्नुभयो, तर जब तपाईँले आफ्नो मुहार लुकाउनु भयो म दुखित भएँ। हे परमप्रभु, मैले तपाईँलाई पुकारे, परमप्रभुमा नै दयाको निम्ति पुकारे। म मृत लोकमा गएँ भने मेरो नाशमा के लाभ हुन्छ? के धुलोले तपाईँको प्रशंसा गर्छ र के त्यसले तपाईँको विश्वसनीयताको वर्णन गर्छ र? हे परमप्रभु, मेरो बिन्ती सुन्नुहोस् र म माथि अनुग्रह गर्नुहोस्। हे परमप्रभु, तपाईँ मेरो सहायक हुनुहोस्। तपाईँले मेरो विलापलाई नाचमा परिवर्तन गर्नुभयो। तपाईँले मेरो भाङ्राको वस्त्र फुकाली दिएर आनन्द पहिराइदिनु भयो, यस हेतुले कि मेरो मनले तपाईँको स्तुतिगान गरोस् र चुप नलागोस्। हे परमप्रभु मेरा परमेश्वर, म सदा सर्वदै तपाईँमा धन्यवाद चढाउनेछु।

मूर्तिहरूको पूजा गर्नेहरूलाई म घृणा गर्छु। म त परमप्रभुमा नै भरोसा गर्छु। तपाईँको कृपामा म आनन्द मनाउने छु र खुसी हुनेछु, किनकि तपाईँले मेरो विपत्ति देख्नुभयो र मेरो प्राणको वेदना तपाईँले जान्नुभयो। तपाईँले शत्रुको हातमा मलाई पढ्न दिनुभएको छैन, तर तपाईँले मलाई फराकिलो ठाउँमा राख्नुभएको छ। म माथि अनुग्रह गर्नुहोस् हे परमप्रभु, किनकि म ठुलो सङ्कष्टमा परेको छु। शोकले गर्दा मेरो आँखा धमिला भएका छन्। मेरो प्राण र मेरो शरीर सुकिसकेका छन्। मेरो जीवन वेदनामा र मेरो उमेर चाहिँ सुस्केरामा बितेका छन्। मेरो क्लेशको कारणले मेरो बल घटेको छ र मेरा हाडहरू कमजोर भइसकेका छन्। मेरा सबै शत्रुहरूले गर्दा म मेरा छिमेकीहरूका निम्ति तुच्छ भएको छु। म मेरा मित्रहरूका लागि भएको कारण बनेको छु। मलाई बाटोघाटोमा देख्नेहरू मदेखि भाग्दछन्। मरिसकेका मानिस झैँ मलाई सबैले भुलेका छन्। म त फुटेको भाँडा जस्तै भएको छु, किनकि धेरैले मेरो विरुद्धमा निन्दा गरेका मैले सुनेको छु। जताततै आतंक मात्र छ। तिनीहरू मिलेर मेरो विरुद्ध मिले मत गर्छन् र मेरो प्राण लिनलाई तिनीहरू षड्यन्त्र रच्छन्। तर हे परमप्रभु, म त तपाईँमा नै भरोसा राख्छु। म भन्छु तपाईँ नै मेरा परमेश्वर हुनुहुन्छ। मेरा समय तपाईँकै हातमा छन्। मेरा शत्रुहरूका हातबाट र मलाई सताउनेहरूका हातबाट मलाई छुटाउनुहोस्। तपाईँको मुहार आफ्नो दासमाथि प्रज्वलित होस्। तपाईँको अचुक कृपामा मेरो उद्धार गर्नुहोस्। मैले शर्माउनु नपरोस् हे परमप्रभु, किनकि मैले तपाईँमा पुकार गरेको छु। तर दुष्टहरू शर्ममा परुन् र पातालमा जाउन् र त्यही चुपचाप रहुन्। तिनीहरूका झुटा ओठहरू बन्द भइजाउन्, किनकि तिनीहरू धर्मी जनका विरुद्धमा तिरस्कार र अहंकार साथ बोल्छन्। तपाईँको भलाइ कति महान छ, जो तपाईँको भय मान्नेहरूका निम्ति तपाईँले राख्नु भएको छ, जो तपाईँमा शरण पर्नेहरूलाई तपाईँले मानिसहरूका सामुन्ने दिनुभएको छ। तपाईँका उपस्थितिको सुरक्षित ठाउँमा तिनीहरूलाई मानिसका षड्यन्त्रबाट तपाईँले लुकाउनुहुन्छ। तपाईँले तिनीहरूलाई दोष लगाउने जिब्राहरूबाट आफ्नो वासस्थानमा सुरक्षित राख्नुहुन्छ। परमप्रभुको स्तुति होस्, किनकि म शत्रुहरूको घेरामा परेको सहरभित्र हुँदा उहाँले आफ्नो उदयको कृपा ममाथि देखाउनुभयो। आतिएको बेलामा मैले भने तपाईँको दृष्टिबाट म टाढा भएको छु, तर तपाईँलाई गुहारको निम्ति पुकार गर्दा तपाईँले कृपाको निम्ति मेरो पुकार सुनिदिनुभयो। हे उहाँका सबै पवित्र जन हो, परमप्रभुलाई प्रेम गर। विश्वास गर्नेहरूलाई परमप्रभुले रक्षा गर्नुहुन्छ, तर अहंकारीहरूलाई चाहिँ उहाँले पुरा दण्ड दिनुहुन्छ। हे परमप्रभुमा आशा राख्ने सबैजना हो, शक्तिशाली हो ओ अनि ढाडस गर। भजन संग्रह 32, पाप क्षमाबाट हुने सुख। धन्य त्यो व्यक्ति जसका अपराध क्षमा भएको छ र जसका पाप ढाकिएका छन्। त्यो मानिस धन्य हो जसलाई परमप्रभुले दोषी ठहराउनुहुन्न र जसको मनमा छलकपट छैन। जब म मौन रहेँ, दिनभरिको मेरो करुण क्रन्दनले मेरा हाडहरू खिएर गए, किनकि दिनरात तपाईँका बाहुलीको भार ममाथि रह्यो। मेरो शरीरको शक्ति ग्रीष्मको तापले भएझैँ सुकिसकेको थियो। तब मैले आफ्नो पाप तपाईँको सामुन्ने स्वीकार गरेँ र मेरो अधर्म मैले लुकाइन। मैले भने म आफ्ना अपराध परमप्रभुको सामुन्ने स्वीकार गर्नेछु र तपाईँले मेरो पापको दोष क्षमा गर्नुभयो। यसकारण हरेक भक्तजनले जबसम्म तपाईँलाई प्राप्त गर्न सकिन्छ तपाईँमा प्रार्थना गरोस्, अनि दुःख कष्ट र उर्लेको भेलले त्यसलाई छुने छैन। तपाईँ मेरो आश्रय हुनुहुन्छ। तपाईँले मलाई दुःखबाट रक्षा गर्नुहुन्छ। तपाईँले मलाई उद्धारका गीतले घेर्नुहुन्छ। म तँलाई शिक्षा दिनेछु, त कुन मार्गमा हिँड्नुपर्ने सो तँलाई सिकाउनेछु। म तँलाई परामर्श दिनेछु र त माथि नजर राख्नेछु। समझै नभएको घोडा अथवा खच्चर जस्ता तिमी नहौ, जसलाई रोक्न लगाम र डोकरी चाहिन्छन्, नत्र त तिनीहरू तेरो बसमा आउने छैनन्। दुष्टहरूले धेरै कष्ट भोग्नुपर्नेछ, तर परमप्रभुमा भरोसा राख्नेहरूलाई भने अचुक कृपाले घेर्नेछ। हे धर्मात्मा हो, परमप्रभुमा आनन्दित हो र हर्ष मनाओ, र सोझा मन भएका हो तिमीहरू सबै आनन्द साथ जय जयकार गर। भजन संग्रह 33, सृष्टिकर्ता र पालनहार परमेश्वरको प्रशंसा। हे धर्मीगण हो, परमप्रभुमा आनन्दसित भजन गाओ। सोझो मन भएकाहरूले उहाँको स्तुति गर्नु सुहाउँदो छ। बीडा बजाउँदै परमप्रभुको प्रशंसा गर। दस्तारे सारङ्गी बजाउँदै उहाँको स्तुति गाओ। उहाँको निम्ति एउटा नयाँ भजन गाओ। जय जयकार गर्दै निपुणता साथ वाद्यहरू बजाओ।
किनकि परमप्रभुको वचन

0: ठिक र सत्य छ र उहाँका सबै कामहरू विश्वस्ततामा हुन्छन्। परमप्रभुले धार्मिकता र न्यायलाई मन पराउनुहुन्छ। उहाँको अचूक कृपाले पृथ्वी भरिपूर्ण भएको छ। परमप्रभुको वचनले आकाशहरू निर्माण भए र उहाँकै मुखको सासले त्यहाँका ग्रह नक्षत्रहरू। उहाँले समुद्रको पानीलाई जम्मा गरेर एक थुप्रो पार्नुहुन्छ। उहाँले गहिरा सागरहरूलाई आफ्ना ढुकुटीमा राख्नुहुन्छ। सारा पृथ्वीले परमप्रभुको भय मानोस्। संसारका सारा निवासीहरूले उहाँको भक्ति गरून्, किनकि उहाँका मुखको वचनले सारा सृष्टि रचियो। उहाँले आज्ञा गर्नुभयो र त्यो स्थिर रह्यो। परमप्रभुले जाति जातिका योजनाहरू रद्द तुल्याउनुहुन्छ। उहाँले मानिसहरूका विचार विमर्शलाई विफल तुल्याउनुहुन्छ, तर परमप्रभुका योजनाहरू सदा स्थिर रहन्छन्। उहाँको हृदयका विचार पुस्तौंसम्म रहिरहन्छन्। त्यो जाति धन्य हो जसको परमेश्वर परमप्रभु हुनुहुन्छ, ती मानिसहरू जसलाई आफ्नो उत्तराधिकारको निम्ति उहाँले चुन्नुभयो। परमप्रभु स्वर्गबाट हेर्नुहुन्छ र उहाँ सबै मानिसका सन्तानलाई देख्नुहुन्छ। आफ्नो वासस्थानबाट उहाँ पृथ्वीका सारा बासिन्दाहरूमाथि नजर राख्नुहुन्छ। उहाँ जसले सबैका मनको रचना गर्नुहुन्छ र तिनीहरू सबैका कामको विचार गर्नुहुन्छ। कुनै राजा आफ्नो ठूलो सेनाद्वारा बाँच्न सक्दैन, कुनै योद्धा आफ्नो ठूलो सामर्थ्यद्वारा बाँच्न सक्दैन। घोडामाथि छुटकाराको आशा राख्नु व्यर्थ छ, त्यसको ठूलो तागतले पनि बचाउन सक्दैन। तर परमप्रभुको दृष्टि उहाँको भय मान्नेहरूमाथि छ, तिनीहरूमाथि जसको आशा उहाँको अचूक कृपामाथि छ। तिनीहरूका प्राणलाई मृत्युबाट छुटकारा दिन र अनिकालको समयमा तिनीहरूलाई जीवित राख्न हामी आशा लिएर परमप्रभुको बाटो हेर्दछौँ। उहाँ नै हाम्रो सहायता र हाम्रो ढाल हुनुहुन्छ। उहाँमा नै हामी हर्षित हुन्छौँ, किनभने उहाँको पवित्र नाउँमा हामी भरोसा राख्छौँ। हे परमप्रभु, हामीले तपाईँमा आशा राखे मुताबिक तपाईँको अचूक कृपा हामी माथि रहोस्। भजन संग्रह 34। परमेश्वरका भलाइको निम्ति स्तुतिगान। हर समय म परमप्रभुको प्रशंसा गर्नेछु, उहाँको प्रशंसा निरन्तर मेरो मुखमा हुनेछ। मेरो प्राणले परमप्रभुमा गर्व गर्नेछ, कष्टमा परेकाहरू यो सुनेर खुसी होउन्। मसँग सँगै परमप्रभुको महिमा गर र हामी एकसाथ उहाँको नाउँ उच्च पारौँ। मैले परमप्रभुलाई खोजेँ र उहाँले मलाई जवाफ दिनुभयो, मलाई मेरा सबै डरहरूबाट छुटकारा दिनुभयो। उहाँलाई हेर्नेहरू उज्जवल हुन्छन् र तिनीहरूका शिर शर्मले कहिल्यै झुक्ने छैनन्। यस दुखित मानिसले परमप्रभुलाई पुकार गर्यो अनि उहाँले सुन्नुभयो र त्यसलाई त्यसका सबै कष्टबाट बचाउनुभयो। परमेश्वरको भय मान्नेहरूका चारैतिर परमप्रभुका स्वर्गदूतले सुरक्षाको घेरा लाउँछन् र उहाँले तिनीहरूलाई छुटकारा दिनुहुन्छ। परमप्रभुलाई पारा गरेर हेर कि उहाँ कति भला हुनुहुन्छ। उहाँमा शरण लिने मानिस धन्यको हो। हे परमप्रभुका पवित्र जन हो, उहाँको भय मान, किनकि उहाँको भय मान्नेहरूलाई केही कुराको खाँचो पर्दैन। जवान सिंहहरू कमजोर होलान् र तिनीहरू भुकाउँछन्, तर परमप्रभुको खोजी गर्नेहरूलाई कुनै उत्तम कुराको अभाव हुँदैन। आओ हे बालक हो, मेरा कुरा सुन, म तिमीहरूलाई परमप्रभुको भय मान्न सिकाउनेछु। तिमीहरू मध्ये कसैले जीवनलाई प्रेम गर्छ र धेरै असल दिनहरू देख्ने इच्छा गर्दछ भने आफ्नो जिब्रोलाई खराबीबाट र आफ्ना ओठलाई झुट बोल्नबाट अलग राख। खराबीबाट फर्केर असल गर, शान्ति खोज र त्यसकै पछि लाग। परमप्रभुको नजर धर्मात्माहरू माथि रहन्छ र उहाँले तिनीहरूको पुकार सुन्नुहुन्छ। परमप्रभुको मुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्छ अनि उहाँले तिनीहरूको स्मृतिसम्म पनि धरतीबाट मेटाइदिनुहुनेछ। जब धार्मिक जनहरूले पुकार गर्छन् तब परमप्रभुले सुन्नुहुन्छ र तिनीहरूका सबै संकष्टबाट तिनीहरूलाई उद्धार दिनुहुन्छ। चूर्ण हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्छ र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ। धार्मिक मानिसलाई धेरै विपत्ति आइलाग्छन्, तर परमप्रभुले त्यसलाई ती सबैबाट उद्धार दिनुहुन्छ। परमप्रभुले त्यसका सबै हाडहरूको रक्षा गर्नुहुन्छ, तिनमा एउटै पनि भाँचिँदैन। खराबीले दुष्टलाई नष्ट पार्दछ र धार्मिक जनका विरोधीहरू जति दोषी ठहरिनेछन्। परमप्रभुले आफ्ना दासहरूका जीवन उद्धार गरिदिनुहुन्छ, उहाँमा शरण लिने कोही पनि दोषी ठहरिने छैन। भजन संग्रह 35। न्यायको निम्ति प्रार्थना। हे परमप्रभु, मलाई विरोध गर्नेहरूको विरोध गरिदिनुहोस्, मसँग युद्ध गर्नेहरूका विरुद्धमा युद्ध गरिदिनुहोस्। कवच पहिरिनुहोस् र ढाल लिनुहोस् र मेरो सहायतामा खडा हुनुहोस्। मलाई खेद्नेहरूका विरुद्धमा भाला र वर्षा उठाउनुहोस्। मेरो प्राणलाई भन्नुहोस्, म तेरो उद्धार हुँ। मेरो ज्यानको खेदो गर्नेहरू शर्ममा परुन् र तिनीहरू अपमानित होउन्। मेरो विरुद्धमा उपाय रच्नेहरू लखेटिउन् र अलमल्ल परुन्। तिनीहरू बतासले उडाएका भुस जस्ता होउन् र परमप्रभुका स्वर्गदूतले तिनीहरूलाई लखेटुन्। तिनीहरूको बाटो अँध्यारो र चिप्लो होस् र परमप्रभुका दूतले तिनीहरूलाई लखेटी नै रहन्, किनकि बिना कारण तिनीहरूले मलाई फसाउनलाई जाल बिछाए र बिना कारण मेरो प्राण लिन तिनीहरूले खाडल खने। अकस्मत तिनीहरूमाथि सर्वनाश आइपरोस्, तिनीहरूले लुकाएर थापेको पासोमा तिनीहरू आफै परुन्, तिनीहरू आफै त्यस खाडलमा परेर नष्ट होउन्। तब मेरो प्राण चाहिँ परमप्रभुमा हर्षित हुनेछ र उहाँबाटै भएको उद्धारमा उल्लसित हुनेछ। मेरा समस्त जीवनले भन्नेछ, हे परमप्रभु तपाईँ जस्तो को छ र? निर्बललाई आफूभन्दा शक्तिशाली मानिसबाट तपाईँ बचाउनुहुन्छ अनि निर्बल र दरिद्रलाई अत्याचारीबाट उद्धार गर्नुहुन्छ। निर्दयी साक्षीहरू अघि आउँछन्, मैले जान्दै नजानेका कुरा तिनीहरू मलाई सोध्छन्। तिनीहरू भलाइको बदला मलाई खराबी गर्छन् र मेरो प्राणलाई अत्यन्त निराश छोड्छन्। तापनि तिनीहरू बिरामी हुँदा मैले भाँग्राको वस्त्र लगाएँ र उपवास बसेर आफूलाई दिन बनाएँ। जब मेरा प्रार्थना उत्तर बिनै फर्केर आए, मेरा मित्र र मेरो भाइको निम्ति शोक गरे झैं म शोक गर्दै हिँडे। आफ्नी आमाको निम्ति विलाप गरे झैं शिर झुकाएर मैले शोक मनाए। तर जब मैले ठेस खाएँ, हाँसो गर्दै तिनीहरू मेरा विरुद्धमा एकत्र भए, मैले थाहै नपाएको बेलामा आक्रमणकारीहरू मेरो विरुद्धमा जम्मा भए, तिनीहरूले लगातार मेरो निन्दा गरे। अधर्मी झैं तिनीहरूले वैमनस्यपूर्वक निन्दा गरे, तिनीहरूले ममाथि धारा किटे। हे परमप्रभु, पहिलेसम्म तपाईँ हेरिरहनुहुन्छ, तिनीहरूले ममाथि ल्याएको आक्रमणबाट ती सिंहहरूबाट मेरो ज्यानलाई छुटाउनुहोस्। ठूलो समुदायमा म तपाईँमा धन्यवाद चढाउनेछु, विशाल जनसमूहमा म तपाईँको प्रशंसा गर्नेछु। अकारण मेरो शत्रुहरू मेरो विरुद्धमा रमाउन नपाउन्, अकारण मलाई घृणा गर्नेहरूले मेरो वैमनस्यपूर्वक खिसी गर्न नपाउन्। तिनीहरू त शान्तिको कुरै गर्दैनन्, तर देशमा शान्तिसँग बस्ने मानिसहरूका विरुद्धमा झुटा अभियोगहरू रच्छन्। ठुलो मुख बाएर मेरो विरुद्धमा तिनीहरू भन्छन्, आहा आहा, हामीले आफ्नै आँखाले यो देख्न पायौं। हे परमप्रभु, तपाईँले यो देख्नु भएको छ, मौन नबस्नुहोस्। हे परमप्रभु, मबाट टाढा नहुनुहोस्, उठ्नुहोस् र मेरो रक्षाको निम्ति जाग्नुहोस्। हे परमप्रभु, मेरा परमेश्वर, मेरो निम्ति लडिदिनुहोस्। हे मेरा परमप्रभु परमेश्वर, तपाईँकै धार्मिकता अनुसार मलाई निर्दोष ठहराउनुहोस्, ममाथि तिनीहरू रमाउन नपाउन्। तिनीहरूले आफ्ना मनमा आहा हामीले चिताएका पुग्यो भन्न नपाउन्, अथवा हामीले त्यसलाई निलिदियौं भन्न नपाउन्। मेरो आपतको समय मेरो हाँसो उडाउनेहरू सबै इलाजमा परुन् र अस्त व्यस्त होउन्। म भन्दा ठुलो हुँ भनी धाक दिनेहरू सबै इलाजमा परुन् र अपमानित होउन्। म दोषमुक्त भएको कामना राख्नेहरू आनन्दले जय जयकार गरून् र हर्षित होउन्। तिनीहरूले निरन्तर यसो भनिरहन्, परमप्रभुको नाउँ उच्च होस्, जो आफ्नो दासको कल्याणमा प्रसन्न हुनुहुन्छ। मेरो जिब्रोले तपाईँको धार्मिकताको बखान गर्नेछ र म तपाईँको प्रशंसा दिनभरि गर्नेछु।
1: तपाईँको आफ्नै साथी रेडियो छिमेकी 107.2 मेगाहर्ज।
0: भजन संग्रह 36, परमप्रभुको स्वभाव र दुष्टको चालचलन। दुष्टका पापको सम्बन्धमा मेरो हृदयमा एउटा ईश्वरवाणी छ, त्यसका आँखा अघि परमेश्वरको डर हुँदैन, किनकि त्यसले आफ्नो यति प्रशंसा गर्छ कि आफ्नो पाप त्यसले फेला पार्दैन र घृणा गर्दैन। त्यसको मुखका कुराहरू दुष्ट र छली छन्, बुद्धिमानी हुनु र भलाइको काम गर्न त्यसले छोडिसकेको छ। त्यसले आफ्नो ओछ्यानमा पनि कुकर्मको योजना बनाउँछ, त्यसले आफूलाई कुमार्गतिर लगाउँछ, त्यसले खराबीलाई अस्वीकार गर्दैन। हे परमप्रभु, तपाईँको कृपा स्वर्गसम्म फैलिएको छ, तपाईँको विश्वसनीयता आकाशसम्मै, तपाईँको धार्मिकता विशाल पहाडहरू जस्तै छ, तपाईँको न्याय अगाध समुद्र जस्तै छ। हे परमप्रभु, तपाईँले मानिस र पशुलाई जोगाइराख्नुहुन्छ, तपाईँको अडिग कृपा कति अनमोलको छ। मानिसका सन्तानले तपाईँका पखेटाको छायामा शरण पाउँछन्, तपाईँका भवनको प्रचुरताबाट तिनीहरूले भोज गर्छन् र तपाईँको सुख चयनको नदीबाट तपाईँले तिनीहरूलाई पियाउनुहुन्छ। किनकि जीवनको स्रोत तपाईँसँग छ, तपाईँकै ज्योतिमा हामी प्रकाश देख्छौँ। तपाईँलाई चिन्नेहरूमाथि तपाईँको प्रेम रहिरहोस् र सत्यनिष्ठ हृदय हुनेहरूमा तपाईँको धार्मिकता रहिरहोस्। अहंकारीको खुट्टा मलाई कुल्चन नआओस्, न त दुष्टको हातले मलाई गलहत्याउन पाओस्। कुकर्मीहरू कसरी ढलेर लम्पसार परेका छन्, तिनीहरू उठ्नै नसक्ने गरी पछारिएका छन्।
2: भजन संग्रह 37, धर्म र अधर्मको परिणाम। दुष्टहरूलाई देखेर झर्को नमान, कुकर्मीहरूप्रति डाही नहौ, किनकि तिनीहरू चाँडै घाँस चाहिँ सुकिजानेछन् र हरिया बिरुवा जस्तै ओइली जानेछन्। परमप्रभुमा भरोसा राख र भलाइ गर, त्यसरी देशमा रहेर सुरक्षाको उपभोग गर्नेछौ। परमप्रभुमा आनन्दित हो र उहाँले तिम्रो मनोरथ पूर्ण गर्नुहुनेछ।
0: आफ्नो मार्ग परमप्रभुलाई सुम्प, उहाँमा नै भरोसा राख, अनि उहाँले यो गर्नुहुनेछ। उहाँले तिम्रो धार्मिकता प्रभात झैँ ज्योति समान र तिम्रो मामिलाको न्याय मध्य दिनको सूर्य समान पार्नुहुनेछ। परमप्रभुको सामुन्ने मौन बस र धैर्यपूर्वक उहाँको प्रतीक्षा गर। मानिस आफ्ना कुमार्गमा फलिफाप हुँदा र त्यसले खराब युक्तिहरू कार्यान्वयन गर्दा तिमी झर्को नमान, रिसाउन छोड र क्रोधलाई त्याग। झर्को नमान, यसले खराबी गर्नेतिर मात्र ढल्काउँछ, किनकि कुकर्मीहरू बहिष्कृत हुनेछन्, तर परमप्रभुको प्रतीक्षा गर्नेहरूले देश अधिकार गर्नेछन्। अलिक बेर पछि दुष्टहरू रहने छैनन्, तिमीले तिनीहरूलाई खोजे तापनि तिनीहरू पाइने छैनन्, तर नम्रहरूले देश अधिकार गर्नेछन् र ठूलो शान्ति उपभोग गर्नेछन्। दुष्टहरूले धर्मीजनका विरुद्धमा षड्यन्त्र रच्दछन् र उनीहरूमाथि दारा किट्छन्, तर प्रभुले तिनीहरूलाई हाँसोमा उडाइदिनुहुन्छ, किनभने तिनीहरूको दिन आइराखेको उहाँ जान्नुहुन्छ। दुखी र कङ्गालीहरूलाई ढाल्न र सत्यको बाटोमा हिँड्नेहरूलाई मार्न दुष्टहरूले तरबार थुच्छन् र धनुमा ताँदो चढाउँछन्, तर तिनीहरूका तरबारले तिनीहरूकै मुटु छेड्नेछन् र तिनीहरूका धनु भाँचिनेछन्। धेरै दुष्टहरूका सम्पत्तिको प्रचुरता धर्मीजनहरूसँग भएको थोरै कुरो उत्तम हो, किनकि दुष्टहरूका पाखुरा भाँचिनेछन् तर धर्मीहरूलाई परमप्रभुले थामिराख्नुहुन्छ। परमप्रभुले निर्दोष मानिसहरूको वास्ता गर्नुहुन्छ र तिनीहरूको अधिकार सधैँभरि रहनेछ। आपतका दिनमा तिनीहरू लाजमा पर्ने छैनन् र अनिकालका दिनमा तिनीहरूसँग प्रशस्त हुनेछ, तर दुष्टहरू त नष्ट हुनेछन्। परमप्रभुका शत्रुहरू चाहिँ चौरको हरियाली जस्तै छन्, तिनीहरू लोप भइजानेछन्, धुवाँ जस्तै तिनीहरू लोप हुनेछन्। दुष्टहरूले ऋण लिन्छन् र तिर्दैनन्, तर धर्मीजनहरूले उदारतापूर्वक दिन्छन्। परमप्रभुबाट आशिष पाउनेहरूले देशमाथि अधिकार गर्छन्, तर उहाँबाट श्राप पाउनेहरू चाहिँ पन्छाइनेछन्। यदि परमप्रभुलाई मानिसको मार्ग मन पर्यो भने उहाँले त्यसका पाइला दरिला पार्नुहुन्छ, त्यसलाई ठेस लाग्यो भने पनि त्यो लोट्दैन, किनकि परमप्रभुले आफ्नो हातले समातेर त्यसलाई थाम्नुहुन्छ। म जवान थिएँ, अब म वृद्ध भएको छु, तर धर्मीजनहरू त्यागिएका वा तिनका सन्तानले मागेर खानु परेको मैले कहिल्यै देखेको छैन। तिनको मुठी सधैँ उदार रहन्छ र तिनले खुला रूपले पैँचो दिन्छन् र तिनका सन्तानले आशिष पाउनेछन्। खराबीदेखि फर्केर अलग्ग बस र भलाइ गर, र तिमी सदा सर्वदा देशमा बस्नेछौ, किनकि परमप्रभु न्यायीलाई प्रेम गर्नुहुन्छ र आफ्नो विश्वासयोग्यलाई उहाँले त्याग्नुहुन्न। तिनीहरू सधैँ सुरक्षित राखिनेछन्, तर दुष्टका सन्तान भने बहिष्कृत हुनेछन्। धर्मीहरूले देश अधिकार गर्नेछन् र त्यहाँ सधैँभरि बास गर्नेछन्। धर्मीजनले ज्ञानको कुरा गर्छ र त्यसको जिब्रोले न्यायको कुरा बोल्छ, त्यसको हृदयमा त्यसका परमेश्वरको व्यवस्था हुन्छ, त्यसका खुट्टा चिप्लाउँदैनन्। धर्मीजनको हत्या गर्नलाई दुष्टहरू ढुकी बस्छन्, तर परमप्रभुले धर्मीजनलाई तिनीहरूको शक्तिमा छोड्नु हुने छैन, न त त्यसको न्याय हुँदाखेरि त्यसलाई दोषी ठहराउन दिनुहुन्छ। परमप्रभुको प्रतीक्षा गर र उहाँकै मार्गमा हिँड, प्रतिज्ञाको देश अधिकार गर्न उहाँले तिमीहरूलाई उचाल्नुहुनेछ। दुष्टको विनाश तिम्रै आँखाले देख्नेछ। मैले एकजना दुष्ट र अत्याचारी मानिसलाई देखेको छु, जो सप्रेको देवदारुको वृक्ष जस्तो थियो, तर त्यो चाँडै मर्यो र रहेन। मैले खोजे तर त्यो पाउन सकिएन। निर्दोष मानिसलाई विचार गर र सत्यनिष्ठ जनलाई हेर, किनभने शान्ति प्रिय मानिसको सन्तान हुन्छ, तर अपराधीहरू चाहिँ सखापै हुनेछन्, दुष्टका सन्तान चाहिँ बहिष्कृत हुनेछन्। धर्मीजनहरूको उद्धार परमप्रभुको तर्फबाट हुन्छ, दुःखको समयमा उहाँ नै तिनीहरूको शरण स्थान हुनुहुन्छ। परमप्रभुले तिनीहरूलाई मद्दत गर्नुहुन्छ र तिनीहरूको उद्धार गर्नुहुन्छ। उहाँले तिनीहरूलाई दुष्टबाट छुटाएर तिनीहरूलाई बचाउनुहुन्छ, किनभने तिनीहरूले उहाँको शरण लिन्छन्। भजन संग्रह 38, पीडित मानिसको प्रार्थना। हे परमप्रभु, तपाईँको क्रोधमा मलाई नहप्काउनुहोस्, अथवा तपाईँको क्रोधको आवेगमा मलाई ताडना नदिनुहोस्, किनकि तपाईँका बाणहरू ममा गढेका छन् र तपाईँको हात ममाथि परेको छ। तपाईँ क्रोध हुनुभएकोले मेरो शरीर स्वस्थ छैन, मेरा पापले गर्दा मेरा हाडहरू दुर्बल छन्, मेरा अधर्महरूमा म शिरसम्म डुबिसकेको छु, मैले बोक्न नसक्ने गरी ती बढी गरौँ भएका छन्। मेरो पापमय मूर्खताले गर्दा मेरा घाउहरू दुर्गन्धित भएका छन् र सडिसकेका छन्। म झुकेर धुलैमा लोटिसकेको छु, दिनभरि म बिलाप गर्दै हिँड्छु, मेरो ढाड जलनले भरिएको छ र मेरो शरीरमा कति पनि तन्दुरुस्ती छैन। म बिल्कुल दुर्बल भएको छु र चकनाचुर पारिएको छु, मेरो हृदयको पीडाले गर्दा म कहाली उठ्छु
2: हे परमप्रभु, मेरा सबै अभिलाषाहरू तपाईँलाई विदित छन् र मेरो सुस्केरा तपाईँबाट लुकेको छैन। मेरो मुटु धड्कन छ, मेरो बलले भ्याउँदैन, मेरो आँखाको ज्योति पनि मबाट गइसकेको छ। मेरा मित्र र सङ्गीहरू मेरा घाउहरूका कारणले मबाट अलग बस्छन् र मेरा कुटुम्बहरू टाढै उभिन्छन्। मेरो प्राण लिन खोज्नेहरूले मलाई पासो थाप्छन्, मेरो हानि खोज्नेहरूले मेरो विनाशका कुरा गर्छन् र दिनभरि विश्वासघाती कल्पना रच्छन्। म त बहिरो मानिस नै भएको छु, जसले सुन्न सक्दैन र मुखै उगार्न नसक्ने मानिस जस्तै म गुङ्गो भएको छु। सुन्दै नसुन्ने मानिस जस्तै म भएको छु, जसको मुखले जवाफै दिन सक्दैन। हे परमप्रभु, म तपाईँको प्रतीक्षा गर्छु। हे परमप्रभु मेरा परमेश्वर, तपाईँले जवाफ दिनुहुनेछ, किनकि मैले भने तिनीहरूले मेरो उपहास गर्न नपाउन्, मेरो गोडा चिप्लदा तिनीहरूले घमण्ड गर्न नपाउन्। किनकि म त ढल्नै लागेको छु र मेरो पीडा सधैँ मसँगै छ। म मेरो अधर्म स्वीकार गर्दछु, मेरो पापको निम्ति म दुःखित छु। धेरै मेरा शत्रु छन् जो शक्तिशाली छन्, बिना कारण मलाई घृणा गर्नेहरू धेरै छन्। भलाइको साटो मलाई खराबी गर्नेहरूले म चाहिँ भलाइको पछि लाग्दा मेरो निन्दा गर्छन्। हे परमप्रभु मलाई नत्याग्नुहोस्, हे मेरा परमेश्वर मबाट टाढा नहुनुहोस्। हे परमप्रभु मेरा उद्धारक मलाई सहायता गर्न चाँडै आउनुहोस्।
0: भजन संग्रह 39, जीवनको क्षण भङ्गुरता। मैले भने म आफ्नो चालचलनमा सावधान रहनेछु र आफ्नो जिब्रोलाई पापबाट रोक्नेछु। दुष्टहरू मेरा सामुन्ने रहुन्जेल म आफ्नो मुखमा मोहलो लाएर बस्नेछु। तर जब म मौन र शान्त बसेँ अनि असल कुरा पनि बोलिन, मेरो पीडा झन बढेर आयो। म भित्र मेरो हृदय सन्तापित भयो, जति सोचे त्यति नै म भित्र आगो दन्कियो। तब मैले मुख खोलेर भने, हे परमप्रभु मेरो जीवनको अन्त देखाउनुहोस्। मेरो जीवनका अब कति दिन बाँकी छन् र मेरो जीवन कति क्षण भङ्गुर छ भनी मलाई जान्न दिनुहोस्। तपाईँले मेरो जीवनकाल बित्ताभरको बनाउनु भएको छ र मेरो आयु तपाईँको दृष्टिमा केही पनि होइन। मानिसको जीवन एक मुठी सासमा मात्र अडेको छ। मानिस छाया जस्तै मात्र हिँडुल गर्छ, त्यसले व्यर्थमा हलचल गर्दछ। त्यसले धन सम्पत्ति थुपार्छ, तर त्यो बटुनले को हुन्छ त्यसले जान्दैन। अब हे परमप्रभु म के को निम्ति प्रतीक्षा गर्दछु? मेरो आशा त तपाईँमा नै छ। मेरा सबै अपराधहरूबाट मलाई छुटाउनुहोस्। मूर्खका तिरस्कारको पात्र मलाई नबनाउनुहोस्। म मौन थिएँ, मैले आफ्नो मुख खोलिन, किनभने त्यो गर्ने तपाईँ नै हुनुहुन्छ। तपाईँको प्रहार मबाट हटाउनुहोस्, तपाईँको हातको मुक्काबाट म पराजित भएको छु। तपाईँले मानिसलाई त्यसका पापको निम्ति हप्काउनुहुन्छ र ताडना दिनुहुन्छ। किराले खाए झैँ त्यसको सम्पत्तिलाई सखा पारिदिनुहुन्छ। प्रत्येक मानिस एक मुठी सास मात्र हो। हे परमप्रभु मेरो प्रार्थना सुन्नुहोस्, मद्दतको लागि मैले गरेको क्रन्दन सुनिदिनुहोस्। मेरो आँसु त्यसै नटारिदिनुहोस्, किनकि मेरा सबै पुर्खाहरू जस्तै म एक प्रवासी हुँ, एउटा विदेशी झैँ म तपाईँसित बास गर्दछु। म विदा हुन अघि र मेरो नाम मेटिन अघि नै मबाट क्रोधको दृष्टि हटाउनुहोस् र म फेरि हर्षित हुन सकु।
2: भजन संग्रह 40, सहायताको निम्ति प्रार्थना। मैले धैर्य साथ परमप्रभुको प्रतीक्षा गरे, उहाँले ममाथि दृष्टि गर्नुभयो र मेरो पुकार सुन्नुभयो। उहाँले मलाई सर्वनाशको खाडल र हिले धापबाट निकाल्नुभयो। उहाँले मेरा खुट्टा चट्टानमाथि बसाल्नुभयो र मलाई उभिन दृढ स्थान दिनुभयो। उहाँले मेरा ओठमा एउटा नयाँ गीत राखिदिनुभयो, हाम्रा परमेश्वरका प्रशंसाको एउटा गीत। धेरैले यो देख्नेछन् र डराउने छन् र परमप्रभुमा भरोसा राख्नेछन्। त्यो मानिस धन्यको हो जसले परमप्रभुमा आफ्नो भरोसा राख्दछ, जसले अभिमानीहरूतिर हेर्दैन न त तिनीहरूतिर जो झुटा देवहरूपट्टि लाग्छन्। हे परमप्रभु मेरा परमेश्वर, तपाईँले गर्नुभएका अचम्मका कामहरू धेरै छन्। तपाईँले हाम्रा निम्ति गर्नुभएका योजनाहरू तपाईँको अघि कसैले वर्णन गर्न सक्दैन। मैले तिनका बारेमा वर्णन गर्न चाहे भने पनि ती घोषणा गर्न सक्ने भन्दा धेरै हुन्छन्। बलिदान र भेटी तपाईँले चाहनु भएन, तर मेरा कानहरू तपाईँले खोलिदिनु भएको छ। होम बलि र पाप बलिको माग तपाईँले गर्नु भएन। तब मैले भने, म यहीँ छु, म आएको छु, धर्मशास्त्रमा मेरो विषयमा यस्तै लेखिएको छ, हे मेरा परमेश्वर, तपाईँको इच्छा बमोजिम गर्न म चाहन्छु। तपाईँको व्यवस्था मेरो हृदयभित्र छ। म ठुलो सभामा उद्धारको सुसमाचार सुनाउँछु। मेरा ओठहरू म बन्द गर्दिनँ। हे परमप्रभु, तपाईँलाई यो थाहा छ। तपाईँको धार्मिकता म मेरो हृदयभित्र लुकाउँदिन। तपाईँको विश्वस्तता र तपाईँबाट हुने उद्धारको विषयमा म बोल्दछु। तपाईँको प्रेम र तपाईँको सत्यता म ठुलो सभाबाट लुकाउँदिन। हे परमप्रभु, आफ्नो कृपा मदेखि नरोक्नुहोस्। तपाईँको प्रेम र तपाईँको सत्यताले मलाई निरन्तर रक्षा गरोस्, किनकि अनगन्ती कष्टहरूले मलाई घेरेका छन्। मेरा अपराधहरूले मलाई यतिसम्म दबाएका छन् कि म देख्न पनि सक्दिनँ। ती मेरा शिरका केशभन्दा बढी छन्, अनि मेरो हृदय हताश भएको छ। हे परमप्रभु, मलाई बचाउन मन पराउनुहोस्। हे परमप्रभु, मलाई मद्दत गर्न चाँडै आउनुहोस्। मेरो प्राण लिन खोज्नेहरू सबै लाज र अन्यरमा परुन्। मेरो विनाशको कामना गर्नेहरू सबै पिठो फर्काएर जाउन् र अपमानित होउन्। मेरो ठट्टा उडाउनेहरू आफ्नै लाजले गर्दा व्याकुल होउन्। तर ज जसले तपाईँलाई खोज्छन्, ती सबै तपाईँमा रमाउन् र आनन्दित होउन्। तपाईँको मुक्तिलाई प्रेम गर्नेहरूले निरन्तर भनुन्, परमप्रभुको नाउँ उच्च होस्। तर म त गरिब र दरिद्र छु। परमप्रभुले मेरो विचार गरून्। तपाईँ मेरो सहायक र मलाई छुटकारा दिने हुनुहुन्छ। हे मेरा परमेश्वर, विलम्ब नगर्नुहोस्।
1: रेडियो छिमेकी, तपाईँको लागि
3: भजन संग्रह 41, बिरामी मानिसको प्रार्थना। त्यो धन्यको हो जसले निर्धाहरूको फिक्री गर्दछ, दुःखको दिनमा परमप्रभुले त्यसलाई छुटकारा दिनुहुन्छ। परमप्रभुले त्यसको रक्षा गर्नुहुनेछ र त्यसको जीवन जोगाउनुहुनेछ। उहाँले त्यसलाई पृथ्वीमा आशिष दिनुहुनेछ अनि त्यसलाई त्यसका शत्रुहरूको इच्छामा छोड्नुहुने छैन। परमप्रभुले त्यसलाई त्यसको बिरामीको ओछ्यानमा सम्हाल्नुहुनेछ अनि त्यसलाई फेरि स्वास्थ्य प्रदान गर्नुहुनेछ। मैले भने, हे परमप्रभु, म माथि अनुग्रह गर्नुहोस्, मलाई निको पारिदिनुहोस्, किनकि मैले तपाईँको विरुद्धमा पाप गरेको छु। मेरा शत्रुहरू द्वेष साथ यसो भन्छन्, त्यो कहिले मर्ला र त्यसको नाउँ निशानै मेटिएला। जब मलाई हेर्न कोही आउँछ, त्यसले झुटो कुरा बोल्छ र त्यसको हृदयमा अधर्मका कुराहरू थुपार्छ। तब बाहिर गएर त्यसले मेरो निन्दाका कुरा फैल्याउँछ। मलाई घृणा गर्नेहरू सबै जम्मा भएर मेरो विरुद्धमा कानेकुसी गर्छन्। मेरो विरुद्धमा तिनीहरू यसो भन्दै मेरा अनिष्ट चिताउँछन्, त्यसलाई घातक रोगले पक्रेको छ, त्यो जहाँ पस्रेको छ त्यहाँबाट उठ्ने छैन। मैले भरोसा गरेको मेरो परम मित्र समेत, जसले मेरो रोटी खान्थ्यो, त्यसले मेरो विरुद्धमा लात उठाएको छ। तर हे परम प्रभु, म माथि कृपा गर्नुहोस्, मलाई खडा गर्नुहोस् र म तिनीहरूसँग बदला चुकाउन सकुँ। म जान्दछु तपाईँ मसँग प्रसन्न हुनुहुन्छ, किनकि मेरो शत्रु म माथि विजय हुन सक्दैन। मेरो सत्यनिष्ठामा तपाईँले मलाई सम्हाल्नुहुन्छ र सदा सर्वदा तपाईँको उपस्थितिमा मलाई राख्नुहुन्छ। इजरायलका परमेश्वर परमप्रभुको सदा सर्वदा प्रशंसा होस्। आमेन अनि आमेन।
4: भजन संग्रह 42, जसरी हरिणले खोलाका पानीको तृष्णा गर्दछ, त्यसरी नै हे परमेश्वर, मेरो प्राणले तपाईँको तृष्णा गर्दछ। मेरो प्राण परमेश्वरको निम्ति, जीवित परमेश्वरको निम्ति तिर्खाउँछ। म कहिले गएर परमेश्वरलाई भेटूँ? मेरो आँसु रात दिन मेरो आहार बनेको छ र मानिसहरू लगातार मलाई भनिरहन्छन्, खोइ तेरा परमेश्वर। मेरा हृदयका कुराहरू पोख्याउँदा यी कुराहरूको मलाई सम्झना हुन्छ। म कसरी ती उत्सव मनाउने जनसमूहसित हर्ष र धन्यवाद साथ जाने र तिनीहरूको अगुवा भएर तिनीहरूलाई परमेश्वरको मन्दिरतर्फ लाने गर्थे। हे मेरो प्राण, त किन उदास हुन्छस् र मेरो अन्तस्करणमा त किन यति व्याकुल हुन्छस्? तेरो आशा परमेश्वरमा राख, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु। उहाँ मेरा उद्धारक र मेरा परमेश्वर हुनुहुन्छ। अन्तस्करणमा मेरो मन उदास भएको छ, यसकारण म एर्दनको देशबाट र हेर्मोन र मिसारको डाँडाबाट तपाईँलाई सम्झनेछु। तपाईँका छहराको गर्जनमा सागरले सागरलाई पुकार्दछ,
3: तपाईँका सम्पूर्ण छाल र तरङ्गहरूले मलाई छोपेका छन्। परम प्रभुले दिउँसो उहाँको प्रेम पठाइदिनुहुन्छ र राति उहाँको भजन मसित हुन्छ, जो मेरो जीवनका परमेश्वरलाई प्रार्थना हो। मेरा परमेश्वर, मेरो चट्टानलाई म भन्छु, तपाईँले किन मलाई बिर्सनु भएको छ? शत्रुहरूको थिचो मिचोमा परेर म किन शोक गरेर हिँडिरहनु पर्ने? मेरा हाडहरूमा घातक चोट पारे झैं मेरा शत्रुहरू मलाई गिल्ला गर्दै लगातार मलाई भन्छन्, खोइ त तेरा परमेश्वर। हे मेरो प्राण, त किन उदास हुन्छस् र मेरो अन्तस्करणमा त किन यति व्याकुल हुन्छस्? मेरो आशा परमेश्वरमा राख, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु। उहाँ मेरो उद्धारक र मेरा परमेश्वर।
5: You are listening to Radio Chimiki.
6: In the Bible, Zechariah 4:6 says, "Not by might nor by power, but by my spirit," says the Lord. That was Zechariah 4:6.

0: खुल्यो खुल्यो
1: होइन हो के खुल्यो हजुर
0: नेपालकै सबैभन्दा सस्तो कालिका नगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के
1: ओहो हो र
0: हजुर ओम शान्ति ड्राई क्लिनर्स यहाँ सबै किसिमका गलैचा कार्पेट ब्लाङ्केट कोट सर्ट पाइन्ट साडी कुर्ता सुरुवाल लेदरका कपडाहरू लेहेङ्गा जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ होटेल होस्टेल हस्पिटल र ट्रेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्न परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस् सम्पर्क गरेको दुई घण्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौँ होम डेलिभरीको पनि सुविधा रहेको छ प्रोप्राइटर देवराज
2: थप जानकारीका लागि सम्पर्क नम्बर 97 49 17 23 98 13 59 84 72
0: ड्राई क्लिनर्सको लागि एकमात्र नाम ओम शान्ति ड्राई क्लिनर्स तपाईँको सेवामा समर्पित
3: सुन्न हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
4: हो र होइन होला त्यस्तो त
5: सोइता तिमीहरूको के खास कस कुरा हुँदैछ के भयो भन त
3: के भएन मिस
5: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
6: हुन्छ
7: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ समाजलाई सभ्य बनाऊ
8: नेपाल सरकार विज्ञापन बोर्ड

शत्रुहरूको बीचमा तपाईँ मेरो ढाल हुनुहुन्छ, मेरो बलियो किल्ला र मेरो चट्टान हुनुहुन्छ। म कहिले पनि डराउने छुइनँ, किनभने तपाईँ सर्वोच्चमा बस्नुहुने मेरो परमेश्वर हुनुहुन्छ।

0: स्वागत छ।
1: किन आँखा मिचेको मिचै गरेको?
2: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
1: धेरै समय मोबाइल चलाइसी क्या हो?
2: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
2: बुझे।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

जय मसीह अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाइमा बसिरहनु भएका तपाईँ तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा सञ्चालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाईँ हाम्रो दैनिक जीवनका तितामिठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाईँ पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौँ। आउनुहोस् कार्यक्रमलाई सुरु गरौँ एउटा आशिषित भजनबाट।

0: यो आशिषित भजनपछि कार्यक्रम जीवनको वचनमा यहाँहरूलाई पुनः स्वागत छ। प्रिय श्रोता, तपाईँ कतिपय क्रिस्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यवहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल पढ्न र संगति गर्न पाइरहनु भएको छैन, तपाईँहरूलाई नै लक्षित गरी परमेश्वरको जीवित वचनद्वारा उत्साह दिने र संगति गर्ने हाम्रो अभिप्रायले कार्यक्रम जीवनको वचन यहाँहरू माझ लिएर आएका हौ। हामीलाई पूर्ण विश्वास छ यो कार्यक्रमले यहाँहरूलाई परमेश्वरमा उत्साहित भई अघि बढ्न टेवा दिइरहेको छ। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। वचन लिएर आउँदै हुनुहुन्छ
1: सालोम मण्डलीका एल्डर सेत तामाङ।
0: अब सुनौ परमेश्वरको जीवित वचन।
2: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट जीवित वचन सुन्नको लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई हाम्रा मुक्तिदाता, शान्तिदाता र सृष्टिकर्ता प्रभु येशूको पवित्र र उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। यहाँहरूको लागि आज प्रवचनको सेवामा बाइबल धर्मशास्त्रबाट मत्तीद्वारा लेखित 9 अध्यायको 27 देखि 34 पदहरूलाई यहाँहरूको बिचमा पाठ गर्न चाहन्छु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनेर। यसरी म पाठ गर्न चाहन्छु। यीशु त्यहाँबाट जानुहुँदा 2 अन्धहरू हे दाउदको पुत्र हामीमाथि दया गर्नुहोस् भनी कराउँदै उहाँको पछि लागे। उहाँ घरमा पस्नु भएपछि ती अन्ध मानिसहरू उहाँ कहाँ आए। यीशुले तिनीहरूलाई भन्नुभयो, म यो गर्न सक्छु भनी के तिमीहरू विश्वास गर्दछौ? तिनीहरूले उहाँलाई भने, ज्यू प्रभु। तब उहाँले तिनीहरूको आँखा छोएर भन्नुभयो, तिमीहरूको विश्वास अनुसार तिमीहरूलाई होस्। अनि तिनीहरूका आँखा खोलिए। यीशुले यसो भनेर तिनीहरूलाई कडा आज्ञा दिनुभयो, यो कुरा कसैले थाहा नपाओस्। तर तिनीहरू गए र त्यस इलाकाभरि उहाँको कीर्ति फिजाए। जब उहाँहरू निस्केर जाँदै हुनुहुन्थ्यो, तब भूत लागेको एउटा गुङ्गो मानिस उहाँ कहाँ ल्याइयो। भूत निकालिएपछि त्यो गुङ्गो बोल्यो, अनि इजरायलमा कहिल्यै यस्तो देखिएन भन्दै भिड छक्क पर्यो। तर फरिसीहरू भन्न लागे, भूतहरूको मालिकद्वारा त्यसले भूत निकाल्दछ। आदरणीय श्रोता, यो खण्डमा हामीले यीशु माथिको विश्वासले आश्चर्य कर्म र छुटकारा प्राप्त हुन्छ भन्ने बारेमा हामी चर्चा गर्नेछौँ र यसको बारेमा विस्तृत रूपमा हेर्नेछौँ। लेखकले यहाँ धेरै कुराहरू लेखेको हामी देख्छौँ र उनको विवरण अनुसार यहाँ 2 अन्धहरूको बारेमा यहाँ चर्चा गरिएको छ। 2 अन्धहरू यीशु कहाँ आएर भने, हे दाउदको पुत्र हामीमाथि दया गर्नुहोस् भनी कराउँदै उहाँको पछि लागे। र यीशु प्रभु जहाँ जहाँ जानुभयो त्यहाँनिर आश्चर्य कर्महरू हुन थालेको हामी देख्छौँ। यो संसारमा यीशु प्रभु चङ्गाइकर्ता मात्र होइन, उहाँ मुक्तिदाता पनि हुनुहुन्छ भन्ने कुरा मानिसहरूले बुझेको उहाँ चाहनुहुन्छ। र उहाँले सबैभन्दा पहिला चाहिँ आश्चर्य कर्महरू, चङ्गाइका कामहरू गर्नुभयो ताकि उहाँ मुक्तिदाता हुनुहुन्छ भनेर प्रकट गर्नका लागि पनि। त्यसैले यहाँ यीशु प्रभुले 2 अन्धहरूलाई जसरी उनीहरूले पछि लागेर उनीहरूले दाउदको पुत्र हामीमाथि दया गर्नुहोस् भनी उनीहरू कराउँदै गर्दाखेरि कति भिडहरूले चाहिँ नकराउनका लागि पनि कोसिस गरे, अथवा उनीहरूलाई यीशुलाई अप्ठ्यारो नपार्नका लागि यीशुलाई यो कुराले बाधा पुग्छ होला भनेर उनीहरूले उनीहरूलाई चुप लगाउने कोसिस पनि गरेको हामी देख्छौँ। तर यीशु प्रभु चाहिँ त्यस्तो हुनुहुन्न थियो। उहाँ चाहिँ यीशु चाहिँ घरमा पुग्नु भएपछि ती अन्ध मानिसहरू उहाँ कहाँ आए र उनीहरू जसरी पनि यीशुलाई भेट्ने कोसिस गरेको हामी देख्छौँ र यीशु कहाँ आएर यीशु प्रभुले दया गरिदिनुहोस् भन्दै उनीहरू कराउँदै आएको देखिन्छ। र यीशुले तिनीहरूलाई भन्नुभयो, म यो गर्न सक्छु भने के तिमीहरू विश्वास गर्दछौ? त्यस कारणले अन्धो व्यक्तिहरू आफ्नो अन्धोपनबाट छुटकारा पाउनलाई अथवा दृष्टि पाउनका लागि उनीहरू यीशुलाई चिच्याउँदै कराउँदै पुकार गरिरहेको अवस्थाहरू यहाँ देखिन्छ। र यस्तो बेलामा यीशु प्रभुले उनीहरूलाई फेरि प्रश्न गर्नुभयो कि म यो गर्न सक्छु भन्ने के तिमीहरू विश्वास गर्दछौ? यो कुरा यीशुले सोध्दै गर्नु हुँदाखेरि तिनीहरूले के जवाफ दिए भने उहाँलाई उनीहरूले के भन्यो भन्दा ज्यू प्रभु भनेर उनीहरूले बोलेको देखिन्छ। र यीशु प्रभुले भन्नुभएको कुरालाई उनीहरूले उत्तर दियो कि प्रभु यीशु ख्रिस्टले हामीलाई पनि निको पार्नुहुन्छ अथवा हामीमाथि दया गर्नुहोस् भनेर हामीलाई दृष्टि दिनुहोस् भनेर उनीहरूले जुन बिन्ती चढाएका थिए र उनीहरूले जुन विश्वासका साथ उनीहरू आएका थिए र उनीहरूले यीशुलाई प्रभु भनेर उनीहरूले सम्बोधन गरेका थिए। यीशु प्रभु, उहाँ चाहिँ माली, उहाँलाई प्रभु भनेर उहाँले विश्वास गरेको कुरा देखिन्छ किनभने यीशु प्रभुलाई उनीहरूले विश्वास गरेको रहेछ कि उहाँले चङ्गाई दिनुहुन्छ, यीशुले मानिसलाई दृष्टि दिनुहुन्छ, चङ्गाई गर्नुहुन्छ भन्ने उनीहरूमा ठुलो विश्वास यहाँ देखिन्छ। र उनीहरूको विश्वास ठुलो भएकोले गर्दा तिनीहरूलाई यीशुले छोएर भन्नुभयो, उनीहरूको आँखा यीशुले चुनुभयो र छोइसकेपछि उहाँले भन्नुभयो तिमीहरूको विश्वास अनुसार तिमीहरूलाई होस्। र यीशु प्रभुले आश्चर्य कर्म गर्नुहुँदाखेरि, चङ्गाईको काम गर्नुहुँदाखेरि जहिले पनि उनीहरूको विश्वासलाई खोजिराख्नुभएको देखिन्छ र यीशुलाई प्रभु भनेर विश्वास गर्नुपर्ने अवस्थाहरू यहाँ देखिन्छ। तिनीहरूले यीशुलाई प्रभु भनेर विश्वास गरे, मुक्तिदाता भनेर विश्वास गरे, चङ्गाईकर्ता भनेर उनीहरूले विश्वास गरेर यीशु कहाँ आएको कुरा हामी देख्छौँ र यीशुले तिनीहरूकै विश्वास अनुसार तिनीहरूलाई होस् भन्दाखेरि तिनीहरूको आँखा खोलेको देखिन्छ र तिनीहरूको आँखा खोलिसकेपछि यीशुले कसैलाई नभन्नु भनेको कुरा पनि यहाँ उल्लेख गरेको छ किनभने यीशु प्रभुलाई त्यो भिड देखेर गाह्रो अवस्था पनि भइरहेको थियो। भिड धेरै भयो भने आफ्नो शिक्षा दिने क्रममा र आफूले भन्नुपर्ने कुराहरू भन्न पनि सकिँदैन। त्यस कारणले यीशु प्रभु एउटा व्यवस्थित व्यक्ति, व्यवस्थापनमा बडो भनौँ एकदमै व्यवस्थापनमा जोड दिने व्यक्ति पनि हामीले भन्न सक्छौँ किनभने उहाँको व्यवस्थापन राम्रो थियो कि मानिसहरूलाई सिकाउँदाखेरि सिकाउने व्यक्तिहरूको सङ्ख्या, वातावरण सबै चाहिन्छ भन्ने कुरा हो। भिड लाग्यो भने केही गर्न सकिँदैन, भिडलाई केही कुरा सिकाउनका लागि गाह्रो हुन्छ। त्यसैले गर्दा यीशु प्रभुले यहाँ देखिन्छ कसैलाई नभन्नु भन्दाखेरि पनि यो मानेनन्, यस्तो कुरा त कहीँ पनि इजरायलमा भएको छैन भन्ने कुराले यहाँ यीशु प्रभुको कीर्ति जताततै फैलिएको हामी देख्छौँ। र त्यति मात्र होइन, उहाँहरू निस्किँदै जानु हुन्थ्यो तब भूत लागेको एउटा गुङ्गो मानिस उहाँ कहाँ ल्याए। यीशु प्रभु जहाँ जहाँ जानुहुन्थ्यो त्यहाँनिर आश्चर्य कर्महरू हुन्थ्यो, र यीशु प्रभु जहाँ जहाँ जानुहुन्थ्यो भूत प्रेतहरूबाट पनि मानिसहरूले छुटकारा पाउँथ्यो। यहाँ पनि हामी के देख्छौँ, भूत लागेको एउटा गुङ्गो मानिस उहाँ कहाँ ल्याइयो, भूत निकालेपछि त्यो गुङ्गो बोल्यो, र अनि इजरायलमा कहिले यस्तो देखिएन भन्दै भिड छक्क पर्यो। तर फरिसीहरू भन्न लागे भूतहरूका मालिकद्वारा त्यस बेला भूत निकाल्छ, त्यसले भूत निकाल्छ। र यसरी यीशु प्रभुले गर्नुभएको काममा बाधा ल्याउने काम चाहिँ फरिसीहरूले बारम्बार गरिराखेका थिए, र यीशु ख्रीष्टको शिक्षालाई फरिसीहरूले र शास्त्रीहरूले पटक पटक विवादमा ल्याएको कुरा हामी यहाँ देख्छौँ। तर यीशु प्रभुले सबै विवादमा उहाँले बुद्धिमानीका साथ उनीहरूलाई बताउँदै उहाँले आफ्नो मिसन कार्यलाई सफल पार्नुभएको थियो। त्यसकारण यो खण्डमा हामीले हेर्दै गर्दाखेरि दुईजना अन्धो मानिसहरू र एकजना गुङ्गो भूत लागेको एउटा गुङ्गो मानिसको घटनालाई हामीले यहाँ हेर्यौँ, र दुवैजनालाई प्रभुले अन्धोलाई पनि दृष्टि दिनुभयो, आँखा दिनुभयो, र गुङ्गो मानिसलाई पनि बोल्ने बनाउनु भयो, र उनीहरूको विश्वासद्वारा यो सम्भव भएको देखिन्छ। विश्वासद्वारा यो सम्भव भएको देखिन्छ। यीशुमाथिको विश्वासले आश्चर्य कर्म र छुटकारा प्राप्त हुन्छ। आदरणीय श्रोता, यहाँहरूको जीवनमा के छ? यस्तै गाह्रो परिस्थितिहरू छन् कि? यहाँहरूको जीवनमा पनि दुईजना अन्धोले आफूलाई उनीहरूले पुकार गरेको छ, हे दाउदको पुत्र यीशु, हामी माथि दया गर्नुहोस् भनेर यीशु ख्रीष्टको दया खोजिराख्नु भएको छ कि? यहाँहरूलाई गाह्रो भइरहेको छ, हुनसक्छ अन्धो त होइन होला, तर अन्धो रूपी समस्याहरूले यहाँहरूलाई सताइराखेको छ, र यहाँहरूलाई पनि यीशु ख्रीष्टको दया चाहिएको छ, र यहाँहरूको अप्ठ्यारो परिस्थितिमा, गाह्रो अवस्थामा यहाँहरूलाई पनि दया चाहिन्छ भने, यहाँहरूको जीवनमा पनि आश्चर्य कर्म चाहिन्छ भने त्यतिकै नबस्नु होला, हजुरहरूले पनि यीशु कहाँ आउनु होला, र यीशुलाई विश्वास गरेर उहाँलाई भन्नु होला, म माथि पनि दया गर्नुहोस् प्रभु यीशु भनेर यहाँहरूले पनि यीशुलाई पुकार गर्न सक्नुहुन्छ। हजुरको पुकारलाई प्रभु यीशुले सुन्नुहुनेछ, र तपाईँको पुकारलाई उत्तर दिनुहुनेछ। जसरी दुईजना अन्धले दृष्टि पाएर उनीहरू खुसी भएर, उनीहरू चुप लाएर बस्न पनि सकेनन्, यीशु प्रभुले कसैलाई नभन्नु भन्दाखेरि पनि उनीहरूले भन्नु रोक्नै सकेन, किनभने उनीहरू यति खुसी भए, यति चकित भए कि उनीहरूले यीशुलाई पाएर उनीहरू खुसी भएर उनीहरूले त्यो कीर्तिलाई जताततै फिजाउने काम गरे। र यसरी यहाँहरूको जीवनमा पनि यही खुसी, यही आनन्द, यही रोक्नै नसक्ने कि भन्नै पर्ने कुराहरू छन् भने यहाँहरूले पनि सोच्नुपर्छ कि यीशु ख्रीष्टको दया, यीशु ख्रीष्टको छुवाई यहाँहरूलाई पनि चाहिन्छ भने यीशु कहाँ आउनुहोस्, विश्वास गर्नुहोस्, र यो सबै आश्चर्य कर्महरू प्राप्त गर्नुहोस्। र गुङ्गो व्यक्तिले जसरी बोल्न थाले, र कति मानिसहरूको जीवनमा यस्तै गाह्रो अवस्थाहरू हुनसक्छ, यहाँहरूको जीवनमा पनि यस्तै गाह्रो कुराहरू छन्, र यहाँहरूलाई पनि गाह्रो भइरहेको छ भने त्यतिकै नबस्नु होला, येशु कहाँ आउनुहोला र येशु प्रभुले गुङ्गो व्यक्तिलाई, भूत लागेको गुङ्गो व्यक्तिलाई पनि बोल्ने बनाउनु भयो भने आज येशु कहाँ आउनेहरूलाई पनि उहाँले यो आश्चर्य कर्म गर्न सक्नुहुन्छ र यहाँको जीवनमा पनि त्यो उनीहरूले पाएको जस्तै खुसी यहाँहरूले पनि प्राप्त गर्न सक्नुहुन्छ। आउनुहोस् येशूमा विश्वास गर्नुहोस् र आश्चर्य कर्म र छुटकारा पाउनुहोस् र आशिषको जीवन जिउनुहोस् र परमेश्वरको महिमा गर्नुहोस्। यति भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यति जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीसँगै कार्यक्रम जीवनको वचनको निर्धारित समय सकिन लाग्यो। हामीलाई विश्वास छ आजको कार्यक्रमले तपाईँलाई उत्साहित र आशिषित तुल्याएको छ। अब भने कार्यक्रमलाई बिट मार्ने बेला भइसकेको छ। कार्यक्रम के कस्तो लाग्यो, कुनै सल्लाह सुझाव तथा प्रतिक्रियाका लागि हाम्रो सम्पर्क नम्बर
1: 98510 38516 र 98685339
0: जुनसुकै बेला सम्पर्क गर्न सक्नुहुनेछ। हवस् त श्रोता, भोलि पुनः भेट्ने बाचाका साथ आजका लागि कार्यक्रम जीवनको वचनबाट म प्रस्तोता गोविन्द विश्वकर्मा पनि बिदा हुन चाहन्छु। हवस् त, जय मसीह।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2 MHz.
1: Scripture promises, but God demonstrates his own love for us in this. While we were still sinners, Christ died for us. That's Romans chapter 5, verse 8.
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश.
3: तपाईलाई असल कामहरू गर्न बोलाइएको छ. जयमसी आज मंगलबार सेप्टेम्बर 15 तारिक भदौ 30 गते. आजको बाइबल खण्ड कलसीको पुस्तक 1:10 रहेको छ र यहाँ यसरी लेखेको छ, प्रत्येक असल काममा फलवन्त हुँदै परमेश्वरको ज्ञानमा बढ्दै जान सक. धेरै मानिसहरूलाई थाहा छ कि हेलेन केलरले बाल्यकालमा ज्वरो आएर सुन्ने बोल्ने र दृष्टिविहीन हुन पुगेको कठिन शारीरिक चुनौतीलाई कसरी पार गरिन् र अन्तत तिनले ब्रेल लिपि सिकेर कसरी कुराकानी गर्न सिकिन्. तिनको जीवनले लाखौं मानिसहरूलाई प्रेरित गर्यो. तिनका उत्कृष्ट प्रशंसकहरूमध्ये एक लेखक मार्क ट्वेन थिए. बाल्यकालदेखि नै तिनलाई व्हाइट हाउसमा हरेक राष्ट्रपतिलाई भेट्न आमन्त्रित गरिन्थ्यो. तथापि धेरै मानिसहरूलाई थाहा छैन कि हेलेनले वयस्क व्यक्तिको रूपमा कति कडा परिश्रम गरिन्. ब्र्याडक्लिफ कलेजबाट उत्कृष्टता साथ स्नातक गरेपछि तिनले 88 वर्षको उमेरमा आफ्नो मृत्यु नहुन्जेल अरूहरूलाई मद्दत गर्न काम गरिन्. तिनले धेरै लेखहरू लेखिन्. तिनले दृष्टिविहीनहरूका लागि अमेरिकी संस्थामा प्रवचनहरू दिइन् र तिनीहरूका लागि लाखौं डलर जुटाइन्. तिनको 80 जन्मदिनमा तिनलाई दृष्टिविहीनहरूलाई उत्कृष्ट मद्दत गर्नेहरूका लागि भनी स्थापना गरेको हेलेन केलर अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरियो. बाइबलमा पाउलले कलसीका क्रिस्चियनहरूका लागि यसरी प्रार्थना गरे, ताकि तिमीहरू उहाँलाई पूर्ण रूपले प्रसन्न पार्ने प्रभुको योग्य जीवन बिताउन सक. यो कुरा तपाईँले कलसीको पुस्तक 1:10 हेर्न सक्नुहुन्छ. अनि उनले तिनीहरूलाई यसो गर्न सक्ने दुईवटा तरिका दिए, प्रत्येक असल काममा फलवन्त हुँदै परमेश्वरको ज्ञानमा बढ्दै जानु, विश्वास र काम, आत्मिकता र सेवा, प्रभुको सेवा गर्नु र अरूका लागि आवश्यकताहरू पूरा गर्नु. हेलेन केलरको जीवन त्यस्तै थियो. तपाईँले भन्नुहोला, तर मेरो लक्ष्य मानिसहरूलाई भन्दा प्रभुलाई खुसी पार्नु हो. तपाईँले यसरी त्यसो गर्नुपर्छ, मानिसहरूका निम्ति होइन तर प्रभुको निम्ति जस्तै गरी सदिच्छाले सेवा गर्दै. यो कुरा तपाईँले एफिसीको पुस्तक 6:7 हेर्न सक्नुहुन्छ. भजन लेखक चार्ल्स मेक्सले लेखे झैँ, अरूका लागि हो प्रभु, अरूका लागि सोच्न सकौँ, अरूका लागि जिउन मलाई मद्दत गर्नुहोस् ताकि म तपाईँ जस्तै जिउन सकौँ. यसकारण परमेश्वरले तपाईँलाई दिनुभएको सेवा असल भएकाले त्यसमा फलवन्त बन्दै जानुहोस्. आमेन. परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह.
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका. हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर.
4: मोबाइल नम्बर 98082408470.
2: इमेल ठेगाना mos.radioministry@gmail.com.
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह.
5: खुल्यो खुल्यो खुल्यो
6: होइन हो, के खुल्यो हजुर?
5: नेपालकै सबैभन्दा सस्तो कालिका नगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के?
6: ओहो, हो र?
5: हजुर, ओम शान्ति ड्राई क्लिनर्स. यहाँ सबै किसिमका गलैचा, कार्पेट, ब्लाङ्केट, कोट, शर्ट, पाइन्ट, साडी, कुर्ता सुरुवाल, लेदरका कपडाहरू, लेहेङ्गा, जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ. होटेल, होस्टेल, हस्पिटल र ट्रेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्नु परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस्। सम्पर्क गरेको 2 घन्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौ. होम डेलिभरीको पनि सुविधा रहेको छ. प्रोप्राइटर देवराज.
7: थप जानकारीका लागि सम्पर्क नम्बर 97 49 17 23, 98 13 59 84 72.
5: ड्राई क्लिनर्सको लागि एक मात्र नाम, ओम शान्ति ड्राई क्लिनर्स, तपाईँको सेवामा समर्पित.
8: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
9: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन,
8: अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
9: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
8: खै के गर्ने गर्ने दिदी,
10: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: The best radio, Radio Chimiki.
1: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात् जोनी र साथीहरू।
2: म यशुलाई देख्नेछु। नमस्ते तथा जय मसीह। म जोनी एरिक्सन टाडा। मलाई स्वर्गको बारेमा सोच्न साह्रै मनपर्छ अनि बाइबलले पनि हामीलाई त्यसै गर्न भनेको छ। कलसी 3 अध्यायले भन्छ, माथिका कुरामा मन लगाओ, पृथ्वीमा भएका कुरामा होइन, किनभने तिमीहरू मरेका छौ र तिमीहरूको जीवन परमेश्वरमा ख्रिस्टसँग लुकाइएको छ। ख्रिस्ट जो हाम्रो जीवन हुनुहुन्छ, उहाँ प्रकट हुनुहुँदा तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ। के तपाईँलाई यो पद मन पर्दैन र? मेरो मतलब, यहाँ कति महान आज्ञा दिएको छ। हामी जतिसुकै व्यस्त भए पनि, हाम्रा वरपरका मानिसहरूका खाँचोहरू जतिसुकै धेरै भए पनि, र पृथ्वीमा सुसमाचारका लागि हामीबाट जतिसुकै कुरा माग गरिए तापनि, हामीले आफ्ना मन माथिका कुराहरूमै लगाउनुपर्छ। अनि मेरो लागि, जब मेरो आत्मा थाक्छ र दिनभरिका चिन्ताहरूले मलाई फिरोल्छ, तब यो मैले आफ्नै लागि गर्न सक्ने सबैभन्दा उत्तम कुरा हो। स्वर्गका बारेमा सोच्नाले मलाई संसारका हरेक परीक्षाहरू सहने शक्ति दिन्छ। त्यो पुरानो भजनको हरफ जस्तै, संसारमा त्यस्तो कुनै दुःख छैन जसलाई स्वर्गले निको पार्न नसकोस्। किनकि यदि मैले यो व्हीलचेयर र मेरो पक्षघात नै जीवनको सबै कुरा हो भनेर सोचेकी भए, यदि मैले मेरो पक्षघात सधैँका लागि हो र व्हीलचेयरको जीवन नै मैले भोग्ने एकमात्र कुरा हो भनेर ठानेकी भए, म त साह्रै निराश हुने थिएँ। जब म पीडामा हुन्छु, जब मेरो पक्षघातले मलाई निराश बनाउँछ, तब म स्वर्गका विचारहरूद्वारा आफ्नो हृदयलाई बलियो बनाउँछु। म मेरो थाकेको आत्मालाई भन्छु, जनी, परिस्थिति सधैँ यस्तै रहने छैन, स्वर्ग आउँदैछ, यो एकदमै नजिकै छ र क्षितिज पारी नै छ, दौडको अन्तिम रेखा देखिँदैछ र चाँडै यो लडाई, विश्वासको यो असल लडाई अन्त हुनेछ। त्यसैले जनी, के तिमी टिकिरहन सक्छौ? के तिमी अन्तिमसम्म परमेश्वरको अनुग्रहमा विश्वास गरेर रहिरहन सक्छौ? पक्कै पनि सक्छौ। परमेश्वरले तिमी सक्छौ भन्नुहुन्छ। वास्तवमा यही कारणले परमेश्वर हामीले स्वर्गको बारेमा र त्यसले हाम्रा लागि मात्र होइन यशुका लागि पनि के अर्थ राख्छ भन्ने कुरामा विचार गरौँ भन्ने चाहनुहुन्छ। किनकि स्वर्गमा हामीले बगाएका हरेक आँसुको हिसाब हुनेछ, हाम्रा हरेक पीडादायी निराशाको उत्तर पाइनेछ। तानमा बुनिएको कपडाको उल्टो भाग, जुन अहिले हाम्रा लागि काला धागोहरूको जालो जस्तै अल्झिएको देखिन्छ, त्यो सुल्टो पारिनेछ र परमेश्वरले सुरुदेखि नै बनाउनु भएको त्यो सुन्दर बुट्टा र बुनाई हामीले देख्न पाउनेछौँ। स्वर्गले पाप, दुःख, कष्ट र शैतानमाथि सधैँका लागि पर्दा लगाइदिनेछ अनि यशु राजाहरूका राजा र प्रभुहरूका प्रभुको रूपमा विराजमान हुनुहुनेछ। वास्तवमा उहाँको आफ्नै कष्टको पछाडि रहेको योजना सम्पूर्ण ब्रह्माण्डका अगाडि स्पष्ट हुनेछ र हामीले मुक्तिको त्यो अद्भुत कथाको अन्तिम अध्याय समाप्त भएको देख्नेछौँ, जसमा अनन्तताका लागि अझै नयाँ नयाँ अध्यायहरू लेखिन बाँकी नै हुनेछन्। अनि यी सबै कुराहरू मनमा राख्दै म एउटा पुरानो भजनका यी शब्दहरूद्वारा आफ्नो थाकेको हृदयलाई सान्त्वना दिन्छु। दिनभरिको कडा परिश्रम र गर्मीपछि, मेरा सबै दुःख कष्टहरू सकिएपछि, मेरा सबै पीर मर्काहरू हटेपछि, अन्तत म यशुलाई देख्नेछु। मुटुको दुखाइ र सुस्केराहरू रोकिएपछि, चिसो हिउँदको हावा चलेर सकिएपछि, सङ्घर्षपछि त्यो महिमामय शान्ति आएपछि, अन्तत म यशुलाई देख्नेछु। साँझको अँध्यारो छाया परेपछि, मेरो जीवनको लङ्गर थामिएपछि, मेरा मुक्तिदाताको अन्तिम बोलावट सुनेपछि, अन्तत म यशुलाई देख्नेछु। उहाँ मेरा पर्खाइमा हुनुहुनेछ। मेरा यशु कति दयालु र साँचो! आफ्ना सुन्दर सिंहासनमा उहाँले मलाई घरमा स्वागत गर्नुहुनेछ। यो दिन ढलेपछि यो भजनको नाम अनन्त हो र म आशा गर्छु यसले तपाईँको थाकेको हृदयलाई सान्त्वना दिनेछ। यसलाई आफ्नो बाइबलमा सुरक्षित राख्नुहोस्। मित्र, तपाईँको एउटा निश्चित गन्तव्य छ भन्ने कुरा निरन्तर याद दिलाइरहनेछ। तपाईँ आफ्नो घरतर्फ जाँदै हुनुहुन्छ, तपाईँ स्वर्गका नागरिक हुनुहुन्छ र यो पृथ्वी त अझ उत्तम ठाउँतर्फको एउटा यात्रा मात्र हो। त्यसैले आजै आफ्ना मन माथिका कुराहरूमा लगाउनुहोस् र साहसका साथ अगाडि बढ्नुहोस्। संसारमा यस्तो कुनै दुःख छैन जसलाई स्वर्गले निको पार्न सक्दैन वा निको पार्ने छैन। आमेन।
1: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात् जोनी र साथीहरू कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौँ। अहिलेलाई भने बिदा हुन्छौँ। जय मसीह।
3: हरेक शनिबार र आइतबार बिहान 10 बजे सुन्न नभुल्नुहोला आशाको सन्देश कार्यक्रम डाक्टर वरिष्ठ पास्टर सिमोन पाण्डेज्यूबाट।

तपाईँको छिमेकी मेरो छिमेकी, यो हो रेडियो छिमेकी। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2 मेगाहर्ज।

0: बाबु पानीको बिल तिरिदे ल
1: तिरिदे
2: बाबु बत्तीको बिल तिर्दे आज
1: ल ल तिरिदे
0: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
1: ल त्यो पनि तिर्दे
0: तर सबै कुरा यति छिटै कसरी तिरिस
1: किनकि मसँग हाम्रो पात्र छ
3: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
1: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै

नमस्ते श्रोता मित्र, आशाको सन्देश नेपालद्वारा प्रस्तुत हृदयस्पर्शी आत्मिक कार्यक्रम आशाको सन्देशमा तपाईँहरू सबैलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन। श्रोता मित्र, मानव जातिको मनमा धेरै पटक आइरहने प्रश्न हो, म किन जन्मिए? मैले यो संसारमा गर्नुपर्ने काम के हो? मैले कसरी ईश्वरलाई खुसी तुल्याउन सक्छु? मृत्युपछि के हुन्छ? आदि प्रश्नहरू। अनि अर्को कुरा, आज संसारभरि अशान्ति नै अशान्ति छ। मानिसहरूको मनमा खुसी र आनन्द छैन। हत्या, हिंसा, आतंक जताततै व्यापक छ। के अब यो संसारमा हामी यिनै आदि कुराहरूको सामना गर्दै बाँचिरहने हो त? हजुर, कार्यक्रम आशाको सन्देशमा हामी यिनै आदि इत्यादि कुराहरूको विषयमा बातचित कुराकानी गर्नेछौ। कृपया तपाईँ अबको समय रेडियो छाडी कतै पनि नजानुहोस्। कार्यक्रम आशाको सन्देश।

श्रोता मित्र, आउनुहोस् यो सुमधुर आत्मिक गीत सुन्दै धर्मशास्त्रबाट सन्देश सुन्नको लागि हामी हाम्रो हृदयलाई तयार गर्नेछौँ।

0: यो सुमधुर गीतपछि फेरि पनि कार्यक्रम आशाको सन्देशमा स्वागत छ। कार्यक्रम आशाको सन्देश नेपालका 2 दर्जन भन्दा बढी एफएम स्टेशनहरूबाट एकैसाथ सुन्न सक्नुहुनेछ। श्रोता मित्र, अब भने हामी धर्मशास्त्र बाइबलबाट सन्देश सुन्नेछौ डाक्टर सिमोन पाण्डेज्यूबाट।
1: आदरणीय श्रोता नमस्कार, आशाको सन्देश नेपालद्वारा सञ्चालित रेडियो कार्यक्रम आशाको सन्देशमा यहाँलाई स्वागत छ। वास्तविकता यो कि स्वर्ग र पृथ्वी र सम्पूर्ण विश्वलाई सृष्टि गर्ने एकमात्र परमेश्वर हुनुहुन्छ। त्यो परमेश्वर सृष्टिकर्ता मात्र होइन तर सम्पूर्ण मानव जातिलाई प्रेम गर्ने परमेश्वर पनि हुनुहुन्छ। त्यो परमेश्वर तपाईँ र मलाई प्रेम गर्ने परमेश्वर पनि हुनुहुन्छ। हाम्रो विश्वासको आधार बाइबल नै हो। बाइबलमा येशू ख्रीष्ट मुख्य व्यक्ति हुनुहुन्छ। येशूको बारेमा बाइबलमा यसरी लेखिएको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यहाँ भनिएको एकमात्र पुत्रले येशूलाई बुझाउँछ। यसै कारण उहाँले आफ्नो एकमात्र पुत्र अर्थात् येशूलाई यस संसारमा पठाउनु भयो। येशू यस संसारमा मानव रूप धारण गरेर आउनुभयो र सम्पूर्ण मानव जातिलाई पापबाट उद्धार गर्न आफ्नै प्राण अर्पण गर्नुभयो। उहाँले आफ्नो प्राण अर्पण गर्नुको मुख्य उद्देश्य मानिसलाई अनन्त जीवन दिनु थियो। विगत लामो समयदेखि मैले परमेश्वरको राज्यको विषयमा बाइबलको विभिन्न पुस्तकबाट बोल्दै आएको छु। आज पनि म यसै विषयमा बोल्न गइराखेको छु। आजको सन्देशको निम्ति म बाइबलको मर्कुसको सुसमाचार भन्ने पुस्तकको 10:17-21 पढ्न गइराखेको छु, जुन यस प्रकार छ। येशू बाटोमा जाँदै हुनुहुँदा एकजना मानिस दौडेर आए, उहाँको अघि घुँडा टेक्यो र उहाँलाई सोध्यो, हे असल गुरु, अनन्त जीवन प्राप्त गर्नलाई मैले के गर्नुपर्छ? येशूले त्यसलाई भन्नुभयो, तिमी किन मलाई असल भन्छौ? एकमात्र परमेश्वर बाहेक अरू कोही असल छैन। तिमी आज्ञाहरू त जान्दछौ, अर्थात् हत्या नगर्नु, व्यभिचार नगर्नु, नचोर्नु, झुटा गवाही नदिनु, नठग्नु, आफ्ना बुवा र आमालाई आदर गर्नु। अनि त्यसले उहाँलाई भन्यो, गुरुजू, यी सबै त मैले मेरो युवावस्थादेखि नै पालन गरेको छु। यसले त्यसलाई हेर्नुभयो र त्यसलाई माया गरेर भन्नुभयो, तिमीलाई अझ एउटा कुराको अभाव छ, जाऊ र तिम्रा जे जति छन् बिक्री गर र गरिबहरूलाई देऊ र तिमीलाई स्वर्गमा सम्पत्ति मिल्नेछ, अनि आएर मेरो पछि लाग। आजको सन्देशको शीर्षक छ, परमेश्वरको राज्यमा अनन्त जीवन। अहिले पढेको खण्डमा एकजना मानिसको बारेमा बताइएको छ जो धेरै धनी थिए, यसकारण संसारमा उनलाई कुनै कुराको अभाव थिएन। उनी मरेपछि परमेश्वरको राज्य अर्थात् स्वर्गमा प्रवेश गर्न चाहन्थे। स्वर्गमा प्रवेश गर्नलाई उनले अनन्त जीवन पाउनुपर्छ भन्ने कुरा उनलाई थाहा थियो। उनी येशू कहाँ आएर प्रश्न गरे, अनन्त जीवन पाउन मैले के गर्नुपर्छ? त्यस प्रश्नको उत्तरमा येशूले तिनलाई मुख्य 3 कुरा बताउनु भयो। पहिलो, येशू नै परमेश्वर हुनुहुन्छ भन्ने विश्वास। ती धनी मानिसले येशूलाई असल गुरु भनेर सम्बोधन गरे। यो सत्य हो कि येशू गुरु हुनुहुन्थ्यो। उहाँले हजारौँ मानिसहरूलाई सिकाउनुहुन्थ्यो। उहाँको शिक्षा अर्को भन्दा फरक थियो। उहाँले जे सिकाउनुहुन्थ्यो परमेश्वरको राज्यको बारेमा सिकाउनु भयो। उहाँले अधिकारसहित सिकाउनु भयो, मानिसको जीवनलाई परिवर्तन गर्ने शिक्षा सिकाउनु भयो, धर्मशास्त्रबाट सिकाउनु भयो। तर उहाँ गुरु मात्र होइन, उहाँ आफै परमेश्वर हुनुहुन्छ। तर उहाँ आफै परमेश्वर हुनुहुन्छ भन्ने कुरा यहाँ स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, तिमी किन मलाई गुरु भन्छ? एकमात्र परमेश्वर बाहेक अरू कोही असल छैन। यहाँ येशूले स्पष्ट पार्नुभयो, परमेश्वर मात्र असल हुनुहुन्छ। यदि उनले उहाँलाई असल भनी स्वीकार गरे भने उहाँ परमेश्वर हुनुहुन्छ भनेर पनि स्वीकार गर्नु पर्यो। बाइबलले स्पष्ट पारेको छ कि येशू परमेश्वर हुनुहुन्छ, तर उहाँ मानिस भएर संसारमा आउनुभयो। मानिसलाई पापबाट उद्धार गर्नलाई बलिदानको आवश्यकता पर्छ। त्यसको निम्ति उहाँ संसारमा आउनु पर्यो। बाइबलमा यसरी लेखिएको छ, उहाँ आफ्ना मानिसहरू कहाँ आउनुभयो तर उहाँका आफ्ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन्। तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो। तर यसो नै परमेश्वर हुनुहुन्छ, उहाँमा अनन्त जीवन छ भनेर उनले विश्वास गरेनन्। यसु यस संसारमा परमेश्वरका पुत्र बनेर आउनुभयो। जसले उहाँलाई विश्वास गर्छ त्यसले अनन्त जीवन पाउँछ। दोस्रो, आफू पापी छु भन्ने स्वीकार। यसले ती जवान धनी मानिसलाई भन्नुभयो, तिमी आज्ञाहरू त जान्दछौ, अर्थात् हत्या नगर्नु, व्यभिचार नगर्नु, नचोर्नु, झुट्टा गवाही नदिनु, नठग्नु, आफ्ना बुवा आमालाई आदर गर्नु। यहाँ यसले पुरानो करार बाइबलमा उल्लेखित 10 आज्ञाबाट उद्धृत गर्नुभयो। 10 आज्ञामध्ये यहाँ 5 आज्ञालाई उद्धृत गरिएका छन्, जुन आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर भन्ने आज्ञासँग सम्बन्धित छ। ती धनी मानिसले जवाब दिए, गुरुजी, यी सबै त मैले मेरो युवा अवस्थादेखि पालन गरेको छु। यहाँ उनले आफैलाई धर्मी ठहराएका छन्। बाइबलमा यसरी लेखिएको छ, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। यसुले ती धनी मानिसलाई आज्ञाहरू पालन गर्ने विषयमा सोध्नुको उद्देश्य अनन्त जीवन पाउनलाई आज्ञाहरू पालन गर्नुपर्छ भन्ने होइन, किनभने आज्ञाहरू पालन गरेर कसैले पनि अनन्त जीवन पाउँदैन। यहाँ यसुको प्रश्नको उद्देश्य ती धनी मानिसले आफू पापी छु भन्ने स्वीकार गर्न पर्ने थियो। तिनले आफैलाई धर्मी र निर्दोष ठहराए तापनि यसुलाई तिनको हृदय थाहा थियो। यसकारण यसुले फेरि भन्नुभयो, तिमीलाई एउटा कुराको खाँचो छ, जाऊ र तिम्रो र तिम्रा जे जति छन् बिक्री गर, गरिबहरूलाई देऊ र तिमीलाई स्वर्गमा धन सम्पत्ति मिल्नेछ। यसुले जुन कुरा यहाँ ती धनी मानिसलाई बताउनु भयो, यसको अर्थ यो अनन्त जीवन पाउनलाई ती धनी मानिसले आफ्नो सम्पत्ति बेचेर गरिबहरूलाई दिनुपर्छ भन्ने थिएन, तर तिनले आफ्नो पाप स्वीकार गर्न पर्ने थियो। आफ्नो छिमेकीलाई तिनले आफैलाई झैँ प्रेम गर्न सकेका छैनन् भनेर स्वीकार गरून् भन्ने यसुको उद्देश्य थियो। यसुको यो वचन सुनेर ती यसुलाई छाडेर गए। यहाँ यस्तो लेखिएको छ, तर यस कुराले त्यसको अनुहार उदासिलो भयो र त्यो दुखित भएर गइहाल्यो, किनभने त्यससित धेरै धन सम्पत्ति थियो। त्यसको अर्थ ती जवान धनी मानिसले परमेश्वरको राज्य भन्दा संसारको धन सम्पत्तिलाई बढी प्रेम गरे। अनन्त जीवन पाउने उनको इच्छा राम्रो थियो, तर अनन्त जीवन भन्दा संसारको अस्थायी सम्पत्तिलाई उनले बढी प्रेम गरे। यसमाथि विश्वास गर्नुको सट्टा तिनले आफ्नै धर्म कर्ममा विश्वास गरे। परमेश्वरको राज्यमा प्रवेश गर्नलाई मानिसले आफू पापी छु भन्ने स्वीकार गर्नुपर्छ। तेस्रो, यसुको पछि लाग्न तयार। यहाँ ती धनी मानिसलाई यसुले भन्नुभयो, अनि आएर मेरो पछि लाग। ती धनी मानिसले यसुको बारेमा सुनेका थिए, उहाँलाई एक असल गुरुको रूपमा चिनेका थिए, तर उहाँ नै साँचो परमेश्वर हुनुहुन्छ, उहाँ मुक्तिदाता हुनुहुन्छ र उहाँमा नै अनन्त जीवन छ भने विश्वास गरेका थिएनन्। उनी यसुका अनन्त जीवन प्राप्त गर्नलाई मैले के गर्नुपर्छ भनेर सोध्न मात्र आएका थिए। उनी आफूलाई पापी छु भन्ने स्वीकार गर्न तयार भएनन्। उनी यसुलाई पछ्याउन तयार भएनन्। यसुको बारेमा सुन्नु र बुझ्नु एउटा कुरा हो, तर उहाँमाथि विश्वास गर्नु अर्को कुरा हो। उनी उहाँलाई विश्वास गर्न तयार भएनन्। यसुका आउन एउटा ठुलो कुरा हो, तर उहाँको पछि लाग्न अर्को कुरा हो। यसुको पछि लाग्नु भनेको उहाँमा आफैलाई समर्पण गर्नु हो, उहाँसँगै जिउनु हो र उहाँको सेवा गर्नु हो। परमेश्वरको इच्छा यो हो कि हरेक मानिसले यसुमा विश्वास गरून् र उहाँमा अनन्त जीवन पाऊ। परमेश्वरको राज्यमा अनन्त जीवन भन्ने बारेमा हामीले आज मुख्य 3 कुरा सिकेका छौँ। पहिलो, यसु नै परमेश्वर हुनुहुन्छ भन्ने विश्वास। दोस्रो, आफू पापी छु भन्ने स्वीकार। तेस्रो, यसुको पछि लाग्न तयार। प्रिय श्रोता, अहिले तपाईँ आशाको सन्देश रेडियो कार्यक्रमको परमेश्वरको राज्य भन्ने विषयमा यो कार्यक्रम सुन्दै हुनुहुन्छ। यदि तपाईँ पहिलो पटक यसोको बारेमा सुन्दै हुनुहुन्छ वा योभन्दा पहिला पनि सुनिसक्नु भएको छ तर अहिलेसम्म उहाँलाई ग्रहण गर्नुभएको छैन भने उहाँले तपाईँलाई प्रेमसाथ बोलाउँदै हुनुहुन्छ र उहाँ तपाईँको हृदयमा आएर बस्न चाहनुहुन्छ। यदि तपाईँले उहाँलाई विश्वास साथ प्रभु र मुक्तिदाता भनी ग्रहण गर्नुभयो भने उहाँ तपाईँको हृदयमा आएर बस्नुहुनेछ र सधैँभरि रहनुहुनेछ। यो तपाईँले आफ्नो जीवनमा गर्ने एउटा ठूलो र महत्वपूर्ण निर्णय हुनेछ। यो निर्णयले तपाईँको जीवनलाई परिवर्तन गर्नेछ र तपाईँ परमेश्वरका छोरा वा छोरी हुनुहुनेछ। यदि तपाईँले यसोमाथि विश्वास गरेर साँचो स्वतन्त्रताको अनुभव गरिसक्नु भएको छ भने आफ्नो विश्वासमा स्थिर रहनुहोस् र यही विश्वासको बारेमा अरूलाई पनि बताउनुहोस्। यदि तपाईँ बिरामी हुनुहुन्छ वा अन्य कुनै समस्याले पीडित हुनुहुन्छ वा अन्य कुनै बन्धनमा बाँधिनु भएको छ र त्यसबाट स्वतन्त्र भई परिवर्तित जीवन बिताउन चाहनुहुन्छ भने अहिले म तपाईँको लागि यो प्रार्थना गर्दछु। हे परमेश्वर पिता, अहिले यो कार्यक्रम सुनिरहनुभएका समस्त श्रोताहरूको लागि म यो प्रार्थना गर्दछु कि यदि कोही बिरामी छन् वा अन्य कुनै कुराले पीडित छन् र कुनै बन्धनमा बाँधिएका छन् भने तपाईँको शक्तिशाली हातले उनीहरूलाई अहिले नै छुनुहोस् र स्वतन्त्र पार्नुहोस्। यदि श्रोताहरू मध्ये कोही अहिले यसलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गर्न चाहन्छन् भने तपाईँले उनीहरूलाई सहायता गर्नुहोस् र उनीहरूको जीवन परिवर्तन भएर तपाईँको राज्यमा प्रवेश गरून्। यीशुको नाममा म यो प्रार्थना गर्दछु, आमेन। परमेश्वरले तपाईँलाई धेरै आशिष दिउन्।
0: श्रोता मित्र, अहिले तपाईँले भर्खरै सुन्नुभयो डाक्टर सिमोन पाण्डेज्यूले दिनुभएको बाइबल सन्देश।

0: दिदी जयमसी, यो चिसोमा घाममा बसेर यस्तो घोरिएर कुन किताब पढ्नु भएको?
1: ए भाइ पो, जयमसी, मैले दैनिक उपासना आजको वचन पुस्तिका पढेको। सधैँ बिहान उठ्ने बित्तिकै पढ्थे, आज अलिक फुर्सद नमिलेर अहिले पढ्दैछु। मलाई एक दिन पनि यो किताब नछुटाइकन पढ्न मनपर्छ।
0: ए हो र दिदी, अस्ति मण्डलीमा पास्टर बुवाले नयाँ अङ्क आजको वचन आएको छ भन्दै हुनुहुन्थ्यो, तर मैले भने अहिलेसम्म पढेको छैन।
1: ए सुरुमा मलाई पनि पढ्न एकदम अल्छी लागेर आउँथ्यो, तर अहिले यो किताब पढ्न थालेपछि यति रमाइलो र आश्वासित महसुस गरेको छु कि यो त मेरो दैनिक आत्मिक खुराक नै बनिसक्यो। मेरो दिनदिनको जीवनमा मेरो परिस्थितिसँग मिल्ने वचन अनि कसरी प्रभुसँगको सम्बन्धमा अगाडि बढ्ने भन्ने कुरा एकदम सरल भाषामा छोटकरीमा यहाँ पाउन सकिन्छ नि।
0: हो र दिदी, कुरा सुनेर त मलाई किताब पढ्न एकदमै हतार भयो। अनि यो किताब कसले प्रकाशन गरेको रहेछ? अनि यति टाढा हाम्रो गाउँ गाउँको मण्डलीमा पनि आउने रहेछ, तर पनि म भने फेसबुक मात्र चलाएर र अन्य नचाहिने कुरामा समय बर्बाद गरेर यस्तो राम्रो पुस्तक नपढी बसिरहेको रहेछु।
1: यो दैनिक उपासना पुस्तिका आशाको सन्देश नेपाल नामक संस्थाले अर्धवार्षिक रूपमा विगत 7-8 वर्षदेखि प्रकाशन गर्दै आएको हो। अनि भाइ, यो किताब हजुरले फेसबुकबाट, व्हाट्सएप, युट्युब, टिकटक लगायत विभिन्न सामाजिक सञ्जाल मार्फत पनि पढ्न र सुन्न सक्नुहुन्छ है।
0: हो र, कस्तो राम्रो, सबै तहका विश्वासीहरूको लागि मिलाएर तयार पारिएको रहेछ नि है।
1: हो नि, सबै तहका विश्वासी अनि भर्खर विश्वास गर्दै गरेका र अझै परमेश्वरलाई नजिकबाट चिन्न चाहनेहरूलाई त एकदम उपयोगी छ नि। अनि यति मात्र हो र, आजको वचनको अडियो क्लिप र अन्य सामग्री त अहिले नेपालभरिको करिब 19-20 एफएम स्टेसनहरूबाट पनि प्रसारण भइरहेको रहेछ नि। सायद तपाईँको ठाउँमा पनि प्रसारण भइरहेको छ कि बुझ्नुहोस् है।
0: हजुरले त आज कस्तो उपयोगी कुरा सुनाउनु भयो दिदी। अस्ति मण्डलीमा पास्टर बुवाले बाइबल पछिको सर्वाधिक रूपमा पढिने दैनिक उपासना पुस्तिका आजको वचन भन्दै अगाडिबाट भन्नु त भएको थियो, तर मैले त्यति वास्ता गरिनँ। अब म मेरो परिवार र साथीहरूलाई पनि यो किताबको बारेमा बताउँछु र सबैलाई यो पुस्तक पढ्ने सल्लाह पनि दिन्छु।
1: हो नि, आफूलाई थाहा भएको कुरा बताउनु पर्छ, यसले हामीलाई आत्मिक रूपमा बलियो बनाउन अझ धेरै मद्दत पुर्याउँछ।
0: हस् दिदी, हजुरलाई धेरै धन्यवाद। म त अब यतैबाट यस्तो महत्त्वपूर्ण पुस्तक लिन जान्छु। ल दिदी, म गएँ है। जय मसी। ए साँच्ची, मलाई सम्पर्क ठेगाना पनि दिनुहोस् न।
1: सम्पर्क ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर। फोन नम्बर 01-5591-865, 55-90-147। मोबाइल नम्बर 98-082-048-70, 98-63-52-35-96। इमेल एड्रेस mos.radioministry@gmail.com, www.mosnepal.org। फेसबुक मैसेज अफ होप नेपाल, युट्युब मैसेज अफ होप नेपाल र एमओएस नेपाल, टिकटक MOS नेपाल 2006।
2: खुल्यो खुल्यो खुल्यो, होइन हो, के खुल्यो हजुर?
3: नेपालकै सबैभन्दा सस्तो कालिका नगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के?
2: ओहो, हो र?
3: हजुर, ओम शान्ति ड्राई क्लिनर्स यहाँ सबै किसिमका गलैचा, कार्पेट, ब्लाङ्केट, कोट, शर्ट, पाइन्ट, साडी, कुर्ता सुरुवाल, लेदरका कपडाहरू, लेहेङ्गा, जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ। होटेल, होस्टेल, हस्पिटल र ट्रेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्नु परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस्। सम्पर्क गरेको 2 घन्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौँ। होम डेलिभरीको पनि सुविधा रहेको छ। प्रोप्राइटर देवराज।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 97-49-17-23, 98-13-59-84-72।
3: ड्राई क्लिनर्सको लागि एकमात्र नाम ओम शान्ति ड्राई क्लिनर्स, तपाईँको सेवामा समर्पित।

0: तपाईँहरूको माझमा रेडियो छिमेकी।
1: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
1: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: छिमेकी 107.2 मेगाहर्ट्ज।
1: In Hebrews 10:23 it says, without wavering, let's hold tightly to the hope we say we have, for God can be trusted to keep his promises. That was Hebrews 10:23.
2: खुल्यो खुल्यो खुल्यो
3: होइन हो के खुल्यो हजुर?
2: नेपालकै सबैभन्दा सस्तो कालिका नगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के?
3: ओहो हो र?
2: हजुर, ओम शान्ति ड्राई क्लिनर्स यहाँ सबै किसिमका गलैचा, कार्पेट, ब्लाङ्केट, कोट, शर्ट, पाइन्ट, साडी, कुर्ता सुरुवाल, लेदरका कपडाहरू, लेहेङ्गा, जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ। होटेल, होस्टेल, हस्पिटल र ट्रेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्न परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस्। सम्पर्क गरेको दुई घण्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौँ। होम डेलिभरीको पनि सुविधा रहेको छ। प्रोप्राइटर देवराज।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 97479-1723, 98-13-59-74।
2: ड्राई क्लिनर्सको लागि एक मात्र नाम ओम शान्ति ड्राई क्लिनर्स, तपाईँको सेवामा समर्पित।
5: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
6: निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति, यो हो तपाईँहरूको आफ्नै कार्यक्रम नारी आशा।
5: प्रिय दिदी बहिनीहरू, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीडित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोसिस गरेका छौँ। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्नेछ।

0: के तपाईँ आज राम्रोसँग हाँस्नुभयो? पेट दुख्ने गरेर, सास फेर्न गाह्रो हुने गरेर र आँखाबाट आँसु आउने गरेर हाँस्नुभयो कि तपाईँ निराशामा हुनुहुन्छ र तपाईँ हाँस्न सकिराख्नु भएको छैन? यदि त्यसो हो भने सकारात्मक दृष्टिकोण र राम्रो हाँसोले तपाईँको आत्मा र स्वास्थ्यको लागि के गर्न सक्छ भन्ने बारे जान्न थोरै समय निकाल्नुहोस् है त।
1: जयमसी, साथै नमस्कार मेरो प्यारा दिदी बहिनीहरू, तपाईँलाई स्वागत छ तपाईँको आफ्नै कार्यक्रम नारी आशामा। म तुलसा र मेरो साथमा हुनुहुन्छ ममता। आज हामी दुवैजना उपस्थित भइसकेका छौँ कार्यक्रम नारी आशा लिएर। आज हामी तपाईँहरूको बिचमा दुःखलाई पनि परमेश्वरले खुसीमा हाँसोमा बदल्न सक्नुहुन्छ भन्ने विषयमा कुराकानी गर्नेछौँ।
0: प्रिय श्रोता, के तपाईँलाई थाहा छ हाँस्नु हाम्रो स्वास्थ्यको लागि कति असल कुरा हो भनेर? चिकित्सा विशेषज्ञहरूले पनि यो कुरा प्रमाणित गरेका छन् कि हाँस्नु हाम्रो स्वास्थ्यको लागि राम्रो कुरा हो। स्वस्थ हुन कसलाई मन पर्दैन र हाँस्न पनि सबैलाई मनपर्ने कुरा हो। यदि यी दुवै कुरा हाम्रो जीवनमा छ भने अझ कति उत्तम होला। हाम्रो परमेश्वर आनन्दको परमेश्वर हुनुहुन्छ र हामी उहाँका सृष्टि हौँ, त्यसकारण उहाँको आनन्द हाम्रो जीवनमा रहोस् भन्ने परमेश्वर चाहनुहुन्छ।
1: हो नि ममता, मलाई पनि लाग्छ कि यो जान्न धेरै महत्त्वपूर्ण छ, किनभने धेरै मानिसहरू सोच्छन् कि परमेश्वर मानिसहरूलाई सजाय दिन वा मानिसहरूलाई रमाइलो गर्नबाट रोक्न चाहनुहुन्छ। हामी यस विषयमा रहेर कुराकानीलाई निरन्तरता दिनेछौँ।
0: प्रिय साथी, तपाईँलाई कस्तो छ? तपाईँ आनन्दले भरिनु भएको छ वा निराशाले, त्यो हामी जान्दैनौँ। तर हामी विश्वास गर्छौँ कि आजको यो कार्यक्रम सुन्दै गर्दा तपाईँ पनि हामीसँगै मुस्कुराउनुहुनेछ। मेरो एकजना साथी हुनुहुन्छ जो असाध्यै मजाकिया हुनुहुन्छ र हरेक परिस्थितिमा हाँस्न सक्ने कारण खोज्न सक्नुहुन्छ। नढाँटिकन भन्नुपर्दाखेरि हरेक परिस्थितिमा हाँस्न सक्नु धेरै गाह्रो कुरा हो, तर यदि कोही मान्छे त्यस्तो गर्न सक्छ भने त्यो चाहिँ उसको विशेष विशेषता हुन जान्छ। एक पटकको कुरा हो, म साह्रै निराश भएर बसिरहेको थिएँ र त्यही मित्रले मलाई केही हास्य पुस्तकहरू पठाउनु भयो। ती पुस्तकमा रमाइला चित्रहरू थिए र रमाइला कुराहरू थिए, जसले गर्दा मलाई पनि केही समयको लागि हाँसो लाग्यो। मैले उहाँलाई सोधेँ कि तपाईँ कसरी सधैँभरि हाँस्न सक्नुहुन्छ वा तपाईँ सधैँभरि कसरी ठट्टा गर्न सक्नुहुन्छ? अनि उहाँले भन्नुभयो, मैले रोएको पनि छु र हाँसेको पनि छु र यो थाहा गरेको छु कि रुनुभन्दा हाँस्नु चाहिँ असल कुरा रहेछ। हाम्रो परिस्थितिलाई हामी कसरी हेर्छौँ भन्ने कुरा कहिलेकाहीँ हाम्रो छनोटमा पनि भर पर्दो रहेछ। मेरो साथीले यी कुराहरू बाइबलबाट सिक्नु भएको रहेछ। बाइबलमा परमेश्वरले भन्नुभएको छ कि हाँस्नु चाहिँ मानिसहरूको लागि औषधि जस्तै राम्रो छ। सारा सृष्टिका सृष्टिकर्ता परमेश्वरले नै भन्नुहुन्छ कि हाँस्नु चाहिँ औषधि जस्तो हाम्रो स्वास्थ्यको लागि राम्रो छ। तर के आजका विज्ञानको समयमा विज्ञानका वैज्ञानिकहरूले यी कुरालाई मान्छन् त? आउनुहोस् थाहा गरौँ हाँस्नुका केही अचम्मका फाइदाहरू।
1: प्रिय दिदी बहिनीहरू, साँच्चै नै हामी सबै प्राय मानिसहरू 4 महिनाको उमेरमा हाँस्न सिक्छौँ। जब हामी कुनै रमाइलो कुरा सुन्छौँ वा देख्छौँ र हाँस्न थाल्छौँ, हाम्रो मुटुको गति तीव्र हुन्छ, हाम्रो श्वास प्रश्वास पनि। हाँस्दा हाम्रो अनुहारमा 15 विभिन्न मांसपेशीहरू प्रयोगमा आउँदछ, किनकि जब हामी हाँस्छौँ हामी फरक देखिन्छौँ। जब हामी हाँस्न छोड्छौँ, एक शान्त प्रभाव हाम्रो शरीरमा महसुस हुन्छ।
0: के तपाईँलाई थाहा छ हाँस्दा पनि व्यायाम जस्तै फाइदा हुन्छ नि हाम्रो शरीरलाई? डाक्टर जेम्स वाल्सले आफ्नो पुस्तक लाफ्टर एन्ड हेल्थमा हाँसोलाई शरीरभित्रका सबै अङ्गहरूको मसाजको रूपमा वर्णन गर्नुभएको छ। यसरी हाँस्दा शरीरलाई फाइदा हुन्छ, यो आफैभित्र दौडनु जस्तै हो पनि उहाँले भन्नुभएको छ।
1: प्रिय दिदी बहिनीहरू, तपाईँले सुन्दै हुनुहुन्छ कार्यक्रम नारी आशा। हाँसोको सबैभन्दा राम्रो प्रभावहरूमध्ये एक हो कि यसले प्रतिरक्षा प्रणालीलाई उत्तेजित गर्छ। प्रतिरक्षा प्रणाली हाम्रो शरीरको त्यो भाग हो जसले हामीलाई रोगी हुनबाट बचाउँछ, विशेष गरी सङ्क्रमण र क्यान्सरबाट। हाम्रो प्रतिरक्षा प्रणाली जति बलियो हुन्छ, हामी बिरामी हुने सम्भावना त्यति नै कम हुन्छ। हाँसोले कोशिकाहरूलाई उत्तेजित गर्छ, जुन हाम्रो प्रतिरक्षा प्रणालीको एक हिस्सा हो, जसले हामीलाई बलियो बनाउन सहयोग गर्छ। त्यसैले हाँस्न सक्ने मानिसहरू प्रायः धेरै वर्ष बाँच्छन्। क्यान्सर जस्ता रोग लागेकाहरूलाई पनि हाँसोबाट धेरै फाइदा हुन्छ र लामो आयुसम्म बाँच्न सकिन्छ, किनभने हाँसोले शरीरलाई शारीरिक रूपमा बलियो बनाउँछ।
0: हाँस्नुले हाम्रो अवस्था परिवर्तन गर्न निकै अद्भुत प्रकारले काम गर्छ। अनुसन्धानले पनि देखाएको छ कि हाँस्दा मानिसले आफ्नो चिन्तालाई कम महसुस गर्छ र उसलाई मिठो निन्द्रा लाग्छ, अनि उसले आफ्नो शरीरमा सकारात्मक ऊर्जाहरू प्राप्त गर्न सक्छ। हाँस्नुका अन्य फाइदाहरू पनि छन्। जस्तो जब हामी निराशालाई छोडेर हाँस्नतर्फ लाग्छौँ, खुसी हुन लाग्छौँ, तब यसले हाम्रो रचनात्मक विकास पनि गर्दछ। हामी अझै मानिसहरूसँग खुल्न सक्छौँ, मानिसहरूसँग कुराकानी गर्न सक्छौँ र यसले हामीलाई अझ बढी नयाँ आशाहरू पनि दिन्छ। कति असल होइन? अब हामी देख्न सक्छौँ कि हाँसो साँच्चीकै यी सबै फाइदाहरूले भरिपूर्ण छ।
1: हो ममता, हाँसो हाम्रो स्वास्थ्य र जीवनको लागि धेरै मूल्यवान छ, तर सबै परिस्थितिहरूमा भने हामी हाँस्न सक्दैनौँ। मेरो मतलब, हाम्रो जीवनमा धेरै चिजहरू छन् जुन हास्यास्पद छैन। यो संसारमा बाँच्न धेरै गाह्रो छ, होइन त साथीहरू? तर खुसीको कुरा यो छ कि परमेश्वरले हामीलाई निराश हुनबाट बचाउनको लागि हाँसोको उपहार दिनुभएको छ। के तपाईँले एकदमै दुखी व्यक्ति भेट्नुभएको छ जो चाहिँ निराश भएर कहिले पनि हाँस्न सक्नु भएको छैन? मैले भेटेको छु र म तिनीहरूको लागि दुःखी पनि महसुस गर्छु। प्रिय दिदी बहिनीहरू, तपाईँ र म भने मुस्कान फैलाउने महिलाहरू बन्नु पर्दछ।
0: प्रिय श्रोता, यदि तपाईँ पनि निराशाले घेरिएको हुनुहुन्छ र जीवनमा थप हाँसोलाई ठाउँ दिन चाहनुहुन्छ भने जीवनलाई थप हाँसोले कसरी भर्ने भनेर हामीसँग केही व्यवहारिक सुझावहरू छन् जुन हामी तपाईँसँग बाँड्न चाहन्छौँ। पहिलो कुरा, तपाईँ जहाँ जुन अवस्थामा जुन परिस्थितिमा हुनुहुन्छ त्यो परिस्थिति बिचमा भएको केही न केही सकारात्मक कुराहरूतिर ध्यान दिनुहोस्। आफूलाई मनोरञ्जन दिनको लागि या हाँस्नको लागि तपाईँ टिभीमा केही रमाइला कार्यक्रमहरू हेर्न सक्नुहुन्छ वा अखबारमा आउने सानातिना चुट्किलाहरू तपाईँ पढ्न सक्नुहुन्छ। आफ्नो साथीभाइलाई आफ्नो घरमा रातमा बस्ने गरी बोलाउन सक्नुहुन्छ र उहाँसँग केही रमाइला खेलहरू तपाईँ खेल्न सक्नुहुन्छ वा कसैलाई दिउँसो आफ्नो घरमा बोलाएर केही रमाइलो समय बिताउन सक्नुहुन्छ। तपाईँलाई सबैभन्दा बेसी हँसाउने मान्छे को हो त्यो मान्छेसँग तपाईँले समय बिताउन सक्नुहुन्छ। तपाईँको श्रीमान, तपाईँको दाजुभाइ दिदीबहिनी, तपाईँको बच्चाहरू वा अरू जो कोही पनि हुन सक्छन्। तुलसा, तिमीलाई सबैभन्दा धेरै के कुराले हँसाउँछ मलाई भन त?
1: मलाई नि ममता, बच्चाहरू र जनावरहरू खेलेको हेर्न असाध्यै मनपर्छ। जब म निराश महसुस गर्छु म ती रमाइलो क्षणहरू सम्झन सक्छु र तिनीहरूले मलाई सधैँ मुस्कान दिन्छ।
0: दोस्रो कुरा, सधैँ मुस्कानको लागि तयार रहनुहोस्। मुस्कान तपाईँको मुखबाट सुरु हुन्छ, त्यसपछि तपाईँको सम्पूर्ण शरीरलाई सकारात्मक भावनाले ढाक्छ। अरूले पनि तपाईँको सुखद अभिव्यक्तिबाट लाभ उठाउन सक्छन्। कहिलेकाहीँ आफैमा हाँस्नु पनि राम्रो हुन्छ। हामी कहिलेकाहीँ गल्ती गरिपठाउँछौँ र यदि गल्तीलाई सधैँभरि गम्भीरतापूर्वक नै लिने हो भने धेरैचोटि हामी त्यस गल्तीबाट सिक्ने कुराहरू गुमाउँछौँ। त्यस कारणले गर्दा कहिलेकाहीँ आफ्नो गल्ती हुँदा र सामान्य केही गल्ती हुँदाखेरि आफैमा हाँस्नु पनि हाम्रो निम्ति फाइदाजनक नै हुन्छ।
1: तेस्रो कुरा, हाम्रो जीवनमा थप हाँसो ल्याउनको लागि हामीले मानिसहरूलाई माफ गर्न पनि धेरै महत्त्वपूर्ण छ। के तपाईँले कहिले याद गर्नुभएको छ कि एक व्यक्ति जसले अर्कोलाई माफ गर्न सक्दैन त्यो व्यक्ति तितोपनाले भरिएको हुन्छ र खुलेर हाँस्न सक्दैन? यो सत्य हो साथी। हाँसो सृष्टि गर्नुहुने हाम्रो परमेश्वर पनि क्षमाशील परमेश्वर हुनुहुन्छ। उहाँले तपाईँ र मलाई माया गर्नुहुन्छ र उहाँले तपाईँलाई चोट दिने व्यक्तिलाई पनि माया गर्नुहुन्छ जसलाई तपाईँले क्षमा दिन सक्नु भएको छैन। यदि परमेश्वरले तपाईँ र मलाई माफ गर्न सक्नुहुन्छ भने हामीले पनि हामीलाई चोट पुर्याउनेलाई परमेश्वरको सहयोगमा माफ गर्न सक्नुपर्छ। अन्तमा सधैँ आशावादी रहनुहोस्। आशा गर्नुहोस् कि परमेश्वरले तपाईँको लागि महान चिजहरू गर्नुहुनेछ। आशा एउटा उत्तम चिज हो जसले हामीलाई सकारात्मक, खुसी र हाँस्न मद्दत गर्न सक्छ। हामी आशा गर्न सक्छौँ किनभने परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ र हामीलाई येशु ख्रीष्टमा आशा दिनुभएको छ। अनन्तको लागि मात्र होइन तर यस पृथ्वीमा रहँदाको लागि पनि। तबसम्म मुस्कुराइरहनु साथी।

0: प्रिय श्रोता मित्र, तपाईँ अहिले नारी आशा कार्यक्रम सुनिराख्नु भएको छ। म अब तपाईँलाई बाइबलको पहिलो पुस्तकबाट एउटा कथा सुनाउन चाहन्छु। यो एक पुरुष अब्राम र तिनकी पत्नी साराईको बारेमा हो। साराईको बारेमा बोलिएका पहिलो शब्दहरू हाँस्न मिल्ने खालका थिएनन्। उनी बाँझी थिइन् र उनका कोही पनि छोराछोरीहरू थिएनन्। म विश्वस्त छु कि हामी मध्ये कोहीले साराईलाई कस्तो हुन्थ्यो होला या उनले कस्तो अनुभव गर्थिन् होला बुझ्न सक्छौँ। त्यसपछि अब्राम 75 वर्षको हुँदा परमेश्वरले उनलाई बोलाउनु भयो र भन्नुभयो, परमप्रभुले अब्रामलाई भन्नुभयो, तेरो देश र तेरा कुटुम्ब तथा तेरा पिताका घरबाट निस्केर जुन देश म तँलाई देखाउँछु त्यहाँ जा। म तँबाट एउटा ठुलो जाति खडा गर्नेछु र तँलाई आशिष दिनेछु। म तेरो नाउँ प्रसिद्ध गराउनेछु र त आशिषको मूल हुनेछस्। यसकारण अब्राम त्यहाँबाट आफ्नी पत्नी साराईसँग केही वर्ष ती परमेश्वरले प्रतिज्ञा गर्नुभएको भूमिमा घुमन्तेको रूपमा बसे। धेरै पटक परमेश्वरले आफ्नो प्रतिज्ञा अब्राहमको सामु दोहोर्याउनु भयो, तर वर्षौँ बित्दै गयो र पनि साराईको सन्तान अझै भएको थिएन। केही समयपछि परमेश्वरले अब्राहमसँग फेरि बोल्नुभयो। त्यसपछि दर्शनमा अब्राहम कहाँ परमप्रभुको यो वचन आयो, अब्राम त नडरा, तेरो ढाल म नै हुँ र तेरो इनाम अत्यन्त ठुलो हुनेछ। तब पहिलो पटक अब्रामले परमेश्वरलाई जवाफ दिए। अब्रामले भने, हे परमप्रभु परमेश्वर, तपाईँले मलाई के दिनुहुन्छ र? किनभने म सन्तान विहीन नै छु। मेरो घरको उत्तराधिकारी दमस्कसको एलिएजर हुनेछ। फेरि अब्रामले भने, हेर्नुहोस्, तपाईँले मलाई सन्तान दिनु भएन र मेरो घरमा जन्मेको दास नै मेरो उत्तराधिकारी हुनेछ। तब परमप्रभुको यो वचन फेरि तिनी कहाँ आयो, यो मानिस चाहिँ तेरो उत्तराधिकारी हुने छैन, तर जो तेरो आफ्नै छोरा हुनेछ त्यही नै तेरो उत्तराधिकारी हुनेछ। अनि उहाँले तिनलाई बाहिर लगेर भन्नुभयो, आकाशतिर हेरेर तारा गर्न सक्छस् कि सक्दैनस्, गनी हेर। उहाँले तिनलाई भन्नुभयो, तेरा सन्तानहरू पनि त्यस्तै हुनेछन्। अनि तिनले परमप्रभुमाथि भरोसा गरे र यो तिनको निम्ति धार्मिकता गनियो। उत्पत्तिको पुस्तक 17:17-18 पदमा अब्राहमले यसो भनेका छन्, तब अब्राहम घोप्टो परि मनमने हाँसेर भने, के 100 वर्ष पुगिसकेकोलाई सन्तान होला? 90 वर्ष पुगेको साराईले बालक जन्माउन सक्लिन् र? अनि अब्राहमले परमेश्वरलाई भने, इस्माइलले तपाईँको आशिषमा बाँचिरहे त हुन्छ। 19 पदमा तब परमेश्वरले भन्नुभयो, हो, तर तेरी पत्नी साराले नै तेरो लागि एकजना छोरा जन्माउनेछे र तैँले त्यसको नाउँ इसाहक राख्नेछस्। म त्यससित र त्यसपछि हुने त्यसका सन्तानसित आफ्नो करार स्थापित गर्नेछु। परमेश्वरले अब्राहमको नाम बदलेर अब्राहम राख्नुभयो, जसको अर्थ हो धेरैजनाको पिता। तर अझै पनि उनीहरूको सन्तान भइसकेको थिएन। दिउँसोको गर्मीमा मर्मेका फलाटका रुखहरू नेरको आफ्नो पालको ढोकामा अब्राहम बसिरहँदा परमप्रभु तिनी कहाँ देखा पर्नुभयो। तिनले आफ्ना आँखा उठाएर हेरे र आफ्नो सामु 3 मानिसहरू उभिरहेका देखे। उनीहरूलाई देखेर तिनी पालको ढोकाबाट भेट गर्नलाई कुद्दिएर गए र भुइँसम्म निहुरिएर दण्डवत गरे। तिनले भने, हे मेरा प्रभु, ममाथि तपाईँको निगाह हुन्छ भने कृपा गरी आफ्नो दास कहाँबाट त्यसै नजानुहोस्। म केही पानी ल्याउनेछु र तपाईँहरू आफ्ना पाउ धुनुहोस् र यही रुख मुनि आराम गर्नुहोस्। म गएर केही रोटी ल्याउनेछु र खाएर तपाईँहरू थकाइ मार्नुहोस्। त्यसपछि मात्रै जानुहोस्, किनभने यसैको निम्ति तपाईँहरू आफ्नो दास कहाँ आउनु भएको होला। उनीहरूले भने, जाऊ, तिमीले भने अनुसार गर। तब अब्राहम झट्टै पालमा सारा कहाँ गएर भने, तुरुन्तै 5 पाथी मसिनो पिठो तयार गरी मुछेर रोटी बनाऊ। अब्राहम आफै चाहिँ बथानतिर कुदेर गए र एउटा कलिलो र असल बाछो छानेर आफ्नो नोकरलाई दिए र त्यसले तुरुन्तै त्यो पकायो। तब तिनले दही, दुध र त्यो पकाएको बाछाको मासु लगेर उनीहरू कहाँ टक्राए। उनीहरूले नखाउन्जेल तिनी उनीहरूकै नजिक उभिरहे। अनि उनीहरूले तिनलाई सोधे, तिम्री पत्नी सारा कहाँ छिन्? तिनले भने, तिनी त पालमा छिन्। तब परमप्रभुले भन्नुभयो, आउँदो साल यही समयमा म निश्चय नै त कहाँ फर्किआउनेछु र हेर, तेरी पत्नी साराले एकजना छोरो जन्माएकी हुन्छे। साराले चाहिँ यो कुरा पालको ढोकाबाट उहाँको पछिल्तिर सुनिरहेकी थिइन्। अब्राहम र सारा वृद्ध थिए र तिनीहरूको उमेर धेरै ढल्किसकेको थियो। साराको रजस्वला पनि बन्द भइसकेको थियो। यसकारण सारा मनमनै यसो भन्दै हाँसिन्, म वृद्ध भइसकेकी छु र मेरा पति पनि वृद्ध भइसक्नु भएको छ र के मलाई यो सुख हुन्छ र? तब परमप्रभुले अब्राहमलाई भन्नुभयो, बुढी भएर पनि मैले छोराछोरी पाउने भनेर सारा किन हाँसी? परमप्रभुको निम्ति कुनै कुरो कठिन छ र? आउँदो साल तोकिएकै समयमा म त कहाँ फर्क्याउनेछु र साराको एकजना छोरा हुनेछ। तर साराले यसो भन्दै इन्कार गरिन्, म हाँस्दै हाँसिन किनभने तिनी डराइन्। तर उहाँले भन्नुभयो, त हाँसेकै होस्।
1: हामी परमेश्वरबाट चिजहरू लुकाउन सक्छौँ? अवश्य पनि हामी सक्दैनौँ। उहाँलाई थाहा छ कि हामी कस्तो महसुस गर्छौँ, हामी के सोच्दछौँ, त्यो उहाँ जान्नुहुन्छ र उहाँले बुझ्नुहुन्छ। अब के भयो कृपया हामीलाई भन्नुहोस्
0: तुलसा। त्यसपछि के भयो भन्ने कुरा चाहिँ हामी उत्पत्तिको पुस्तक 21 अध्यायमा पाउँछौँ है। त्यहाँ लेखिएको छ, आफूले भन्नुभए अनुसार सारालाई परमप्रभुले कृपा देखाउनु भयो र आफ्नो प्रतिज्ञा बमोजिम गर्नुभयो। सारा गर्भवती भइन् र अब्राहमको वृद्ध अवस्थामा परमेश्वरले अब्राहमलाई भन्नुभएको समयमा तिनले एकजना छोरा जन्माइन्। साराले तिनीबाट जन्माएको आफ्नो छोराको नाउँ अब्राहमले इसाहक राखे। अब्राहमको आफ्नै छोरा इसाहक 8 दिनको हुँदा तिनले परमेश्वरको आज्ञा अनुसार त्यसको खतना गरे। तिनले छोरा इसाहक जन्माउँदा अब्राहम 100 वर्ष पुगेका थिए। साराले भनिन्, परमेश्वरले मलाई एउटा हाँस्ने कारण दिनुभयो, यो सुन्ने जति सबै मसँगै हाँस्ने छन्। तिनले फेरि भनिन्, साराले बालकलाई दुध खुवाउँछे भनेर कसले अब्राहमलाई भन्ने थियो? तापनि तिनको बुढेसकालमा मैले तिनीबाट एकजना छोरा जन्माए।
1: प्रिय दिदी बहिनीहरू, पुनः स्वागत छ तपाईँलाई नारी आशा कार्यक्रममा। के तपाईँले साराको हाँसो याद गर्नुभयो? पहिले तिनी अविश्वास गरेर हाँसेकी थिइन्। अब्राहम र सारा दुवै वृद्ध अवस्थामा भएको कारणले यो असम्भव थियो। पछिको शुद्ध आनन्दको हाँसो परमेश्वरको प्रतिज्ञा पूरा भएको कारण। त्यसैले तिनीहरूले प्रतिज्ञा गरिएको बच्चाको नाम इसहाक राखे, जसको अर्थ उनी हाँस्छन् हो। अहिले कस्तो असम्भव अवस्थाको सामना गरिरहनु भएको छ? के तपाईँ अविश्वासमा हाँस्दै हुनुहुन्छ कि परमेश्वरले यसको बारेमा केही गर्न सक्नुहुन्छ भन्ने सोच्दै हुनुहुन्छ? प्रिय दिदी बहिनीहरू, त्यो असम्भव विचारमा सारा हाँस्दा प्रभुको स्वर्गदूतहरूले अब्राहमलाई के भने? परमप्रभुको निम्ति कुनै कुरो कठिन छ र? जवाब सरल छ, होइन। हो, स्वर्ग र पृथ्वी बनाउनु हुने परमेश्वरले असम्भव देखिने कुरा सम्भव गर्न सक्नुहुन्छ। यदि तपाईँले सामना गरिरहनु भएको परिस्थिति तपाईँलाई असम्भव देखिन्छ भने त्यसपछि धेरै सरल प्रयास गर्नुहोस्। तपाईँको त्यो कठिन परिस्थितिमा पनि परमेश्वर काम गर्न सक्षम हुनुहुन्छ। उहाँलाई सुम्पनुहोस् र विश्वास गर्नुहोस् कि उहाँले यसलाई समाधान गर्न सक्नुहुन्छ, जुन तरिकाले तपाईँको लागि उत्तम हुन्छ। र त्यसपछि अब्राहमले जस्तै तपाईँले सोचे भन्दा लामो समय लाग्न सक्छ वा तपाईँले सोचेको तरिकामा यो समाधान नहुन सक्छ, तर परमेश्वरमा विश्वास राख्नुहोस् कि उहाँले प्रतिज्ञा गर्नुभएको सबै कुरा पुरा गर्नुहुनेछ।
0: तपाईँको मनमा प्रश्न आउन सक्छ कि परमेश्वरले हाम्रो लागि के प्रतिज्ञा गर्नुभएको छ? अब्राहम र उनको विश्वासको बारेमा बाइबलमा यी शब्दहरू लेखिएका छन् जुन तपाईँ ध्यानपूर्वक सुन्न सक्नुहुन्छ। रोमी 4:22 भन्छ, अब्राहमको विश्वासको कारणले परमेश्वरले उसलाई धर्मी घोषित गर्नुभयो। यो अब्राहमको फाइदाको लागि मात्र थिएन, यो हाम्रो लागि पनि थियो। यसले देखाउँछ कि यदि हामी परमेश्वरमा विश्वास गर्छौँ भने परमेश्वरले हामीलाई धर्मी घोषणा गर्नुहुनेछ, जसले हाम्रा प्रभु येशूलाई मृत्युबाट बौरी उठाउनुभयो। हाम्रा पापहरूका कारण येशूलाई मर्नको लागि सुम्पियो र उहाँ हामीलाई परमेश्वरसँग धर्मी घोषणा गराउनको लागि मृत्युबाट बौरी उठ्नुभयो। यसै कारण विश्वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु येशू ख्रिस्टद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको छ। उहाँद्वारा हामीले यस अनुग्रहमा विश्वासद्वारा प्रवेश पाएका छौँ। यस अनुग्रहमा हामी खडा छौँ र परमेश्वरका महिमाको सहभागी हुने हाम्रो आशामा हामी रमाउँछौँ।
1: आहा, कति राम्रो कुरा! यदि हामी येशूमा विश्वास गर्छौँ र उहाँले हाम्रो लागि के गर्नुभयो भने ती कुराहरू सोध्छौँ भने हामी उहाँमा हाँस्न सक्छौँ। हामी पक्का हुन सक्छौँ कि परमेश्वरले हामीलाई स्वीकार गर्नुहुन्छ, जसरी उहाँले अब्राहमलाई आफ्नो विश्वासको कारण स्वीकार गर्नुभयो।
0: प्रिय श्रोता, परमेश्वरले दुःखलाई आनन्दमा बदल्न मन पराउनुहुन्छ। बाइबलमा एउटा प्रार्थना छ जसमा लेखिएको छ, तपाईँले मेरो विलापलाई नाचमा परिवर्तन गर्नुभयो, तपाईँले मेरो भाँग्राको वस्त्र फुकालिदिएर आनन्द पहिराइदिनुभयो, यस हेतुले कि मेरो मनले तपाईँको स्तुति गान गरोस् र चुप नलागोस्। हे परमप्रभु मेरा परमेश्वर, म सदा सर्वदै तपाईँमा धन्यवाद चढाउनेछु। प्रिय मित्रहरू, आउनुहोस् तपाईँ पनि हामीसँगै यो प्रार्थनामा सहभागी हुनुहोस्। सर्वशक्तिमान परमेश्वर हाम्रा पिता, तपाईँको प्रतिज्ञाको लागि धन्यवाद। यदि हामीले तपाईँको पुत्र येशूमा हाम्रो विश्वास राख्यौँ भने हामी तपाईँको जीवन र तपाईँको महिमामा भागीदार हुनेछौँ। म मेरो साथीको लागि प्रार्थना गर्दछु कि तपाईँले उहाँको अहिलेको असम्भव अवस्थाबाट आनन्द र हाँसो ल्याउनुहुनेछ। कृपया मेरो साथीलाई तपाईँमा विश्वास गर्न मद्दत गर्नुहोस्। तपाईँले उहाँको जीवनमा हाँसो ल्याउन सक्नुहुन्छ र हाँसो र आनन्दले उहाँलाई भर्न सक्नुहुन्छ। हामी येशु ख्रिस्टको नाउँमा यो प्रार्थना चढाउँछौँ, आमेन। प्रिय मित्र, जब तपाईँ परमेश्वरमा यसरी भरोसा गर्नुहुन्छ, तपाईँ आफ्ना पापहरूबाट मुक्त हुनुहुनेछ र यो वास्तवमै खुसी हुने कुरा हो, होइन र? तपाईँको निम्ति एउटा नयाँ जीवन प्रभुमा छ र तपाईँ परमेश्वरसँगको नयाँ सम्बन्धमा खुसी हुन सक्नुहुन्छ। उहाँ अब तपाईँको न्यायकर्ता होइन, तर तपाईँको मायालु पिता हुनुहुन्छ।
1: प्रिय दिदी बहिनी, तपाईँले सुन्दै हुनुहुन्छ कार्यक्रम नारी आशा। हामी कार्यक्रमको अन्त अन्तमा आइपुगेका छौँ। हो मेरो प्यारो साथी, म आशा गर्छु कि तपाईँहरू पनि अहिले मुस्कुराउँदै हुनुहुन्छ। म प्रार्थना गर्दछु कि हरेक दिन तपाईँ हाँस्न सक्नुहोस्, परमेश्वरले तपाईँको लागि गर्नुभएको कुराको कारण खुसी हुन सक्नुहोस्। हामी तपाईँबाट सुन्न चाहन्छौँ। आफ्नो आशिष र सल्लाह, सुझाव र प्रतिक्रिया कार्यक्रमको अन्तमा दिने ठेगानामा लेखी पठाउनुहोला। हामीलाई सधैँ नै यहाँहरूको प्रतिक्रियाको अपेक्षा रहनेछ। अर्को हप्ता फेरि पनि भेट्ने बाचासहित आजलाई भने हामी यहाँहरूबाट बिदा हुन चाहन्छौँ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिनुभएको। जय मसीह, साथै नमस्कार।

0: रेडियो छिमेकीलाई माया गरी प्रार्थना आर्थिक तथा विभिन्न तरिकाले व्यक्तिगत र सामूहिक रूपमा साथ र सहयोग गर्नुहुने सम्पूर्ण शुभचिन्तकहरू, मण्डलीहरू, सङ्घ संस्थाहरू तथा सम्पूर्णमा यस रेडियो छिमेकीको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
1: Romans 12:2 says, "Do not conform any longer to the pattern of this world, but be transformed by the renewing of your mind. Then you'll be able to test and approve what God's will is, His good, pleasing, and perfect will."
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: तपाईलाई असल कामहरू गर्न बोलाइएको छ। जयमसी आज मंगलबार सेप्टेम्बर 15 तारिक भदौ 30 गते। आजको बाइबल खण्ड कलसीको पुस्तक 1 अध्यायको 10 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, प्रत्येक असल काममा फलवन्त हुँदै परमेश्वरको ज्ञानमा बढ्दै जान सक। धेरै मानिसहरूलाई थाहा छ कि हेलेन केलरले बाल्यकालमा ज्वरो आएर सुन्ने, बोल्ने र दृष्टिबीन हुन पुगेको कठिन शारीरिक चुनौतीलाई कसरी पार गरिन् र अन्तत तिनले ब्रेल लिपि सिकेर कसरी कुराकानी गर्न सिकिन्। तिनको जीवनले लाखौं मानिसहरूलाई प्रेरित गर्यो। तिनका उत्कृष्ट प्रशंसकहरूमध्ये एक लेखक मार्क ट्वेन थिए। बाल्यकालदेखि नै तिनलाई व्हाइट हाउसमा हरेक राष्ट्रपतिलाई भेट्न आमन्त्रित गरिन्थ्यो। तथापि धेरै मानिसहरूलाई थाहा छैन कि हेलेनले वयस्क व्यक्तिको रूपमा कति कडा परिश्रम गरिन्। ब्र्याडक्लिफ कलेजबाट उत्कृष्टता साथ स्नातक गरेपछि तिनले 88 वर्षको उमेरमा आफ्नो मृत्यु नहुन्जेल अरूहरूलाई मद्दत गर्न काम गरिन्। तिनले धेरै लेखहरू लेखिन्। तिनले दृष्टिबीनहरूका लागि अमेरिकी संस्थामा प्रवचनहरू दिइन् र तिनीहरूका लागि लाखौं डलर जुटाइन्। तिनको 80 जन्मदिनमा तिनलाई दृष्टिबीनहरूलाई उत्कृष्ट मदत गर्नेहरूका लागि भनी स्थापना गरेको हेलेन केलर अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरियो। बाइबलमा पाउलले कलसीका क्रिस्चियनहरूका लागि यसरी प्रार्थना गरे, ताकि तिमीहरू उहाँलाई पूर्ण रूपले प्रसन्न पार्ने प्रभुको योग्य जीवन बिताउन सक। यो कुरा तपाईँले कलसीको पुस्तक 1 अध्यायको 10 पदमा हेर्न सक्नुहुन्छ। अनि उनले तिनीहरूलाई यसो गर्न सक्ने दुईवटा तरिका दिए, प्रत्येक असल काममा फलवन्त हुँदै परमेश्वरको ज्ञानमा बढ्दै जानु, विश्वास र काम, आत्मिकता र सेवा, प्रभुको सेवा गर्नु र अरूका लागि आवश्यकताहरू पूरा गर्नु। हेलेन केलरको जीवन त्यस्तै थियो। तपाईँले भन्नुहोला, तर मेरो लक्ष्य मानिसहरूलाई भन्दा प्रभुलाई खुसी पार्नु हो। तपाईँले यसरी त्यसो गर्नुपर्छ, मानिसहरूका निम्ति होइन तर प्रभुको निम्ति जस्तै गरी सदिच्छाले सेवा गर्दै। यो कुरा तपाईँले एफिसीको पुस्तक 6 अध्यायको 7 पदमा हेर्न सक्नुहुन्छ। भजन लेखक चार्ल्स मेक्सले लेखे चाहिँ, अरूका लागि हो प्रभु, अरूका लागि सोच्न सकौँ, अरूका लागि जिउन मलाई मद्दत गर्नुहोस् ताकि म तपाईँ जस्तै जिउन सकौँ। यसकारण परमेश्वरले तपाईँलाई दिनुभएको सेवा असल भएकाले त्यसमा फलवन्त बन्दै जानुहोस्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082048 70।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
5: खुल्यो खुल्यो खुल्यो
6: होइन हो, के खुल्यो हजुर?
5: नेपालकै सबैभन्दा सस्तो कालिका नगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के?
6: ओहो, हो र?
5: हजुर, ओम शान्ति ड्राई क्लिनर्स। यहाँ सबै किसिमका गलैचा, कार्पेट, ब्लाङ्केट, कोट, शर्ट, पाइन्ट, साडी, कुर्ता सुरुवाल, लेदरका कपडाहरू, लेहेङ्गा, जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ। होटेल, होस्टेल, हस्पिटल र ट्रेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्नु परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस्। सम्पर्क गरेको 2 घण्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौ। होम डेलिभरीको पनि सुविधा रहेको छ। प्रोप्राइटर देवराज।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 97 49 17 23, 98 13 59 84 72।
5: ड्राई क्लिनर्सको लागि एक मात्र नाम ओम शान्ति ड्राई क्लीनर्स तपाईको सेवामा समर्पित।
8: तपाई सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2 मेगाहर्ज।

0: आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हरेक शनिबार र आइतबार बिहान 10 बजे सुन्न नभुल्नुहोला भाषाको सन्देश कार्यक्रम डाक्टर वरिष्ठ पास्टर सिमोन पाण्डे ज्यूबाट।
1: I listen to Radio Chimeki, do you?

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: रेडियो छिमेकी 107.2 मेगाहर्ज।

हेर म तिम्रै साथमा छु, मैले तिमीलाई भनेकै थिएँ, तिमीलाई छोड्ने छुइन न त त्याग्ने नै छु। तिम्रो नाउँलाई मैले मेरो हत्केलामा खोपेर राखेको छु, मेरो आवाजलाई सुन।

प्रभु तपाईँको बाटो हेर्नका लागि काम गर्ने परमेश्वर अरू को छ र केवल तपाईँसँग रहनलाई पवित्र स्थानको तृष्णा गरेको

अरे मेरो भाइ, के लगाइरहेछौ? रेडियो छिमेकी लगाऊ, रेडियो छिमेकी 107.2 मेगाहर्जमा। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2।

0: Radio Smiki 107.2 MHz.
1: खै जन्म दर्ता दिनुस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेनन्।
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

तपाईँहरूलाई मनपर्ने रेडियो एफएम स्टेसन रेडियो छिमेकी 107.2 मेगाहर्जमा।

0: तपाईँको साथमा रेडियो छिमेकी 107.2 मेगाहर्ज।
1: Lamentation says, because of the Lord's great love we are not consumed, for his compassions never fail. They are new every morning. Great is your faithfulness. That was Lamentations chapter 3, verses 22 and 23.
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: तपाईलाई असल कामहरू गर्न बोलाइएको छ। जयमसी आज मंगलबार सेप्टेम्बर 15 तारिक भदौ 30 गते। आजको बाइबलले खण्ड कलसीको पुस्तक 1 अध्यायको 10 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, प्रत्येक असल काममा फलवन्त हुँदै परमेश्वरको ज्ञानमा बढ्दै जान सक। धेरै मानिसहरूलाई थाहा छ कि हेलेन केलरले बाल्यकालमा ज्वरो आएर सुन्ने बोल्ने र दृष्टिविहीन हुन पुगेको कठिन शारीरिक चुनौतीलाई कसरी पार गरिन् र अन्तत तिनले ब्रेल लिपि सिकेर कसरी कुराकानी गर्न सिकिन्। तिनको जीवनले लाखौं मानिसहरूलाई प्रेरित गर्यो। तिनका उत्कृष्ट प्रशंसकहरूमध्ये एक लेखक मार्क ट्वेन थिए। बाल्यकालदेखि नै तिनलाई व्हाइट हाउसमा हरेक राष्ट्रपतिलाई भेट्न आमन्त्रित गरिन्थ्यो। तथापि धेरै मानिसहरूलाई थाहा छैन कि हेलेनले वयस्क व्यक्तिको रूपमा कति कडा परिश्रम गरिन्। ब्र्याडक्लिफ कलेजबाट उत्कृष्टता साथ स्नातक गरेपछि तिनले 88 वर्षको उमेरमा आफ्नो मृत्यु नहुन्जेल अरूहरूलाई मद्दत गर्न काम गरिन्। तिनले धेरै लेखहरू लेखिन्। तिनले दृष्टिविहीनहरूका लागि अमेरिकी संस्थामा प्रवचनहरू दिइन् र तिनीहरूका लागि लाखौं डलर जुटाइन्। तिनको 80 जन्मदिनमा तिनलाई दृष्टिविहीनहरूलाई उत्कृष्ट मद्दत गर्नेहरूका लागि भनी स्थापना गरेको हेलेन केलर अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरियो। बाइबलमा पाउलले कलसीका क्रिस्चियनहरूका लागि यसरी प्रार्थना गरे, ताकि तिमीहरू उहाँलाई पूर्ण रूपले प्रसन्न पार्ने प्रभुको योग्य जीवन बिताउन सक। यो कुरा तपाईँले कलसीको पुस्तक 1 अध्यायको 10 पदमा हेर्न सक्नुहुन्छ। अनि उनले तिनीहरूलाई यसो गर्न सक्ने दुईवटा तरिका दिए, प्रत्येक असल काममा फलवन्त हुँदै परमेश्वरको ज्ञानमा बढ्दै जानु, विश्वास र काम, आत्मिकता र सेवा, प्रभुको सेवा गर्नु र अरूका लागि आवश्यकताहरू पूरा गर्नु। हेलेन केलरको जीवन त्यस्तै थियो। तपाईँले भन्नुहोला, तर मेरो लक्ष्य मानिसहरूलाई भन्दा प्रभुलाई खुसी पार्नु हो। तपाईँले यसरी त्यसो गर्नुपर्छ, मानिसहरूका निम्ति होइन तर प्रभुको निम्ति जस्तै गरी सदिच्छाले सेवा गर्दै। यो कुरा तपाईँले एफिसीको पुस्तक 6 अध्यायको 7 पदमा हेर्न सक्नुहुन्छ। भजन लेखक चार्ल्स मेक्सले लेखे चाहिँ, अरूका लागि हो प्रभु, अरूका लागि सोच्न सकौँ, अरूका लागि जिउन मलाई मद्दत गर्नुहोस् ताकि म तपाईँ जस्तै जिउन सकौँ। यसकारण परमेश्वरले तपाईँलाई दिनुभएको सेवा असल भएकाले त्यसमा फलवन्त बन्दै जानुहोस्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082408470।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
5: खुल्यो खुल्यो खुल्यो
6: होइन हो, के खुल्यो हजुर?
5: नेपालकै सबैभन्दा सस्तो कालिका नगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के?
6: ओहो, हो र?
5: हजुर, ओम शान्ति ड्राई क्लिनर्स। यहाँ सबै किसिमका गलैचा, कार्पेट, ब्लाङ्केट, कोट, शर्ट, पाइन्ट, साडी, कुर्ता सुरुवाल, लेदरका कपडाहरू, लेहेङ्गा, जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ। होटेल, होस्टेल, हस्पिटल र टेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्न परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस्। सम्पर्क गरेको 2 घण्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौ। होम डेलिभरीको पनि सुविधा रहेको छ। प्रोप्राइटर देवराज।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 97479-17-23, 98-53-59-74।
5: ड्राई क्लिनर्सको लागि एक मात्र नाम, ओम शान्ति ड्राई क्लिनर्स, तपाईँको सेवामा समर्पित।

0: तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो छिमेकी।
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हरेक शनिबार र आइतबार बिहान 10 बजे सुन्न नभुल्नुहोला भाषाको सन्देश कार्यक्रम डाक्टर वरिष्ठ पास्टर सिमोन पाण्डेज्यूबाट।
1: रेडियो छिमेकी तपाईँ सम्पूर्ण सहयोगदाताहरूलाई धन्यवाद भन्दछ। सर्वाधिक पढिने आजको वचन दैनिक उपासना पुस्तिका तपाईँ सबैको लागि उपहार स्वरूप निःशुल्क उपलब्ध छ।
2: Praise the Lord. When it comes out easy, praise the Lord.

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
2: रेडियो छिमेकी 107.2 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी।
1: Psalms 34 says, Taste and see that the Lord is good. Blessed is the one who takes refuge in Him. That was Psalm 34, verse 8.
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू।
3: म यशुलाई देख्नेछु। नमस्ते तथा जय मसी। म जोनी एरिक्सन टाडा। मलाई स्वर्गको बारेमा सोच्न साह्रै मनपर्छ, अनि बाइबलले पनि हामीलाई त्यसै गर्न भनेको छ। कलसी 3 अध्यायले भन्छ, माथिका कुरामा मन लगाओ, पृथ्वीमा भएका कुरामा होइन, किनभने तिमीहरू मरेका छौ र तिमीहरूको जीवन परमेश्वरमा ख्रिस्टसँग लुकाइएको छ। ख्रिस्ट जो हाम्रो जीवन हुनुहुन्छ, उहाँ प्रकट हुनुहुँदा तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ। के तपाईँलाई यो पद मन पर्दैन र? मेरो मतलब, यहाँ कति महान आज्ञा दिएको छ। हामी जतिसुकै व्यस्त भए पनि, हाम्रा वरपरका मानिसहरूका खाँचोहरू जतिसुकै धेरै भए पनि, र पृथ्वीमा सुसमाचारका लागि हामीबाट जतिसुकै कुरा माग गरिए तापनि, हामीले आफ्ना मन माथिका कुराहरूमै लगाउनुपर्छ। अनि मेरो लागि, जब मेरो आत्मा थाक्छ र दिनभरिका चिन्ताहरूले मलाई फिरोल्छ, तब यो मैले आफ्नै लागि गर्न सक्ने सबैभन्दा उत्तम कुरा हो। स्वर्गका बारेमा सोच्नाले मलाई संसारका हरेक परीक्षाहरू सहने शक्ति दिन्छ। त्यो पुरानो भजनको हरफ जस्तै, संसारमा त्यस्तो कुनै दुःख छैन जसलाई स्वर्गले निको पार्न नसकोस्। किनकि यदि मैले यो विलचेयर र मेरो पक्षघात नै जीवनको सबै कुरा हो भनेर सोचेकी भए, यदि मैले मेरो पक्षघात सधैँका लागि हो र विलचेयरको जीवन नै मैले भोग्ने एकमात्र कुरा हो भनेर ठानेकी भए, म त साह्रै निराश हुने थिएँ। जब म पीडामा हुन्छु, जब मेरो पक्षघातले मलाई निराश बनाउँछ, तब म स्वर्गका विचारहरूद्वारा आफ्नो हृदयलाई बलियो बनाउँछु। म मेरो थाकेको आत्मालाई भन्छु, जनी, परिस्थिति सधैँ यस्तै रहने छैन, स्वर्ग आउँदैछ, यो एकदमै नजिकै छ र क्षितिज पारी नै छ, दौडको अन्तिम रेखा देखिँदैछ र चाँडै यो लडाईँ, विश्वासको यो असल लडाईँ अन्त हुनेछ। त्यसैले जनी, के तिमी टिकिरहन सक्छौ? के तिमी अन्तिमसम्म परमेश्वरको अनुग्रहमा विश्वास गरेर रहिरहन सक्छौ? पक्कै पनि सक्छौ। परमेश्वरले तिमी सक्छौ भन्नुहुन्छ। वास्तवमा यही कारणले परमेश्वर हामीले स्वर्गको बारेमा र त्यसले हाम्रा लागि मात्र होइन, यशुका लागि पनि के अर्थ राख्छ भन्ने कुरामा विचार गरौँ भन्ने चाहनुहुन्छ। किनकि स्वर्गमा हामीले बगाएका हरेक आँसुको हिसाब हुनेछ, हाम्रा हरेक पीडादायी निराशाको उत्तर पाइनेछ। तानमा बुनिएको कपडाको उल्टो भाग, जुन अहिले हाम्रा लागि काला धागोहरूको जालो जस्तै अल्झिएको देखिन्छ, त्यो सुल्टो पारिनेछ र परमेश्वरले सुरुदेखि नै बनाउनु भएको त्यो सुन्दर बुट्टा र बुनाई हामीले देख्न पाउनेछौँ। स्वर्गले पाप, दुःख, कष्ट र शैतानमाथि सधैँका लागि पर्दा लगाइदिनेछ, अनि यशु राजाहरूका राजा र प्रभुहरूका प्रभुको रूपमा विराजमान हुनुहुनेछ। वास्तवमा उहाँको आफ्नै कष्टको पछाडि रहेको योजना सम्पूर्ण ब्रह्माण्डका अगाडि स्पष्ट हुनेछ र हामीले मुक्तिको त्यो अद्भुत कथाको अन्तिम अध्याय समाप्त भएको देख्नेछौ, जसमा अनन्तताका लागि अझै नयाँ नयाँ अध्यायहरू लेखिन बाँकी नै हुनेछन्। अनि यी सबै कुराहरू मनमा राख्दै म एउटा पुरानो भजनका यी शब्दहरूद्वारा आफ्नो थाकेको हृदयलाई सान्त्वना दिन्छु। दिनभरिको कडा परिश्रम र गर्मीपछि, मेरा सबै दुःख कष्टहरू सकिएपछि, मेरा सबै पीर मर्काहरू हटेपछि, अन्तत म यशुलाई देख्नेछु। मुटुको दुखाइ र सुस्केराहरू रोकिएपछि, चिसो हिउँदको हावा चलेर सकिएपछि, सङ्घर्षपछि त्यो महिमामय शान्ति आएपछि, अन्तत म यशुलाई देख्नेछु। साँझको अँध्यारो छाया परेपछि, मेरो जीवनको लङ्गर थामिएपछि, मेरा मुक्तिदाताको अन्तिम बोलावट सुनेपछि, अन्तत म यशुलाई देख्नेछु। उहाँ मेरा पर्खाइमा हुनुहुनेछ। मेरा यशु कति दयालु र साँचो! आफ्ना सुन्दर सिंहासनमा उहाँले मलाई घरमा स्वागत गर्नुहुनेछ। यो दिन ढलेपछि, यो भजनको नाम अनन्त हो र म आशा गर्छु यसले तपाईँको थाकेको हृदयलाई सान्त्वना दिनेछ। यसलाई आफ्नो बाइबलमा सुरक्षित राख्नुहोस्। मित्र, तपाईँको एउटा निश्चित गन्तव्य छ भन्ने कुरा निरन्तर याद दिलाइरहनेछ। तपाईँ आफ्नो घरतर्फ जाँदै हुनुहुन्छ, तपाईँ स्वर्गका नागरिक हुनुहुन्छ र यो पृथ्वी त अझ उत्तम ठाउँतर्फको एउटा यात्रा मात्र हो। त्यसैले आजै आफ्ना मनमाथिका कुराहरूमा लगाउनुहोस् र साहसका साथ अगाडि बढ्नुहोस्। संसारमा यस्तो कुनै दुःख छैन जसलाई स्वर्गले निको पार्न सक्दैन वा निको पार्ने छैन। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाढाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात् जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 98082048470। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौँ। अहिलेलाई भने बिदा हुन्छौँ। जय मसीह।
4: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
5: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्। व्यक्ति वा
6: संस्थालाई किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
5: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
6: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
5: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
6: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
7: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
8: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2 मेगाहर्ज।
1: In the Bible, we read, all scripture is God-breathed and is useful for teaching, rebuking, correcting, and training in righteousness. That's 2 Timothy chapter 3, verse 16.
2: प्रिय श्रोताहरू, आज हामी त्यस्तो संसारमा रहेका छौँ जुन अन्धकार, पाप, दुष्ट अनि भ्रष्टताले भरिएको छ। संसारमा शान्ति आनन्द छैन। यस्तो परिस्थितिमा हामीलाई जीवनको सच्चा शान्ति, सच्चा मार्ग देखाउन, नैतिकवान जीवन जिउन, आत्मा शान्तिको जीवन, आदर्श जीवन जिउन मार्गदर्शन गर्नको लागि परमेश्वर र परमेश्वरको वचन धर्मशास्त्रको ठुलो हात हुन्छ। यही विचारलाई मनमा लिएर आज हामी पवित्र धर्मशास्त्र बाइबलबाट सन्देश सुन्नेछौँ।
3: प्रिय दर्शक तथा श्रोताहरू, आज तपाईँहरूको बीचमा म यो विषयबाट बोल्नेछु, त्यो महान सहर। वास्तवमा इसाईहरू पुरानो करारका वंशवालीहरू हुन्। तिनीहरूको यहाँ कुनै स्थायी सहर र देश छैन, तर हामी एक आउनेवालाका खोजी र पर्खाइ गर्छौँ। तिनीहरू जस्तै आज हामी तीर्थयात्रीहरू र अपरिचितहरू हौँ। यो संसार हाम्रो घर होइन, मात्र केवल यहाँबाट हामी यात्रा गरिरहेका छौँ। पटमोसको टापुमा निर्वासित रहेको युहन्नालाई यी सबै सुन्न र देख्नको लागि परमेश्वरले अनुमति दिनुभयो, जुन दर्शन र गवाही अरू कसैले सुनेका वा देखेका छैन। आत्माको परिष्कृत आँखाले युहन्नाले त्यो महान सहर देखेका थिए जुन संसारका सबै नयाँ गरी जन्मेका मानिसहरूको निम्ति अनन्तको घर हो। पहिले समयदेखिका धेरै टिप्पणीकारहरू युहन्नाको दर्शनको वास्तविकताबाट धेरै टाढा छन्। मलाई विश्वास छ कि युहन्नाले जे देखे लेखे त्यो वास्तविक महान सहर थियो। उसको विवरण प्रकाश 21 अध्याय 10 27 पदमा पढ्नेछौँ। त्यो महान सहर यहाँ लेखेको छ, ती स्वर्गीय दूतले मलाई आत्मामा बोकेर अत्यन्त विशाल अनि उच्च पर्वतमा लगे अनि पवित्र नगर यरुसलेम देखाए। त्यो नगर परमेश्वरको स्वर्गबाट तलतिर झरिरहेको थियो। यो परमेश्वरको महिमाले चम्किरहन्थ्यो। यसको चमक बहुमूल्य रत्न बिल्लौर झैँ उज्जवल थियो। त्यो नगरमा 12 ढोकाहरू सहित एक विशाल उच्च पर्खाल थियो, जहाँ 12 जना स्वर्गदूतहरू, प्रत्येक ढोकामा इसरायलीहरूका 12 वंशहरू मध्ये एक वंश परिवारको नाउँ लेखेको। पूर्वपट्टि 3 ढोका, उत्तरपट्टि 3 ढोका, दक्षिणपट्टि 3 ढोका अनि पश्चिमपट्टि 3 ढोकाहरू थिए। नगरका पर्खाल 12 आधारशिलमाथि निर्माण गरिएको थियो। शिलाहरूमा भेडाको थुमाको 12 प्रेतहरूको नाउँ लेखेको थियो। त्यो स्वर्गीयदूत जसले मसित कुरा गरे, तिनको हातमा सुनको नाप्ने डन्डा थियो। त्यो स्वर्गीयदूतसित भएको डन्डा त्यसको ढोका अनि पर्खालहरू नाप्नको लागि थियो। त्यो नगर एक वर्गकार क्षेत्रमा निर्माण गरिएको थियो। त्यसको लम्बाइ र चौडाइ बराबर थियो। स्वर्गीयदूतले त्यो डन्डाले नगरको नाप गरे। त्यो नगर 12,000 स्टेडिया लामो, 12,000 स्टेडिया चौडा अनि 12,000 स्टेडिया अग्लो थियो। स्वर्गीयदूतले पर्खाललाई पनि नापे, त्यो 144 हात थियो। यो मानिसहरूको नपाई हो जो स्वर्गीयदूतले चलाए। पर्खाल बिल्लौरले बनाएको थियो। त्यो नगर शुद्ध काँच जस्तो शुद्ध सुनले निर्माण भएको थियो। त्यो नगरको पर्खालका आधारशिलामा हरेक किसिमका मूल्यवान मोतीहरू थिए। पहिलो आधारशिला बिल्लौर, दोस्रो निलम, तेस्रो स्फटिक, चौथो पन्ना, पाँचौं गोमेद, छैटौं मानक, सातौं पीतमणि, आठौं पिरोजा, नवौं पोखराज, दशौं लसुने, एघारौं धुम्रकान्त अनि 12 चन्द्रकान्त रत्नहरू थिए। 12 ढोकाहरू 12 मोतीहरू थिए। प्रत्येक ढोका एक मोतीद्वारा निर्माण गरिएको थियो। नगरको गल्ली सफा काँच शुद्ध सुनको बनाइएको थियो। त्यो सुनको काँच जस्तै स्वच्छ थियो। मैले नगरमा मन्दिर देखिन, सर्वशक्तिमान परमप्रभु परमेश्वर अनि थुमा नगरको थुमा थियो। नगरलाई उज्यालो पार्न सूर्य अनि चन्द्रमा चाहिँदैन थियो, किनभने परमेश्वरको महिमाले त्यो नगरलाई प्रकाश दिन्छ अनि थुमाको पाठा नगरको बत्ती हो। संसारका राष्ट्रहरू नगरको प्रकाशमा हिँड्नेछन्। पृथ्वीका राजाहरूले आफ्नो गौरव त्यो नगरमा ल्याउनेछन्। नगरको ढोकाहरू कुनै दिन बन्द रहेनन्, किनभने त्यहाँ रात छैन। राष्ट्रका महानता अनि सम्पत्ति त्यो नगरमा ल्याइनेछ। नगरमा अस्वच्छ वस्तुहरू कोही पनि पस्न पाउने छैन। कुनै पनि मानिस जो लज्जाजनक कुरा गर्छ वा झुटो बोल्छ त्यो नगरमा कहिले प्रवेश गर्ने छैन। केवल ती मानिसहरू जसका नाउँ भेडा थुमाको पाठाको पुस्तकमा लेखेको छ नगरमा प्रवेश पाउनेछ। प्रियहरू, यो समय मसँग सहभागी हुनुहोस्। म तपाईँहरूलाई धेरै महान सहरको विवरणलाई विचार गर्न नेतृत्व गर्नेछु। पहिलो विवरण, त्यो तलतिर झरिरहेको सहर हो। युहन्नासँग एउटा जानकारी दिने स्वर्गीयदूत थिए। त्यो स्वर्गीय दूत ती सात स्वर्गीय दूतहरूमध्ये एक थिए जससँग अन्तिम विपत्तिहरू उनीहरूको साथमा थिए। योहन्ना आत्मामा भरिपूर्ण भए। यो प्रकाश एक अध्यायको दशसँग एकदम राम्रोसँग तुलना गरिएको छ। जब उहाँले भने म प्रभुको दिनमा आत्मामा थिएँ, अब उहाँ आत्मामा हुनुहुन्थ्यो र उहाँलाई पवित्र सहर देखाउनको लागि एउटा ठुलो र अग्लो पहाडमा लगियो। महान सहर परमेश्वरबाट परमेश्वर स्वर्गबाट ओर्लन्दै थियो। यसले मोसालाई स्वर्गमा देखेको पवित्र स्थान जस्तै बनाउन परमेश्वरले दिनुभएको नक्सालाई झल्काउँछ। अब हामीलाई यो महान सहर हेर्नको निम्ति अनुमति दिएको छ। अब यसको विवरण ध्यानपूर्वक हेरौँ। यसमा परमेश्वरको महिमा थियो। म पद 11 पढ्छु। त्यसमा परमेश्वरको महिमा थियो। त्यसको चमक बहुमूल्य रत्नहरू तथा बिल्लौर स्फटिक जस्तो चहकिलो थियो। त्यसको वरिपरि ठुलो र अग्लो पर्खाल थियो। त्यसमा 12 ढोकाहरूमा 12 स्वर्गदूतहरू थिए। ती ढोकाहरूमा इसरायलका 12 कुलका नाउँ लेखिएको थियो। 12 प्रेतहरू 12 गोत्रहरू किन थिए भनेर हामीलाई ठ्याक्कै थाहा छैन। यो एउटा अचम्मको पुष्टि हो कि सबै ज्ञानी सबै दयालु परमेश्वरले मानव जातिमा पुग्नको लागि कहिन कहिले पनि दुईवटा योजनाहरू राख्नु भएन, तर उहाँले एकमात्र योजना राख्नुभयो जुन उहाँले पूरा गर्दै हुनुहुन्छ। पुरानो करार र नयाँ करार बीचको सम्बन्ध घरको जग जस्तै सम्बन्धित छ। त्यसैले हामीसँग प्रकाशको एकै मात्र छ, पुरानो र नयाँ करार। यहाँ हामी इसरायलको वंश र थुमाको प्रेतसँग सहभागी भएका छौँ। यो एउटा सहर परमेश्वरबाट स्वर्गबाट ओर्लन्दै गरेको एउटा सहर थियो। दोस्रो विवरण, यो चहकिलो सहर थियो। यो सहरको नाप हेर्नुहोस्। यो स्वर्गीय दूतसँग सहर नाप्नको निम्ति सुनको टाँगो छ र त्यो सहर फाटक र त्यसका पर्खाल नापियो। त्यो सहर वर्गकार थियो, 12,000 वर्ग। सामान्यतया गणना गरेको यसको मतलब 1500 माइल वा 24,377 किलोमिटर हो। यो एउटा घना आकार छ। यो पवित्र स्थान परमेश्वरको वासस्थान थियो। यस सहरको पर्खाल बिल्लौरले बनेको थियो र सहर चाहिँ निखुर सुनले बनेको थियो र सहर सफा काँच जस्तै त्यो चम्कियो। पर्खालको जगहरू अनेक किसिमका बहुमूल्य रत्नहरूले जडिएका थिए। पहिलो जग बिलोरको, दोस्रो निर, तेस्रो हरित रत्न, चौथो पन्ना, पाँचौ आनिक्स, छैटौं लालमती, सातौं पितमणि, आठौं बेरुज, नवौं पुष्पराज, दसौं लसुने, एघारौं नीलमणि र 12 कटेला थियो। यो उल्लेख गरेको बहुमूल्य तत्वले जडित यो सहर तेजस्वी थियो। र तेस्रो विवरण, यो श्रेष्ठताको सहर हो। त्यहाँ कुनै मन्दिर छैन। त्यहाँ मन्दिरको कुनै आवश्यकता छैन किनकि त्यहाँ कोही पनि मध्यस्थताको आवश्यक छैन, किनकि त्यहाँ मानिसहरूको सिधा पहुँच हुनेछ। त्यहाँ उज्यालो प्रकाशको लागि कुनै सूर्य चाहिँदैन, कुनै चन्द्रमा छैन। परमेश्वरको महिमाले सबै उज्यालो र सबै सहर चम्किनेछ। ओ, मलाई याद छ, जब सावल दमिसकको बाटोमा जाँदै थिए तब येशु ख्रिस्टले स्वर्गबाट ज्योति पठाउनु भयो, जुन प्रकाशको ज्योतिले सावल भुइँमा लोटे। यस किसिमको परमेश्वरको महिमाको ज्योति अति तेजस्वी, अति उज्यालो, अतुलनीय प्रकाश थियो। यसैले येशुले भन्नुभयो, म संसारको ज्योति हुँ। तब हामी पढ्छौँ कि ती राष्ट्रहरू जो मुक्ति पाएका छन् उनीहरू उहाँको महिमामा महिमाको ज्योतिमा हेर्नेछन्। हामीले यो याद राख्नुपर्छ कि राष्ट्र ग्रिक शब्दबाट आएको हो, जुन एथनोस शब्दबाट आएको हो, जसको अर्थ कम्पनी पनि हुन सक्छ। त्यसैले सुरक्षित गरेको कम्पनी वा सहर उहाँको प्रकाशमा हिँड्नेछ। पृथ्वीका सबै राष्ट्रहरूको गौरव यस महिमाको ज्योतिमा ल्याइनेछ। एक अतुलनीय सहर, जुन सहरको ढोका सधैँ खुला रहनेछ। त्यहाँ कहिले रात हुने छैन, त्यहाँ कुनै अशुद्धता कुरा हुने छैन, त्यहाँ सबै सत्य र असल हुनेछ। थुमाको जीवनको पुस्तक, थुमाको जीवनको पुस्तक जहाँ तपाईँको नामहरू लेखेका छन्, त्यो अतुलनीय सहर। त्यहाँ कुनै कुराको दुष्टता हुने छैन। त्यो महान सहर विस्तारित रूपमा वर्णन गरिएको छ। म तपाईँको लागि तीन उल्लेख्ने विवरण समीक्षा गर्दछु। यो तल झरिरहेको आउने सहर हो, जुन परमेश्वरबाट ओर्लेर आयो। उहाँ नै यस सहरको बनाउनु हुने र निर्माता हुनुहुन्छ। यो चहकिलो सहर हो, यसको सुन्दरता सबै सुन्दरता। यो श्रेष्ठताको सहर हो, सबै अशुद्धताबाट स्वतन्त्र भएको सहर। अब मित्रहरू, फेरि म तपाईँको ध्यान पद 27 खिच्न चाहन्छु। लेखेको छ, कुनै पनि कुरा जसले यसलाई अशुद्ध पार्दछ त्यो कुरा यसमा मिसाइने छैन र त्यहाँ कुनै घिनलाग्दो काम हुने छैन वा झुटको कुरा हुने छैन। ती थुमाको जीवनको पुस्तकमा लेखेका छन्। त्यसैले प्रियहरू, सहरको आनन्द लिनको लागि तपाईँले अब तयार गर्नुपर्छ। अब यो समय प्रभुलाई पुकारौँ, उहाँलाई स्वीकार गरौँ, आफैलाई म एक पापी हुँ भनी मानिलिउँ। क्रुसमा येशु ख्रीष्टले बगाएको रगतले हाम्रो सबै ऋणलाई माफ गर्यो। यसैले उहाँको नाउँको गीत गाउँ, धन्य प्रभु येशु।

प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौँ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौँ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौँ।

श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौँ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रमप्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।

रेडियो छिमेकीलाई माया गरी प्रार्थना आर्थिक तथा विभिन्न तरिकाले व्यक्तिगत र सामूहिक रूपमा साथ र सहयोग गर्नुहुने सम्पूर्ण शुभचिन्तकहरू, मण्डलीहरू, सङ्घ संस्थाहरू तथा सम्पूर्णमा यस रेडियो छिमेकीको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।

0: तपाईँको छिमेकी मेरो छिमेकी, यो हो रेडियो छिमेकी। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2 MHz।
1: In Isaiah 12:5, it says, "Sing to the Lord, for he has done glorious things. Let this be known to all the world." That was Isaiah 12:5.
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: तपाईलाई असल कामहरू गर्न बोलाइएको छ। जयमसी, आज मंगलबार सेप्टेम्बर 15 तारिक भदौ 30 गते। आजको बाइबल खण्ड कलसीको पुस्तक 1:10 रहेको छ र यहाँ यसरी लेखेको छ, प्रत्येक असल काममा फलवन्त हुँदै परमेश्वरको ज्ञानमा बढ्दै जान सक। धेरै मानिसहरूलाई थाहा छ कि हेलेन केलरले बाल्यकालमा ज्वरो आएर सुन्ने, बोल्ने र दृष्टिबीन हुन पुगेको कठिन शारीरिक चुनौतीलाई कसरी पार गरिन् र अन्तत तिनले ब्रेल लिपि सिकेर कसरी कुराकानी गर्न सिकिन्। तिनको जीवनले लाखौं मानिसहरूलाई प्रेरित गर्यो। तिनका उत्कृष्ट प्रशंसकहरूमध्ये एक लेखक मार्क ट्वेन थिए। बाल्यकालदेखि नै तिनलाई व्हाइट हाउसमा हरेक राष्ट्रपतिलाई भेट्न आमन्त्रित गरिन्थ्यो। तथापि धेरै मानिसहरूलाई थाहा छैन कि हेलेनले वयस्क व्यक्तिको रूपमा कति कडा परिश्रम गरिन्। ब्र्याडक्लिफ कलेजबाट उत्कृष्टता साथ स्नातक गरेपछि तिनले 88 वर्षको उमेरमा आफ्नो मृत्यु नहुन्जेल अरूहरूलाई मद्दत गर्न काम गरिन्। तिनले धेरै लेखहरू लेखिन्। तिनले दृष्टिबीनहरूका लागि अमेरिकी संस्थामा प्रवचनहरू दिइन् र तिनीहरूका लागि लाखौं डलर जुटाइन्। तिनको 80 जन्मदिनमा तिनलाई दृष्टिबीनहरूलाई उत्कृष्ट मद्दत गर्नेहरूका लागि भनी स्थापना गरेको हेलेन केलर अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरियो। बाइबलमा पाउलले कलसीका क्रिस्चियनहरूका लागि यसरी प्रार्थना गरे, ताकि तिमीहरू उहाँलाई पूर्ण रूपले प्रसन्न पार्ने प्रभुको योग्य जीवन बिताउन सक। यो कुरा तपाईँले कलसीको पुस्तक 1:10 हेर्न सक्नुहुन्छ। अनि उनले तिनीहरूलाई यसो गर्न सक्ने दुईवटा तरिका दिए, प्रत्येक असल काममा फलवन्त हुँदै परमेश्वरको ज्ञानमा बढ्दै जानु, विश्वास र काम, आत्मिकता र सेवा, प्रभुको सेवा गर्नु र अरूका लागि आवश्यकताहरू पूरा गर्नु। हेलेन केलरको जीवन त्यस्तै थियो। तपाईँले भन्नुहोला, तर मेरो लक्ष्य मानिसहरूलाई भन्दा प्रभुलाई खुसी पार्नु हो। तपाईँले यसरी त्यसो गर्नुपर्छ, मानिसहरूका निम्ति होइन तर प्रभुको निम्ति, जस्तै गरी सदिच्छाले सेवा गर्दै। यो कुरा तपाईँले एफिसीको पुस्तक 6:7 हेर्न सक्नुहुन्छ। भजन लेखक चार्ल्स मेक्सले लेखे चाहिँ, अरूका लागि हो प्रभु, अरूका लागि सोच्न सकौँ, अरूका लागि जिउन मलाई मद्दत गर्नुहोस् ताकि म तपाईँ जस्तै जिउन सकौँ। यसकारण परमेश्वरले तपाईँलाई दिनुभएको सेवा असल भएकाले त्यसमा फलवन्त बन्दै जानुहोस्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082048 70।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
5: खुल्यो
6: होइन हो, के खुल्यो हजुर?
5: नेपालकै सबैभन्दा सस्तो कालिका नगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के?
6: ओहो, हो र?
5: हजुर, ओम शान्ति ड्राई क्लिनर्स। यहाँ सबै किसिमका गलैचा, कार्पेट, ब्लाङ्केट, कोट, शर्ट, पाइन्ट, साडी, कुर्ता सुरुवाल, लेदरका कपडाहरू, लेहेङ्गा, जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ। होटेल, होस्टेल, हस्पिटल र टेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्नु परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस्। सम्पर्क गरेको 2 घन्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौँ। होम डेलिभरीको पनि सुविधा रहेको छ। प्रोप्राइटर देवराज।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 97479 17 23, 98139 54 74।
5: ड्राई क्लिनर्सको लागि एकमात्र नाम ओम शान्ति ड्राई क्लिनर्स, तपाईँको सेवामा समर्पित।
8: The best radio, radio छिमेकी।

0: लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आउ त यता, यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

रेडियो छिमेकी तपाईँ सम्पूर्ण सहयोगदाताहरूलाई धन्यवाद भन्दछ। सर्वाधिक पढिने आजको वचन दैनिक उपासना पुस्तिका तपाईँ सबैको लागि उपहार स्वरूप निशुल्क उपलब्ध छ।

नमस्कार श्रोता मित्र, क्रिस्टियन आध्यात्मिक कार्यक्रम वे द पाठशालामा यहाँहरू सबैलाई हार्दिक स्वागत छ। यो सुन्दर समयमा यसरी तपाईँलाई रेडियो मार्फत भेट्न पाउँदा धेरै खुसी लागेको छ। हामी आशा गर्दछौँ कि यो कार्यक्रम सुनेर यहाँहरूले जीवनमा धेरै आशिष प्राप्त गरिरहनु भएको छ। आउनुहोस् कार्यक्रमलाई सुरु गरौँ यो मिठो आत्मिक गीतबाट।

0: यो आत्मिक गीतपछि फेरि पनि कार्यक्रममा स्वागत भन्दै अबको प्रस्तुति रहेको छ पवित्र धर्मशास्त्रबाट हृदयस्पर्शी सन्देश।
1: पुरानो नियम सर्वेक्षण भाग 38।
2: यो तपाईँको बाइबल लिएर परमेश्वरको वचन अध्ययन गर्नलाई मलाई साथ दिने समय हो। यस अध्ययनमा हामीले सम्पूर्ण बाइबलको सर्वेक्षण गरिरहेछौँ अनि हाम्रो सर्वेक्षणले हामीलाई पहिलो अनि दोस्रो सामुएलको ऐतिहासिक पुस्तकहरूमा ल्याइपुर्याएको छ। हामीले चेतावनीहरूमा हेरिरहेछौँ जो हामी दोस्रो सामुएलमा दाउदको पापको रूपमा पाउँछौँ। म अझ एउटा बैठक दाउदको पापको विषयमा गर्न चाहन्छु। सायद तपाईँले सोच्दै हुनुहुन्छ होला कि मैले दाउदको पापलाई साह्रै जोड दिइरहेको छु भनेर। मैले दाउदको पापलाई जोड दिइरहेछु कारण धर्मशास्त्रले दाउदको पापलाई जोड दिन्छ। हामीले पत्तो लगाउने कोसिस गर्नुपर्छ कि किन परमेश्वरले दोस्रो सामुएलमा दाउदको पापको विषयमा धेरै स्थानहरू दिनुभयो। यो दाउदको जीवन अवधिबाट हामीले सिकोस् भनी परमेश्वरले चाहनु भएको पाठ हामीले सिक्नुपर्छ। यो बाइबल सर्वेक्षण गर्नुको मेरो उद्देश्य यी बाइबलका सबै पुस्तकहरूको धार्मिक अनि व्यावहारिक आवेदनहरू तपाईँ अनि मेरो जीवनमा जोड दिनु हो। जसै हामी बाइबलको प्रत्येक पुस्तकहरूमा आउँछौँ, मेरो रुचि के हो भने यी तीन प्रश्नहरूको जवाब दिनु। यसले के भन्छ, यसको मतलब के हो, अनि तपाईँ र मेरो निम्ति यसको अर्थ के हो, वा मेरो जीवनमा कसरी यसले प्रभाव पार्छ। जसै म दोस्रो सामुएलको यस अङ्कमा आउँदछु, म विश्वास गर्छु कि प्रश्नहरूको अर्थात् ती प्रश्नहरूको जवाबहरू दिनु अति महत्त्वपूर्ण छ। अनि महत्त्वपूर्ण आवेदनहरूमध्ये एक हामी बनाउन सक्छौँ दाउदको पापको कहानीलाई। त्यो हो दोषको समस्यासित कसरी लेनदेन गर्नु, त्यो दाउदले हामीलाई देखाएको अवलोकन गर्नु। म तपाईँलाई दृष्टान्त दिन चाहन्छु। मनुष्य मनमा दुई परिमाणहरू छ, होस अनि अवचेतन। हामीहरू सबैसित हाम्रो परस्पर विरोधी विचारहरूको लेनदेन गराएको समस्या छ। हाम्रो होसको मनमा हामीसित असल सकारात्मक विचार, जस्तै परमप्रभु मेरो गोठालो हुनुहुन्छ अनि म सुर्ताउने छैन, मेरो गोठालोमा मेरो विश्वास महान छ, यो कल्पनामा अर्को 30 सेकेन्डमा हामी कुर्सी तान्छौँ अनि सुर्ता गर्छौँ। हाम्रो सुर्ताको परिणामस्वरूप हामी कोलन अनि घाउसित समाप्त हुन्छौँ। डाक्टरले भन्छ, हाम्रो सुर्ताको कारणले गर्दा शारीरिक बिमार भएको हो। हामी चिन्तित नहुन पर्ने किनकि परमेश्वर हाम्रो गोठालो हुनुहुन्छ। अन्य शब्दहरूमा हामीसित विरोध छ। यी विरोधाभास विचारहरूसित कसरी हामी लेनदेन गर्नु? मनोवैज्ञानिक भन्छ, हामीले हाम्रो मनको विचारमा पर्खाल बनाउँछौँ अनि हाम्रा विरोधी विचारहरूलाई दुई कोठामा पृथक बनाउँछौँ। हाम्रो मनको एउटा कोठामा हामीसित विश्वास छ अनि हामी भन्छौँ, परमप्रभु मेरो गोठालो हुनुहुन्छ। जब हामीले त्यो आफैलाई भन्छौँ, हामीले आफैलाई त्यो सम्झिन दिँदैनौँ कि मर्ने सुर्ताको कारण हामीसित घाउ छ। हाम्रो मनको अर्को कोठामा हामी कुर्सी तान्छौँ अनि सुर्ताउँछौँ। जब हामी सुर्ताउँछौँ, हामीले आफैलाई त्यो सम्झिन दिँदैनौँ कि हामीसित विश्वास छ अनि हामीहरूले सुर्ता गर्नु हुँदैन। यसैले आत्मिकी मनोविदलता जस्तोतिर लाँदछ। होस भएको मनमा आत्मिक मनोविदलता गम्भीर समस्या होइन, यो मानसिक स्वास्थ्य विज्ञानको वास्तविकता हो। त्यो हामीसित होस भएको मनमा भएको हरेक विचार हाम्रो अवचेतन मनभित्र जाँदछ अनि सधैँको लागि त्यहाँ बस्दछ। प्रत्येकसित सम्पूर्ण अर्थात् प्रत्येकसित परिपूर्ण स्मरण शक्ति हुन्छ। हाम्रो सम्झने मात्रा अति विशाल होला, तर हर व्यक्तिले हरेक कुरा स्मरण गर्छ। तपाईँ सम्मोहित हुन सक्नुहुन्छ अनि यदि तपाईँलाई 8 वर्षको हुँदा खेरीको बाट केही कुरा सोधे, तपाईँले तिनीहरूलाई भन्न सक्नुहुन्छ। अवचेतन मनमा स्मरण ब्याङ्क अद्भुत कम्प्युटर

तिनीहरू भन्नेछन्, तिमीसित अति धेरै विरोध छ, त्यही हो तिम्रो समस्या। तपाईँको विरोध हटाउनलाई तपाईँले के गर्नुपर्छ? लौकिक थेरापिस्ट तपाईँको विरोधी अर्थात् तपाईँको विरोध विषयमा एमरल हुन्छ, किनकि तिनीहरूमा धेरैसित नैतिक सम्पूर्णता हुँदैन। यदि तिनीहरूको व्यक्तिगत स्तरमा नैतिक सम्पूर्णता भए पनि जहाँसम्म तपाईँको सम्बन्ध छ तिनीहरूले नैतिक न्याय गर्दैनन्। तिनीहरूले त्यो धार्मिक विषय हो भनी विश्वास गर्छन्। तिनीहरू त्यो क्षेत्रबाट पर बस्छन्। तर तिनीहरूले तपाईँलाई त्यो भन्नेछन् कि तपाईँको विरोध दूर गर्नलाई तपाईँले के गर्नुपर्छ, त्यसको निर्णय तपाईँले गर्नै पर्छ। धर्मशास्त्र नैतिक हो। धर्मशास्त्रले हामीलाई सिकाउँछ कि त्यहाँ सठिक र गलत जस्ता कुराहरू छन्। यदि तपाईँमा धार्मिकताको सम्पूर्णताको स्तर छ भने अनि तपाईँको जिउने तरिकाले वास्तवमा तपाईँको स्तर नापिँदैन, तपाईँले तपाईँ स्वयंलाई बिमारी बनाइराख्नु भएको छ। तपाईँले तपाईँको अवचेतन मन विरोधले भरिरहनु भएको छ। यदि तपाईँ भन्नुहुन्छ परमप्रभु मेरो गोठालो हुनुहुन्छ औ म आत्तिएर दौडिदिन, विरोधको एक अति प्रचण्ड रूप हो दोष। तर दोष असल कुरो हुन सक्छ, किनकि यदि तपाईँले दोषी अनुभव गर्नुभयो भने त्यसको मतलब तपाईँले धार्मिकताको स्तर पाउनुभयो, त्यसको मतलब तपाईँसित केही इमान्दारी छ। तपाईँको दोषको अर्थ तपाईँ त्यो विश्वास गर्नुहुन्छ कि त्यहाँ ठिक र नठिकको स्तर छ अनि तपाईँ त्यो स्तरमाथि जिउनु भएको छैन। येशूले यसलाई यस प्रकार भन्नुभयो, शरीरको ज्योति आँखा हो, यदि आँखा खराब छ भने सारा शरीर पूरा अँध्यारो हुन्छ। धेरै मानिसहरू त्यस प्रकारको अन्धकारमा जिरहेछन्। तिनीहरू अनैतिक हुन सक्छन्। हाम्रो स्तर अनुसार अनि सम्पूर्णतामा दोषरहित अनि रातहरूमा सुत्न सक्छन्, किनकि तिनीहरूसित नैतिक त्यान्द्रा हुँदैन। ठिक र नठिक जस्तो कुरो छैन भनी आफैलाई भनेर धेरै मानिसहरूले आफ्नो दोषको समस्यासित लेनदेन गर्न चाहन्छन्। त्यसैले दोषी अनुभव गर्ने कुनै कारण नै छैन त्यहाँ। दोषको समस्याको समाधान गर्ने तरिका त्यो होइन। दाऊद हामीलाई भन्छन्, जब हामीले परमेश्वरको उचित स्तर मान्छौँ हामी दोषको समस्याको समाधान गर्छौँ, यद्यपि त्यो स्तरले हामीलाई खराब होस् खराब हो भनोस्। जब हामी हाम्रो पाप मानिलिन्छौँ परमेश्वरले हाम्रो आत्मालाई पुनर्जीवित पार्नुहुन्छ। त्यो एक अति महत्त्वपूर्ण आवेदन हामी दाऊदको पापको कहानीबाट बनाउन सक्छौँ। दाऊदको पापको कहानीमा पुग्दा अर्को आवेदन यस प्रकार, एक लेखकले भने, छिटो या ढिलो प्रत्येक मानिस परिणामको भोजमा बस्नै पर्छ। दुसरा सामुएल 11:18 अर्थात् 11-18 हामी दाऊदले परिणामको भोज खाएको देख्छौँ। यसलाई यस प्रकार सोच्ने कोसिस गर्नुहोस्। दाऊदको कहानीले हामीलाई केही कुरा भनिरहेछ जो धर्मशास्त्रले हामीलाई धेरै ठाउँहरूमा भन्दछ। दाऊदको पापको कहानीले पापको तीन सच्चाइहरू अनि मुक्तिको तीन सच्चाइहरू दृष्टान्तित गरिरहेछ। पापको प्रथम सच्चाइ हो पापको दण्ड। बाइबलमा पापको दण्ड एक अति आधारभूत सत्य हो। पापले सधैँ दण्डतिर लान्छ, भविष्यको दण्ड अनि वर्तमानको दण्ड। त्यसै कारणले परमेश्वरले स्वर्गको दिवालिया गर्न पर्यो अनि येशूलाई यस संसारमा पठाउनुभयो। केवल येशू ख्रिस्टको क्रुसमा मृत्युमा विश्वास गर्नाले मात्र हामीले हाम्रो जीवनमा भविष्यको दण्डलाई हटाउन सक्छौँ। यस संसारमा हामीमा झुन्डिएको खराबीसित आयौँ अनि त्यो खराबी तथा अस्वीकृतिलाई हटाउने एउटै तरिका छ, त्यो हो येशू ख्रिस्टमा विश्वास गर्नु। यदि कुनै मानिसले विश्वास गर्छ भने ऊ दण्डित हुने छैन। यदि कुनै मानिसले येशूमा विश्वास गर्दैन भने ऊ अघिबाटै दण्डित भइसकेको छ, किनकि उसले येशूमा विश्वास गरेन। हामी भविष्यको दण्डबाट बाँच्यौँ, जुन चाहिँ नरक हो। यो येशू हुन् जसले त्यो जोड दिनुहुन्छ। तैपनि धेरैपल्ट जब बाइबलले मुक्ति शब्द प्रयोग गरेको छ, मुक्ति शब्द पापको भविष्यको दण्डलाई प्रयोगमा ल्याएको छैन। यस मामलामा यो वर्णनमा अर्थात् यस मामलामा यस वर्तमान दण्ड हटाउने वर्णन हो। हामी जीवन खेरो फाल्ने दण्डबाट बाँच्यौँ। खेरो जाने जीवन पापको वर्तमान दण्डको भाग हो। जब येशूले नरकको विषयमा कुरा गर्नुभयो, येशूले ग्रिक शब्द गेहेन्ना प्रयोग गर्नुभयो। गेहेन्ना यरुसलेम बाहिरको ठूलो मैला फ्याँक्ने ठाउँ थियो, जहाँ किरा मर्दैन अनि आगो निप्दैन थियो। टाढैबाट त्यसको गन्ध पाइन्थ्यो। मानिसहरूले जब गेहेन्ना विचार गर्थे, तिनीहरूले सडाहाट विचार गर्थे। येशूले सिकाउनु भयो त्यो नरक हो अनि सडाहाट पर्यायवाची थियो। पापको वर्तमान दण्ड हो बन्धन। मानिसहरू स्वतन्त्र छैनन्। पापको बन्धनबारे यीशुको भन्नु धेरै छ। मानिसले जे गर्न चाहन्छ त्यो गर्दैन, जे गर्न पर्छ त्यो गर्छन्। मानिसहरू बाध्यता अनि आदतहरूको नियन्त्रणमा छन्, जसको मतलब ती मानिसहरू स्वतन्त्र छैनन्। मुक्तिले मानिसहरूलाई तिनीहरूको बन्धनबाट स्वतन्त्र गर्छ। यसैले पापको त्यसकै वर्तमान अनि भविष्य दण्ड छ। पापको दोस्रो सच्चाइ हो पापको शक्ति। यदि पापको शक्तिले दाऊद जस्तो मानिस

0: लाई तल झार्न सक्छ भने पापको अति विराट शक्ति छ। म विश्वास गर्छु दाउदको सारा कहानीले हामीलाई भनिरहेको जो पावलले हामीलाई पहिला कोरिन्थी 10:12 भनेका छन्। यसकारण म खडा छु भन्ने जसले विचार गर्दछ त्यो होसियार रहोस् नत्र त त्यो लड्छ। अर्को पदमा पावल भन्छन् परीक्षा मानिसलाई साधारण हो। यदि पापको शक्तिले दाउद जस्तो मानिसलाई लडाउन सक्छ भने पापको शक्तिले मलाई लडाउन सक्दैन भन्ने तपाईँ को हो? पापको शक्ति अति ठूलो छ। पापको शक्तिलाई कम नसम्झिनुहोस्। पापको तेस्रो सच्चाइ हो पापको मूल्य छ। यी मुद्रा स्फीतिको दिनहरूमा पनि पापको मूल्य साह्रै ज्यादा छ। रोमी 6:23 पावल हामीलाई भन्छन् पापको ज्याला मृत्यु हो। पावलको मतलब यथातथ्य मृत्यु मात्र होइन तर त्यो परिणामको भोज ती तिता जडीबुटी पापीले सधैँ खान पर्छ। आखिरमा पापको ज्यालाहरू प्रशिक्षित क्षतिग्रस्त जहाज धीमा गतिमा जस्तै हो। पाप सदैव मूल्य लेबलसित आउँछ अनि त्यो हो मृत्यु। जेम्सले जवान मानिसको वर्णन गर्दछ जसले पहिलोपल्ट घर छोडेको थियो, सेतो वस्त्र पहिरिएर संसारमा गयो। आफूलाई दागरहित राख्नु उसको लक्ष्य थियो। एक दिन त्यस जवान मानिसको सेतो पोसाकमा दागी लाग्यो, त्यसपछि अर्को अर्को अर्को गर्दै थुप्रै दागीहरू लाग्यो। सायद 15 सालभित्रमा उसको दागरहित सेतो पोसाक चित्रकारले काम गर्दा लगाउने लुगा जस्तो भयो। दागी नै दागीले भरियो अनि ती दागीहरू अमेट भयो। तिनीहरूले पापको तेस्रो सच्चाइको प्रतिनिधित्व गर्दछ। पाप टाटोहरू अनि दागी अनि कतिपय पापका ती दागीहरू अपरिवर्तन अनि अन्तिम हुन्छन्। पापको त्यसको आफ्नै परिणामहरू हुन्छन्। पापको दण्ड छ, पापको शक्ति अनि पापको ज्याला छ। तपाईँलाई नराम्रो खबर बताउँदै यस अध्ययनमा अब म तपाईँलाई मुक्तिको 3 सच्चाइको असल खबर बताउन चाहन्छु। पापको 3 सच्चाइले मुक्तिको 3 सच्चाइलाई ज्यादा चम्किलो पार्दछ। अवलोकन गर्नुहोस्, धर्मशास्त्रले तपाईँलाई राम्रो खबर दिन अघि सधैँ नराम्रो खबर दिन्छ। नराम्रो खबर जौहरले हिरामोती प्रदर्शन गर्दा पछाडि राखेको कालो पर्दा जस्तै हो। जब बाइबलले हामीलाई पापको 3 सच्चाइबारे बताउँछ यो त्यसको आफ्नै दण्ड हो, त्यसकै शक्ति अनि त्यसकै मूल्य वा मजदुरी, बाइबलले हामीलाई मुक्तिको 3 सच्चाइ तारिफ गर्नलाई तयार गरिरहेछ। मुक्तिको पहिलो सच्चाइ हो येशु ख्रिस्टले पापको त्यो दण्डलाई हटाइदिनुभयो। धर्मशास्त्रले यसलाई सुसमाचार वा शुभ खबर भन्छ। पापको दोषको लागि सुसमाचार मात्र परमेश्वरको समाधान हो। यीशुले निकोदेमसलाई धेरै शब्दहरूमा भन्नुभयो, म परमेश्वरको एकमात्र समाधान हुँ, परमेश्वरको एकमात्र उद्धारकर्ता, पिताको अर्को समाधान वा अर्को उद्धारकर्ता छैन। जब तपाईँले येशुले निकोदेमसलाई के भन्नुभयो सुन्नुभयो भने तपाईँले मान्नुहुनेछ कि येशुले सबै धर्महरूदेखि बाहिर मृत अन्त बाटो बनाउनु। तपाईँ यीशुलाई विश्वास गर्नुहोस् वा नगर्नुहोस्, यीशुले निकोदेमसलाई जब ती वचनहरू भन्नुभयो उहाँले उहाँको एक अति मतान्ध वक्तव्य दिइरहनु भएको थियो। यीशुको सुसमाचारले प्रतिनिधित्व गर्दछ कि तपाईँ र मेरो जीवनबाट पापको दण्ड हटाउन सक्ने एउटै मात्र बाटो यीशुको सुसमाचार मुक्तिको पहिलो सच्चाइ हो। मुक्तिको दोस्रो सच्चाइ हो त्यो सुसमाचार पवित्र आत्मा तपाईँ र मेरो जीवनमा पापमै अर्थात् पापमाथि विजय हुन सक्षम छ। रोमीको पुस्तकमा पावलको महान सन्देशको भाग हो यो। योहन्ना 4:4 प्रेरित योहन्ना भन्छन् जो तिमीहरूमा हुनुहुन्छ उहाँ संसारमा हुने भन्दा महान हुनुहुन्छ। तपाईँ निश्चित हुन सक्नुहुन्छ त्यो पापको शक्ति छ अनि त्यो साह्रै विशाल छ। संसारमा परमेश्वरको शक्तिभन्दा अर्को कुनै शक्ति छैन। पापको शक्तिभन्दा ठूलो दुष्टको शक्ति अनि शैतानको शक्ति, तर सुसमाचार त्यो हो परमेश्वरको शक्ति शैतानको शक्तिभन्दा दुष्टको र त्यो नरकको शक्तिभन्दा महान छ अनि पापको शक्तिभन्दा महान छ। पावल भन्छन् हामीहरू सर्वोच्च विजयीहरू हुन सक्छौँ पवित्र आत्माको कारणले। हामी पापमा वा पापको शक्तिमुनि जिउन पर्दैन। जब हामी परमेश्वरको अनुग्रह उपयुक्त हुन्छौँ हाम्रो जीवनमा पापको शक्तिमाथि सर्वोच्च विजयी हुन्छौँ। रोमी 5:1 पावल भन्छन् यसै कारण विश्वासबाट धर्मी ठहरिएका भएर हाम्रा प्रभु येशु ख्रीष्टद्वारा हामी परमेश्वरमा मिलाप राखौँ। पापको दण्डको समस्यालाई यीशुले समाधान गरिदिनुभयो। रोमी 5:2 पत्रीको दोस्रो भाग सुरु हुँदै पावल भन्छन् जसद्वारा हामी स्थिर भएको यो अनुग्रहमा विश्वासबाट पस्ने अधिकार पनि हामीलाई मिल्दछ र परमेश्वरको महिमाको आशामा हामी आनन्दित गरौँ। हामीले परमेश्वरसित मिलाप पाएका छौँ तर त्यो होइन कि हामी सबैसित छ। ख्रिस्टद्वारा हामीसित क्यारिस्मा भित्र पस्ने बाटो छ, पवित्र आत्माको शक्ति जसले हामीलाई संसारमा खडा हुन अनि परमेश्वरलाई महिमा दिने जीवन जिउन सम्भव पार्दछ। पवित्र आत्माको शक्ति पापको शक्तिभन्दा महान छ। मुक्तिको तेस्रो सच्चाइ बुझ्न अलिक कठिन छ, यसलाई शुद्धिकरण भनिन्छ। मुक्तिको तेस्रो सच्चाइ पापको दागी अनि धब्बासित सम्बन्धित छ, पापको मजदुरी। मुक्तिको यो क्षेत्रमा अर्थात् मुक्तिको यो तेस्रो क्षेत्रमा परमेश्वरलाई सम्म समस्या भएको देखा पर्छ परमेश्वरको दृष्टिमा, अनि यो असल भाग हो। पापको दागीहरू पनि समस्या छैन। बाइबलमा शुद्धिकरण शब्द एक सुन्दर शब्द हो। यस शब्द भजन 51 दाउदले प्रयोग गरे। शुद्धिकरण शब्द नयाँ नियमको शब्द मात्र होइन, यो बाइबलको शब्द हो। याद गर्नुहोस्, जब तपाईँले इतिहासलाई दोस्रो सामुएल अनि राजाहरूसित तुलना गर्नुहुन्छ, तपाईँ पत्तो पाउनुहुनेछ कि इतिहासले इतिहासको त्यही अवधिलाई दोस्रो चोटि ढाकेको छ। इतिहास इतिहासको त्यो भाग रिप्ले जस्तो छ। जब हामी छक्क पर्छौँ किन परमेश्वरले इतिहासको त्यो अवधिलाई दुईचोटि ढाक्नुभयो, 1000 साल अर्थात् 1000 BC-देखि 500 BC-सम्म हामी सिक्छौँ, त्यो यसकारण थियो उहाँले हामीलाई केही सुन्दर कुरा बताउन चाहनुहुन्थ्यो। विद्वानहरू भन्छन् त्यो सामुएल अनि राजाहरूले इतिहासको त्यो अवधि ढाकेको छ जस्तो यो मानिसले हेर्छ, तर इतिहासले इतिहासको त्यो अवधि ढाकेको छ जस्तो परमेश्वरले त्यो इतिहासको अवधिलाई हेर्नुहुन्छ। पुराना रब्बीहरूले इतिहासलाई छोडेका कुराहरू भन्थे किनकि तिनीहरू कुराहरूबाट आकर्षित थिए, त्यो परमेश्वरले छोड्नुभयो जब उहाँले इतिहासको पुस्तकहरू लेख्नुभयो। दोस्रो सामुएलको ती सारा अध्यायहरूले तपाईँलाई दाउदको पापको परिणामबारे बताउँछ। जब इतिहासमा तपाईँले दाउदको विषयमा पढ्नुहुन्छ, ती सारा फोहोर कहानीको चर्चासम्म गरिएको छैन। इतिहासको पुस्तकमा दाउदको पाप छोडिएको छ किनकि जब दाउदले तिनको पाप मानिलिए, पश्चाताप गरे, जहाँसम्म परमेश्वरको सम्बन्ध छ दाउदको पाप भएन। कल्पना गर्नुहोस्, परमेश्वरसित तपाईँको जीवन कहानीको वर्णनको क्यासेट छ। जब तपाईँको पापमय जीवनको भाग बज्न लागेको हुन्छ, परमेश्वरले टेप काटिदिनुभयो। पापको अध्याय पछि परमेश्वरले फेरि टेप जोड्नुहुन्छ ताकि जब उहाँले तपाईँको जीवन कहानीको टेप बजाउनुहुन्छ, अब त्यहाँ पाप छैन, तपाईँको पाप क्षमा मात्र भएको छैन, यो यस्तो कि तपाईँको पाप भएकै छैन, त्यो हो शुद्धिकरण। इतिहासको पुस्तकमा दाउदको पाप छोडाइ त्यसको महान दृष्टान्त हो। पाप पूर्ण भाग काटियो। यस शुद्धिकरणको सुन्दर विचारबारे धर्मशास्त्रले धेरै कुरा भन्नु छ। शुद्धिकरण शब्दसित सम्बन्धित 150 पल्ट 3 शब्दहरू पाउनुहुन्छ। उहाँको दृष्टिमा, परमेश्वरको दृष्टिमा यो पापै नगरेको जस्तो, दागरहित धब्बारहित परमेश्वरको दृष्टिमा मेरो पापको निशान छैन। जे होस्, शुद्धिकरण दुई क्षेत्रहरूमा आउँदछ। यो परमेश्वरको दृष्टिमा शुद्ध हुनु अनि महत्त्वपूर्ण हो, अर्थात् परमेश्वरको दृष्टिमा शुद्ध हुनु अति महत्त्वपूर्ण हो, तर कहिलेकाहीँ मानिसको दृष्टिमा शुद्ध हुनु पनि महत्त्वपूर्ण हुन्छ। मानिलिनुहोस्, तपाईँले हत्या गर्नुभयो अनि जेलमा म तपाईँलाई भेट्न आएँ। मेरो भेटको फलस्वरूप तपाईँले ख्रिस्टमा विश्वास गर्नुभयो। परमेश्वरको दृष्टिमा तपाईँले पापै नगरे जस्तो हो वा त्यो हत्या नगरे जस्तो, तर तपाईँले ख्रिस्टमा विश्वास गर्नुको मतलब तपाईँ जान स्वतन्त्र हुनुहुन्छ भन्ने होइन। अहिले तपाईँसित बन्दीगृहबाट बाहिर जान सक्नुहुन्छ भन्ने होइन। शुद्धिकरणको तेस्रो सपाट जस्तो कुरा पनि छ। शुद्धिकरणको ठाडो अनि तेर्सो दुवै रोग छ। हामीहरू परमेश्वरको दृष्टिमा शुद्ध हुनै पर्छ अनि मानिसहरूको दृष्टिमा पनि शुद्ध हुनै पर्छ। परमेश्वरको दृष्टिमा तपाईँलाई केही समस्या छैन किनकि शुद्धिकरणले पापको दागी मेटाउन सक्छ। तपाईँको पापको वस्त्र लागेको लुगा परमेश्वरले बदली गरेर ख्रिस्टको दागरहित उज्जवल वस्त्र दिनुहुन्छ। के कारण धर्मशास्त्रले जाऊ र फेरि पाप नगर भनी भन्छ, अनि के कारण धर्मशास्त्रले पाप नगर्नु उत्तम हो भनी भन्छ? किनकि तपाईँको वस्त्रमा दाग लाग्छ अनि तपाईँले अरूको वस्त्रमा पनि दाग लगाउनुहुन्छ, जुन चाहिँ मानिसको दृष्टिमा अमेट हुन्छ। एक वृद्ध मानिस 82 वर्षको उमेरमा प्रभुमा आए। एक दिन एक प्रचारकको अघि मेरा नानीहरू भन्दै रोएको रोएकै भए, किनकि तिनको दुई नानीहरू पागल अस्पतालमा थियो अनि त्यसको जिम्मेदारी तिनी थिए। अब प्रभुमा आएपछि तिनको पाप परमेश्वरको दृष्टिमा त शुद्ध भयो, पापै नगरे जस्तो भयो, दण्ड हट्यो, तर तिनको नानीहरूको दृष्टिमा के भयो? अनि तिनको पापको परिणाम तिनको नानीहरूको जीवनमा दाग र धब्बा छ। केही कुराहरू यस्तो छ जसलाई तपाईँ व्यर्थ पार्न सक्नुहुन्न, विशेष गरी यो पापको तेर्सो सच्चाई विषयमा सत्य छ। पापको ज्याला महँगो छ अनि दागीहरू कहिलेकाहीँ मेट्न नसकिने हुन्छन्। ज्यादातर पापहरू जम्ले हुन्छन्। मार्टिन लुथरले भने, अनि प्रायःजसो जब हामी पाप गर्छौँ, हामी कुनै व्यक्तिसित पाप गर्छौँ, हामी उनीहरूलाई पापतिर डोर्याउँछौँ, अनि जब हामी प्रभुमा परिवर्तन हुन्छौँ, हामीले तिनीहरूको जीवनमा छोडेको दागहरूबारे के होला, यो समस्या हो। यसैले धर्मशास्त्रले भन्छ, म यो कुराहरू तलाई लेख्दैछु ताकि तैले पाप नगर, पाप नगर। स्वर्गमा झगडा भन्ने एउटा कविताले यो कहानी बताउँछ। स्वर्गमा दुई अति वृद्ध मानिस अनुग्रहको पुरस्कार कसको ठूलो भन्ने विषयमा तर्क गरिरहेका थिए। 91 वर्ष पुगेका एउटाले भन्दै थियो, अनुग्रहको ठूलो पुरस्कार म नै हुँ। 91 वर्षसम्म म डरलाग्दो जीवन जिए। मेरो मृत्यु शय्यामा मैले यीशुलाई विश्वास गरे अनि उहाँले मलाई त्यो भयानक जीवनबाट क्रुसमा भएको डाकुलाई जस्तै गरी बचाउनु भयो। मेरो पुरस्कार स्वर्गमा सबभन्दा ठूलो छ। तर अर्को मानिसले बहस गरेर भन्यो, होइन, तिमी भूलमा छौ। ठूलो पुरस्कार त मेरो हो, म हो। म ख्रिस्टीय परिवारमा जन्मिएको थिएँ। म संसारको फोहोर जीवन जिइन, पापको फोहोर हिलोमा गाडिन। तिमीले केवल बाँच्ने अनि मर्ने अनुग्रह अनुभव गर्यौ। मैले त बाँच्ने अनुग्रह, जिउने अनुग्रह अनि रहिरहने अनुग्रहको अनुभव गरे। मेरा जीवनका समस्त सालहरूमा पापदेखि अलग राख्नुभयो। यसैले तिमीले भन्दा म ठूलो अनुग्रहको पुरस्कार पाउनेछु, अर्थात् मेरो अनुग्रहको पुरस्कार ठूलो छ। अब तिनीहरूको तर्कको समाधान नहुँदा मामलो स्वर्गदूतको हातमा पुग्यो। तिनीहरूले निर्णय स्वर्गदूतको हातमा छोडे। धेरै विचार विमर्श बाद स्वर्गदूतहरू फैसलामा पुग्यो। स्वर्गदूतहरूले भने, दोस्रो मानिस ठूलो अनुग्रहको पुरस्कार हो। परमेश्वरले उसलाई पापको दण्डबाट मात्र बचाउनु भएन, परमेश्वरले उसलाई पापको शक्तिबाट पनि बचाउनुभयो अनि पापको ज्यालाबाट पनि। त्यसर्थ ऊ ठूलो पुरस्कारको हकदार छ, अर्थात् ठूलो पुरस्कार हो अनुग्रहको। मलाई डर लाग्छ चर्चको प्राय यो मनोभाव छ, जसले जवान मानिसहरूलाई संकेत गर्छ कि यदि तिनीहरू इसाई बन्न अघि दुष्ट राजनीतिक वा गुण्डा थिएन भने तिनीहरूको ईश्वर कहानी कसैले पनि सुन्न चाहँदैनन्। जब तिनीहरूले तिनीहरूको जीवन कहानी भन्छन्, यो हाई आउने हुन्छ। जे होस्, यदि तपाईँले कुख्यात मानिसहरू मध्ये एकले यो कहानी भनेको पाउनुभयो भने तपाईँ एडिटोरियममा घुइँचो लाग्नुहुन्छ, किनकि मानिसले के त्यही सुन्न चाहन्छ। त्यो गलत हो। सर्वमहान कहानी वा जीवन साक्षी दुष्टको दण्डबाट अनि पापको मूल्यबाट अलग रहनु हो। पापको विषयमा राम्रो केही पनि छैन। पापको ज्याला मृत्यु हो। पापको परिणामको बारेमा राम्रो कुरो केही पनि छैन। यदि हामीले दाउदले जस्तै ती पापका परिणामहरूलाई उत्तर दियौँ भने परमेश्वरले हाम्रा पापका परिणामहरूलाई चलाउन सक्नुहुन्छ। परमेश्वरले त्यो सलहले खाएको वर्षाहरू फेरि फर्काउन सक्नुहुन्छ। परमेश्वरले अनेक दाग र धब्बाहरू निको पार्न सक्नुहुन्छ। तर त्यहाँ ती पापका धब्बाहरू परिवर्तन नहुने अनि परिवर्तन हुन नसक्ने हुन्छन्। यसैले धर्मशास्त्रले भन्छ, पाप नगर्नु नै उत्तम हो, जाऊ र फेरि पाप नगर, भनेर येशूले व्यभिचारमा पक्रा परेकी स्त्रीलाई भन्नुभयो। म पनि तिमीलाई दोष दिन्न, येशूले भन्नुभयो। तर उहाँले यो पनि भन्नुभयो, किनकि उहाँले त्यस स्त्रीलाई माया गर्नुभयो, जाऊ र फेरि पाप नगर। श्रोता, तपाईँको नानीहरूलाई पाप गर्नु अनि पापी जीवनबाट बाँच्नु भन्ने प्रभाव नपार्नुहोस्। पाप नगर्नु नै उत्तम हो। दाउदको जीवनमा यो लागू गर्नुहोस्। सारा बाइबलले पापको तीन वास्तविकता सिकाउँदछ। पापसित दण्ड छ, पाप शक्ति हो, पापको डरलाग्दो मूल्य छ। तपाईँले पापको तीन सच्चाइ दाउदको जीवनमा देख्नुभयो। दाउदको जीवनमा पापको तीन वास्तविकता अति स्पष्ट छ। तपाईँले दाउदको जीवनमा पापको दण्ड देख्न सक्नुहुन्छ। त्यसैले पश्चातापको अनि पाप स्वीकारको विषयमा अति चिन्तित छन्। दाउदले विश्वास गरे कि पाप स्वीकार र पश्चातापले तिनको पापको दण्ड मेटाउनेछ। आराधनाको पाल सुसमाचारको दृष्टान्त अनि प्रयोग हो। आराधनाको पालमा बलिदानले पनि सुसमाचारलाई दृष्टान्तित गर्दछ। श्रोता, के तपाईँले तपाईँको जीवनमा मुक्तिको तीन सच्चाई अनुभव गर्नुभएको छ? पहिलो सच्चाइ हो, येशू ख्रीष्टले पापको दण्ड हटाउनुभयो। दोस्रो सच्चाइ हो, तपाईँ र मेरो जीवनमा पापमाथि विजय हुन पवित्र आत्मा सक्षम हुनुहुन्छ। अनि मुक्तिको तेस्रो सच्चाई शुद्धिकरण भनिन्छ। यो अध्ययनमा प्रभुले तपाईँलाई धेरै आशिष दिउन्।
1: अहिले यहाँहरूले भर्खरै सुन्नुभयो पवित्र धर्मशास्त्रबाट आत्मिक सन्देश। यहाँहरूलाई यो कार्यक्रम कस्तो लाग्यो? कुनै सुझाव, सल्लाह अनि प्रतिक्रियाहरू भएको खण्डमा हामीलाई अवश्य लेख्नुहोस्। साथै यदि तपाईँ अध्ययन सहायक पुस्तिका पनि प्राप्त गर्न चाहनुहुन्छ भने पत्रचारको ठेगाना समेत उपलब्ध गराउन सक्नुहुन्छ। हाम्रो ठेगाना यस प्रकार रहेको छ। कार्यक्रम वे द पाठशाला मिनी बाइबल, नेपाल राष्ट्रिय मण्डली संगति, एनसिएफ नेपाल, कुसुन्ती, ललितपुर। पोस्ट बक्स नम्बर 4689 काठमाडौँ नेपाल। सम्पर्क फोन नम्बर 01-5193-7158 01-5193-7158 मोबाइल नम्बर 9810-38-58-36 9810-38-58-36 फेसबुक www.facebook.com/mbcncfn इमेल ठेगाना mbcncfn@gmail.com। हवस् त श्रोता मित्र, भोलि ठिक यसै बेला यसै रेडियो मार्फत हाम्रो भेट हुने नै छ। तबसम्मको लागि यस कार्यक्रमका सम्पूर्ण युनिट बिदा चाहन्छौ। नमस्कार, जय मसीह।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2 मेगाहर्ज।
3: In Hebrews, Paul writes, "For the word of God is living and active, sharper than any two-edged sword, piercing to the division of soul and of spirit, of joints and of marrow, and discerning the thoughts and intentions of the heart." That was Hebrews chapter 4, verse 12.
4: दैनिक आत्मिक कार्यक्रम Spark My Faith।
5: जोसका साथ आफ्नो जीवन बिताउनुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृङ्खलाको अङ्क 46 यहाँहरूलाई स्वागत छ। परमेश्वरले यी संसारमा प्रत्येक व्यक्तिलाई अद्वितीय बनाउनु भएको छ। हामी प्रत्येकसँग भएका सिप र क्षमताहरूमा फरक छौँ र हामी केमा भावुक छौँ भन्ने कुरामा पनि हामी हरेक आफ्नै आफ्नै तरिकाले विशेष छौँ। तपाईँलाई वास्तवमा केले प्रेरित गर्छ? त्यो कुन कुराले हो तपाईँलाई यति धेरै उत्तेजित गर्छ कि तपाईँ आफ्नो वरिपरि संसारमा भइरहेका सबै कुराहरू बिर्सनुहुन्छ? यो तपाईँको जोस हो। एकपटक तपाईँले आफू केमा जोसिलो हुनुहुन्छ भनेर पहिचान गरेपछि तपाईँले आफ्नो जीवनमा ती सिप र क्षमताहरू विकास गर्न आफ्नो समयलाई प्राथमिकता दिनुपर्छ, किनभने जोसले नै सफलतालाई अगाडि बढाउँछ। रोमीको पुस्तक 12:6-8 पद, हामीलाई दिएको अनुग्रह अनुसार अलग अलग वरदानहरू हामी प्रयोग गरौँ। अगमबानीको हो भने विश्वासको परिणाम अनुसार, सेवाको हो भने सेवाको काममा, शिक्षा दिनेले शिक्षा दिने काममा, अर्थी दिनेले अर्थी दिने काममा, दान दिनेले उद्धार चित्तले, शासन गर्नेले दत्त चित्त साथ, कृपाको काम गर्नेले खुसीको साथ। यी बाइबल पदहरूमा हामी त्यस्ता धेरै उदाहरणहरू देख्छौँ जसको बारेमा हामी भावुक हुन सक्छौँ। तपाईँ शिक्षणको बारेमा भावुक हुन सक्नुहुन्छ वा अगुवा बन्ने बारेमा। जीवनमा धेरै क्षेत्रहरू छन् जसको बारेमा तपाईँ भावुक हुन सक्नुहुन्छ, जुन यस छोटो सूचीमा समावेश छैनन्। तपाईँको लागि अर्थपूर्ण हुने कुनै काम छनौट गर्नुहोस्। सायद तपाईँ वकिल बन्न उत्सुक हुनुहुन्छ वा हवाई जहाज पाइलट बन्न इच्छुक हुनुहुन्छ। तपाईँलाई जुनसुकै कुरामा पनि उत्साह छ, त्यसलाई आफ्नो सम्पूर्ण हृदयले पछ्याउनुहोस्। तपाईँलाई मनपर्ने कुरा खोज्नुहोस्, त्यसपछि यसलाई सकेसम्म राम्रो गर्नुहोस्। फिलिपीको पुस्तक 3:14 पद, क्रिस्ट येशूमा परमेश्वरको स्वर्गीय बोलावटमा पाइने पुरस्कारको निम्ति निशानातिर म जोरसँग अघि बढ्दछु। साँच्चै सफल हुन चाहने खेलाडीले पुरस्कार जित्न कडा परिश्रम गर्छ। उसले प्रतियोगिता हुँदा आफूलाई सुधार गर्ने उद्देश्यले हरेक दिन अभ्यास गर्छ, ताकि ऊ प्रतियोगितामा पहिलो स्थानमा रहोस्। पहिलो कुरन्तीको पुस्तक 9:24-25 पद, के तिमीहरूलाई थाहा छैन, दौडमा दगुर्नेहरू सबै दगुर्छन् तर इनाम चाहिँ एउटैले मात्र पाउँछ। तिमीहरू इनाम प्राप्त गर्ने किसिमले दौड। खेलमा भाग लिने खेलाडी सबै थोकमा आत्मसंयमी हुनुपर्छ। तिनीहरू नष्ट भएर जाने मुकुट पाउनलाई यसो गर्दछन् तर हामी चाहिँ अविनाशी मुकुट पाउनलाई यसो गर्दछौँ। सफलताको कुनै छोटो बाटो हुँदैन। जीवनमा विजेता बन्न गम्भीर हुनेहरूले अनुशासित प्रशिक्षणबाट गुज्रन्छन्, जसले उनीहरूलाई विकास गर्न चाहेको प्रतिभामा हरेक दिन राम्रो बन्न मद्दत गर्नेछ। प्रसिद्ध चित्रकार बब रसले एकपटक भनेका थिए, प्रतिभा भनेको रुचिको पछि लाग्नु हो। तपाईँ अभ्यास गर्न इच्छुक कुनै पनि कुरा गर्न सक्नुहुन्छ। सफलताका तीन मुख्य कुञ्जीहरू छन्। पहिलो भनेको आफूलाई मनपर्ने काम गर्न जारी राख्नु हो। दोस्रो भनेको यसलाई आफ्नो सम्पूर्ण हृदयले गर्नु हो। र तेस्रो कुञ्जी भनेको कहिले हार नमान्नु हो। पहिलो कुरन्थीको पुस्तक 13:3 यदि मैले सारा सम्पत्ति बाँडिदिए र मेरो शरीर जलाउनलाई दिइहाले तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन। प्रिय श्रोता, आफ्नो जोसलाई पछ्याउँदै गर्दा हामी सबैले गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरालाई नबिर्सिनुहोस् र त्यो हो एकअर्काप्रति परमेश्वरको प्रेम प्रकट गर्नु। परमेश्वरको प्रेम जोसँग मिलेर तपाईँलाई सफलतातर्फ डोर्याउनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
6: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
7: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349।
6: हवस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलोभन्दा बढी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। रासपा सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान। काँग्रेसको 15 महाधिवेशनका लागि निर्वाचन निर्देशिका जारी। विपद व्यवस्थापनको लागि संसदीय उच्च स्तरीय समिति गठन गर्न सभामुखलाई ध्यान आकर्षण।
1: जो जसले सहयोग गर्नुभएको छ उहाँहरूको सहयोगको सुनिश्चितता र त्यसको चाहिँ सदुपयोग हामीले यसरी गर्दैछौँ भन्ने कुरा पनि हामीले भन्नु छ।
0: सल्यानको दार्मामा स्कब टाइफसको त्रास। 3 सातामै 4 जनाको मृत्यु। 100 भन्दा बढीमा संक्रमण पुष्टि। संक्रामक पशुरोग नियन्त्रण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संशोधन सहित सर्वसम्मतिले पारित।
2: विधेयक यो प्रतिवेदन परिमार्जन सहित सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
0: भोटेकोशी बाढीपछि खानेपानी समस्या बढ्दै। पानीका मुहानमा झाडापखालाको जीवाणु भेटियो। बाढी प्रभावित क्षेत्रमा नागरिकले नागरिकता, लालपूर्जा लगायतका प्रमाणपत्र, राहदानीका कागजात हराएमा प्रतिलिपि निकाल्न सक्ने।
3: अब त्यो विवरणहरू लिन आउनुभयो, प्रतिलिपि धेरै लिन आउनुभयो भने त्यो बेलामा हामीले कर्मचारीहरू थप गरेर उहाँहरूलाई कसरी चाहिँ यो उहाँहरूलाई सेवा बढी दिन कसरी सहज रूपमा दिन सकिन्छ भन्ने विषय चाहिँ व्यवस्थापकीय पार्ट नै हो।
0: बङ्गलादेशमा हुने साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक। पहिलो खेल भारत र पाकिस्तान बीच हुने। निलम्बनका कारण नेपालको सहभागिता अझै अन्यलमा।
4: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालका प्रमुख नदीहरू कोशी, गण्डकी, कर्णाली मात्र होइनन्, तिनका सहायक अरू नदीहरू पनि प्राय हिमालबाटै शुरू हुन्छन्। यसले भोटेकोशी जस्तै भयावह हिम पहिरो आयो वा हिमालय क्षेत्रमा ठूलो हिमपात फुट्यो भने तल्लो तटीय क्षेत्रमा विध्वंस हुन सक्छ। विश्व तापक्रम वृद्धि लगायतका कारणले हिमाली नदी र हिम पहिरोको जोखिम बढेको भने विभिन्न अध्ययनले देखाइरहेकाले त्यसलाई रोक्नको लागि योजनाबद्ध तरिकाले काम गर्नुपर्दछ। अब खबर सन्तोष गन्धर्वबाट।
5: भोटेकोशी बारीले खानेपानीका आयोजना र पाइपलाइनमा क्षति पुर्याएपछि विस्थापित बस्तीमा पानीको समस्या झन गम्भीर बन्दै गएको छ। रसुवा, नुवाकोट, धादिङ र गोर्खाका 55 खानेपानी आयोजना प्रभावित भएका छन्। प्रभावित अनुमान अनुसार प्रारम्भिक अनुमान अनुसार ती आयोजनामा करिब 64 करोड़ रुपियाँ बराबरको क्षति भएको छ। नुवाकोटमा मात्रै 22 आयोजना क्षतिग्रस्त भएका छन्। विदुरका करिब 5,000 घरधुरीलाई पानी पुर्याउने फलुका खोलाको मुख्य आयोजना बाढीले बगाएको छ। अहिले केही स्थानमा ट्याङ्करबाट पानी वितरण भइरहेको छ भने कतिपय होल्डिङ सेन्टरमा फिल्टर, क्यालोरिन र बोतलको पानी उपलब्ध गराइएको छ। तर खाना पकाउने, कपडा धुने र नुहाउने पानीका लागि स्थानीय स्रोतमा निर्भर हुनुपर्ने अवस्था अझै छ। यसैबीच बाढीपछि पानी दूषित भएको प्रमाण समेत भेटिएको छ। विदुर नगरपालिकाले विभिन्न स्रोतबाट संकलन गरेका 15 खानेपानीका नमुना मध्ये 5 कोलाइन जीवाणु भेटिएको थियो। यी कोलाइन मानिस वा जनावरको दिशामा पाइने जीवाणु हो। पानीमा यसको उपस्थिति भेटिनु दिशाजन्य प्रदूषण भएको संकेत मानिन्छ। यस्तो पानी प्रयोग गर्दा पखाला लगायतका विभिन्न संक्रमणको जोखिम बढ्न सक्ने चिकित्सकहरूको भनाइ छ। समस्या देखिएमा पानीका स्रोतमा क्लोरिनेसन गरेपछि पछिल्लो परीक्षणमा पानीको गुणस्तर सुधार भएको स्थानीय अधिकारीहरूले बताएका छन्। सल्यानको दार्मा गाउँपालिकामा स्कब टाइफस संक्रमणबाट 3 सातामै 4 जनाको मृत्यु भएको छ। संक्रमण तीव्र रूपमा फैलिँदै गएपछि स्थानीयवासी त्रसित बनेका छन्। मृत्यु हुनेमा दार्मा 5 लयटा डाँडा कामका 69 तुलबहादुर खट्का, वडा नम्बर 6 मलिवाङका 82 बलबहादुर थापा, नरबहादुर बुढाथोकी र वडा नम्बर 2 सिङ्गेलीका 12 नरेश ओली रहेका छन्। उनीहरूको दाङ र नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ। गाउँपालिकाका अनुसार हालसम्म किट परीक्षणबाट 100 बढीमा स्कब टाइफस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य संस्थामा अहिले पनि दैनिक 3-4 संक्रमण देखिने गरेको छ। बिरामीको संख्या बढ्दै गएपछि गाउँपालिकाले स्वास्थ्य कार्यालयसँगको सहकार्यमा विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन समेत गर्दै आएको छ। बाढ़ी प्रभावित क्षेत्रमा नागरिकले नागरिकता लालपूर्जा प्रमाणपत्रदेखि राहदानीसम्मका कागजात हराए सम्बन्धित कार्यालयबाट प्रतिलिपि निकाल्न सकिने सरकारले जनाएको छ। बाढ़ीका कारण महत्वपूर्ण कागजात हराउँदा प्रभावित नागरिकलाई दैनिक कामकाजदेखि सरकारी सेवा लिन समेत समस्या पर्न सक्ने भएकाले प्रतिलिपि लिन सकिने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सीआईएनसँग बताउनुभयो।
3: कागजात हराएको सन्दर्भमा प्राप्त गर्नको लागि हामीलाई तत्त्व कानूनहरूमा जस्तो तपाईँलाई प्रतिलिपि आवश्यक पर्यो, अब शैक्षिक परिचय प्रमाणपत्रको हकमा सम्बन्धित कानूनले नै भन्ला है, अहिले म त्यो तपाईँलाई भन्न सकिनँ। यद्यपि गृह प्रशासन अन्तर्गतका जतिपय कागजपत्रहरू छन् नि, जस्तो विशेष गरिकन सबभन्दा बढी पेचिलो रूपमा आउने चाहिँ नागरिकताको विषय हो, नागरिकताको प्रतिलिपि लिनको लागि चाहिँ अब पछिल्लो चरणका हाम्रा सम्पूर्ण तथ्याङ्कहरू चाहिँ कम्प्युटरमा अभिलेखिकै छन् होइन, व्यवस्थित भएको अवस्था छ। यसको लागि चाहिँ सम्बन्धित ओडाले त बाँचेले त कसैले त पहिचान गरिदिनु पर्यो नि त, त्यसले गर्दा सम्बन्धित ओडाबाट उहाँले एउटा सिफारिस ल्याउनु पर्ने अवस्था हुन्छ, त्यो सिफारिस लिएर आउनुभयो भने उहाँले प्राप्त गर्नुहुन्छ, त्यसमा केही समस्या छैन। कुनै प्र्याक्टिकल समस्या पर्यो, एकदमै गाह्रो अप्ठ्यारो समस्या परेका छन् भने त्यसलाई हामीले त्यही केस टु केस सल्टाउने कुरा सल्टाउँदै जाउँला, तर अहिलेकै कानुनी प्रावधानले पनि उहाँहरूलाई पाउन त्यस्तो समस्या छैन। अर्कोतर्फ हामीसँग जस्तो कतिपयसँग अब हाम्रो एनआइडी राष्ट्रिय परिचय पत्र कार्ड हराएको पनि हुनसक्छ, त्यो अब सन्दर्भमा चाहिँ हामीले अहिले ई एनआइडीको कन्सेप्ट पनि ल्याएका छौँ, जस्तो उहाँले आफ्नो चाहिँ डेमोग्राफिक जुन इन्फर्मेसन चाहिँ अहिले राष्ट्रिय परिचय पत्र विभागले जुन बनाएको एउटा सिस्टम छ, त्यो पोर्टलमा उहाँले इन्ट्री गर्नुभयो भने त्यो इन्ट्रीको विवरणको आधारमा चाहिँ उहाँले त्यहाँबाट ई एनआइडी पाउन सक्नुहुन्छ, जसबाट उहाँले एउटा त्यो नम्बर प्राप्त हुन्छ, त्यो नम्बरलाई उहाँले जताततै उपयोग गर्न पाउनुहुन्छ। त्यसैले अब भोलिको दिनमा धेरै निकायहरू रहँदाखेरि हामीले जिल्ला प्रशासन कार्यालयमा धेरै अब त्यो विवरणहरू लिन आउनुभयो, प्रतिलिपि धेरै लिन आउनुभयो भने त्यो बेलामा हामीले कर्मचारीहरू थप गरेर उहाँहरूलाई कसरी चाहिँ यो उहाँलाई सेवा बढी दिन कसरी सहजमा दिन सकिन्छ भन्ने विषय चाहिँ व्यवस्थापकीय पार्ट नै हो।
5: तर कागजात हराउँदैमा त्यसको अभिलेख नै हराउँछ भन्ने हुँदैन, अधिकांश सरकारी कागजात सम्बन्धित कार्यालयको अभिलेखमा सुरक्षित रहने भएकाले आवश्यक प्रक्रिया पूरा गरेर प्रतिलिपि वा पुनर्प्राप्ति गर्न सकिन्छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले संक्रामक पशु रोग नियन्त्रण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक 2083 संशोधन सहित सर्वसहमतिले पारित गरेको छ। आज बसेको समितिको बैठकमा विधेयकको प्रतिलिपि प्रतिवेदनमाथि छलफल भएपछि सभापति कृष्णबहादुर रोकायले परिमार्जन सहित पारित गर्न प्रस्तुत गरेको प्रस्ताव सर्वसहमतिले पारित भएको हो। विधेयकमा संक्रामक पशु रोगको नियन्त्रण रोकथाम तथा सम्भावित संक्रमणबाट पशुधनलाई सुरक्षित राख्न आवश्यक कानूनी व्यवस्था समेटिएको छ। विधेयक पारित भएसँगै संक्रामक रोग पशु रोगको पहिचान नियन्त्रण तथा रोकथामका लागि कानूनी आधार थप बलियो हुने अपेक्षा गरिएको समितिका सभापति कृष्णबहादुर रोकायले बताउनुभयो।
6: पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2083 यो संशोधन प्रतिवेदन संशोधन सहित म पारित गर्नुको निम्ति म प्रस्ताव चाहिँ गर्दछु। मान्य सदस्यहरू, संक्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको 2083 विधेयक यो प्रतिवेदन

0: राहत उद्धार तथा पुनर्स्थापनाको काम प्रभावकारी र पारदर्शी बनाउन तत्काल संसदीय उच्च स्तरीय समिति गठन गर्न माग गरेको उहाँले बताउनुभयो।
1: राहत व्यवस्थापनदेखि र पुनर्स्थापनाको जुन पाटो छ पीडितहरूलाई हेर्ने, उहाँहरूको चाहिँ कुन अवस्था छ, बाल बच्चाको कुरा हो, सुत्केरी महिलाहरूको महिलादेखि लिएर चाहिँ बाल बच्चादेखि हरेक पाटोको कुराहरू छ, उहाँहरूको चाहिँ पुनर्स्थापनाको कुरा छ, नयाँ बस्ती कहाँनिर सुरक्षित ढङ्गबाट बसाउने, यो सबैलाई चाहिँ एउटा जिम्मेवारीपूर्ण ढङ्गबाट पारदर्शी ढङ्गबाट र जो जसले चाहिँ हामीलाई राहत दिनुभएको छ, जो जसले सहयोग गर्नुभएको छ, उहाँहरूको सहयोगको सुनिश्चितता र त्यसको चाहिँ सदुपयोग हामीले यसरी गर्दैछौँ भन्ने कुरा पनि हामीले भन्नु छ।
0: नेपाली कांग्रेसले निर्वाचन निर्देशिका 2083 जारी गरेको छ। पार्टीको 15 महाधिवेशनलाई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यका साथमा केन्द्रीय निर्वाचन समितिले नयाँ निर्देशिका जारी गरेको हो। निर्देशिकाले वडा तहदेखि केन्द्रीय कार्य समितिको निर्वाचन प्रक्रियालाई थप स्पष्ट र व्यवस्थित बनाउनेछ। निर्देशिकाले उम्मेद्वारका लागि आचार संहिता समेत लागू गर्ने मुख्य सचिव कृष्ण प्रसाद दुलालले सीआईएनलाई बताउनुभयो।
2: समग्र नेपाली कंग्रेसको 15 महाधिवेशनको सुरुवातदेखि केन्द्रीय सभापतिको निर्वाचनसम्म, केन्द्रीय पदाधिकारी केन्द्रीय सदस्यको निर्वाचनसम्मको अहिले निर्देशिका बोलेको छ, यसले चाहिँ व्यवस्था गरेको छ। यो व्यवस्था अन्तर्गत उम्मेद्वारहरूलाई नेपाली कंग्रेसको आन्तरिक संगठनिक प्रतिस्पर्धामा प्रतिस्पर्धा गर्ने उम्मेद्वारहरूका लागि पनि यो भड्किलो नहुने, खर्चिलो नहुने, आचार संहिता लाग्ने गरेको जसरी हामी त्यसलाई चाहिँ व्यवस्थापन गरेका छौँ, यसले नेपाली समाजलाई स्वच्छ बनाउनलाई पार्टीदेखि नै सुरुवात गर्नुपर्छ भन्ने आवाज सहितको निर्देशक जारी गरेका छौँ। यो निर्देशक नेपाली कंग्रेसको केन्द्रीय निर्वाचन जारी गरेर लागू गरिसकेको छ।
0: भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमना लिन सबै मन्त्रालय, आयोग, सचिवालय, सातैवटा प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र स्थानीय तहलाई आग्रह गरेको छ। मन्त्रालयले सरुवा भएका कर्मचारीलाई विभिन्न वाहनामा साबिकै कार्यालयमा राखेर कामकाज गराउने तथा सरुवा भइसकेपछि पनि रमना नलिई पुरानै कार्यालयबाट तलब भत्ता भुक्तानी गर्ने प्रवृत्ति देखिएपछि सम्बन्धित सबै निकायलाई आग्रह गरेको हो। पछिल्लो समय घरजग्गा कारोबारमा उल्लेखनीय रूपमा सुधार आएको छ। नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति अधीन प्रतिवेदनले गत आर्थिक वर्षमा घरजग्गाको कुल कारोबार रकम, संख्या, राजस्व र बैंक कर्जा प्रभावमा वृद्धि भएको देखाएको हो। साझा खबरमा अब खेल खबर। बंगलादेशको ढाकामा हुने साप च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ। दक्षिण एसियाली फुटबल महासंघ सापले सार्वजनिक गरेको खेल तालिकामा पहिलो खेल आगामी नोभेम्बर 5 पाकिस्तान र भारत बीच हुनेछ। सोही दिनको दोस्रो खेल भने भूटान र बंगलादेश हुनेछ। नोभेम्बर 8 मालदिप्स र पाकिस्तान तथा श्रीलंका र भूटान खेल्नेछन्। नोभेम्बर 11 भारत र मालदिप्स तथा बंगलादेश र श्रीलंका बीच खेल हुनेछ। समूह एमा भारत, पाकिस्तान र मालदिप्स तथा समूह बीमा भूटान, बंगलादेश र श्रीलंका छन्। दुवै समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। फाइनल खेल नोभेम्बर 17 हुनेछ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाबाट निलम्बनमा रहेको कारण नेपालको सहभागिता भने अझै अन्यलमा छ।
3: सन्तोष गन्धर्व, आश्रय स्थलमा बसेका अभिभावकहरूले बालबालिकाको रेखदेखमा विशेष ख्याल गर्नुपर्ने, दूषित हावाबाट लाग्ने रोगबाट बस्न मास्क अनिवार्य, विज्ञसँगको कुराकानी सहितको मिलिजुली नेपाली, साथै सुरक्षित बस्ती बसाउने बारेमा भूगर्भविदसँगको कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
5: सबैभन्दा महत्त्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दुध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
4: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौँ। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अन्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफुल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौँ।
5: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउँ।

0: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं, चाउचाउ र जंक फुड भन्दा पोसिलो खानेकुरा बाँडौं।
1: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
2: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
3: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
3: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
3: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
2: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली।
3: तपाई पनि बाढी प्रभावित बालबालिका सँगै आश्रय स्थलमा बसिरहनु भएको छ। आश्रय स्थलमा सँगै बसेका ठूलो मानिसहरूले बालबालिकाको रेखदेखमा विशेष ख्याल गर्न विज्ञहरूले सुझाव दिएका छन्। बाल रोग विशेषज्ञ डाक्टर नारायण बहादुर बस्नेत:
5: जन्मिँदा साथदेखि बच्चालाई साथ चाहिन्छ, चाहे त्यो आमाको किन नहोस्, उसलाई हेरचाह गर्ने हामी जो जति व्यक्तिहरू छौँ, चाहे उसको बाबुआमा होस्, अरू छरछिमेकीको बच्चा होस्, उनीहरूलाई छेउमा बसेर सबभर झन हत्याउने डराउने नगरिकन यसरी उसलाई हामीले विश्वास दिलाउनु पर्यो कि नडरा नडरा भनेर मात्रै होइन, उसलाई आवाज गराउनु पर्यो कि हामीले साँच्चै मद्दत गरेको छौँ। काखमा लिने, सबै बस्ने, सबै खुवाउने, मधुर रूपमा कुरा गर्ने, कहिलेकाहीँ हँसी मजाक गरिदिने, ताकि त्यो बच्चाले अरू बेला जस्तै महसुस गरोस् र अलि ठुलो बच्चा भएपछि उसको खेल्नुपर्छ। खेल असाध्यै राम्रो हुन्छ। हाम्रो त त्यहाँ भिडभाड भइरहेको हुन्छ, जो महिलाहरूको बच्चा भइसकेको छ ती महिलाहरू यसमा झन् आमाहरू होला, हजुरआमा होला, उनीहरूले चाहिँ ठुलो भूमिका हुन्छ उहाँहरूको। उहाँहरूलाई हामीले त्यति बेला त्यहाँ हामी जो जान्ने बुझ्नेहरू छौँ उहाँहरूलाई हातमा दियो भने उहाँहरूले पनि त्यो उनीहरूको मानसिक स्वास्थ्यको लागि, उसलाई शान्त गर्नको लागि धेरै महत्त्वपूर्ण हुन्छ।
3: ठूलो स्वरमा नकराउन, काखमा लिन, नजिक बस्न अनि सँगै राखेर खानेकुरा खुवाउन सुझाव दिँदै हुनुहुन्थ्यो बालरोग विशेषज्ञ डाक्टर नारायण बहादुर बस्नेत। बेत्रावती बजार बाढीले तहस नहस बनायो, तर लगत्तै केही युवाहरू जुटे, सुरुमा सुरक्षित ठाउँ खोजे। पहिलेको बजार भन्दा माथि तीनवटा टेन्ट राखेर अस्थायी आश्रय स्थल बनाए, फेरि थप सहयोगी हातहरू जुटे र अरू अस्थायी टेन्ट बने। दर्जन बढी परिवारका मानिसहरू यी अस्थायी आवासमा बसिरहेका छन्। ईश्वर थापा मगरको कुरा सुनौ।
6: अब हामीसँग सिर्फ हाम्रो शरीरमा भएको चिज बाहेक अरू केही छैन, न हामीले केही झिक्न पायौँ, ज्यान त सेकेन्ड सेकेन्डले बाँच्यो, हामीसँग अरू केही पनि थिएन। अब यो अवस्थामा भनेको एक अर्का नजुटिकन विकल्पै छैन, र त्यो अवस्थामा हाम्रा जो यङ साथीहरू हुनुहुन्छ उहाँहरू एकदम सहृदय रूपमा आफू सँगसँगै अरूलाई पनि समेटेर जानुपर्छ भन्ने हाम्रो जुन एउटा मेन्टालिटी बन्यो। अब यहाँ जङ्गलको बिचमा एकजना बसेर त केही पनि सम्भावना छैन, हामीले दुई चारजना बस्यौँ, दुई चारजना बसे अर्को थपिँदै गयो, त्यस कारणले चाहिँ बढ्दै गएको। तर युनिटी चाहिँ एकदम मोस्ट इम्पोर्टेन्ट कुरा हो। यदि म हिलोमा गाड्यो भने मैले साथीको सहारा मेरो लागि एकदम आवश्यकता हुन्छ, त्यस कारण एकले अर्कालाई सहकार्य गर्दै हामी जान्नु चाहिँ एकदम आवश्यक कुरा छ।
3: तपाईँ मास्क कतिको लगाउनुहुन्छ? बाढीपछि नुवाकोट देवीघाटका वासुदेव नेपालले चाहिँ मास्क लगाउन छोड्नु भएको छैन। यसको खास कारण एकैछिन सुनौ।
7: यो मास्क चाहिँ आफ्नो सुरक्षाको लागि, अब यो विभिन्न किसिमको चिजहरूले प्रदूषित भएको छ, वातावरण प्रदूषित भएको छ, वायु प्रदूषण भएको छ, यहाँको यो ठाउँै प्रदूषित छ अहिले, अनि यसबाट जुन ऊर्जा निस्किन्छ नि नराम्रो खराब चिज, त्यो चाहिँ हामी कहाँ सोझै डाइरेक्ट नजाओस् मुखबाट नाकबाट भनेर त्यसको रोक्नको लागि सुरक्षाको लागि मैले लगाएको मास्क चाहिँ यस्तै अब हिँड्दा ओर्दा घरमा बस्दा त लाउने कुरो भएन, लाउँदिनँ। अब यता बाहिर निस्किँदा ओर्दा यहाँ यसो आउँदा अनि लाउँछु। धेरै मानिसहरूको समूह भावेलाई पनि लाउँछु, होल्डिङ सेन्टरमा जाँदा पनि त्यहाँ पनि लाउने गरेका छु।
3: तपाईँ चाहिँ मास्क कहाँ कहाँ जाँदा लगाउनुहुन्छ? हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। हिमालबाट बग्ने नदीका किनारमा बसेका बस्तीलाई कसरी सुरक्षित बनाउने?
8: उत्तरतिरबाट आउने खोलाहरूमा नदीहरूका जुन एउटा साग नदीहरू छन् त्यस्ता ठाउँहरू, ती नदीहरूको अवस्थिति यस्तै ठाउँमा छ।
0: सुरक्षित बस्ती बसाउनु पर्नेमा भूगर्भविदको सुझाव, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
2: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
1: ओहो, तिमी त घरको खाने भएछौ नि।
3: के को सरसल्लाह हो दुईजनाको?
2: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
3: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
1: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
3: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
4: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सिआइएन।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विश्व तापक्रम वृद्धि लगायतका कारणले हिमाली हिमनदीहरूमा हिमपहिरो र हिमताल फुटेर जोखिम बढ्ने गति निकै तीव्र हुँदै गएको विभिन्न अध्ययनले देखाएका छन्। नेपालको हिमालबाट बग्ने पूर्वदेखि पश्चिमसम्मका सबै नदीको जोखिम अब अध्ययन गर्न आवश्यक छ। भोटेकोसीको जस्तो क्षति नहोस् भनेर बेलैमा योजना बन्नुपर्छ। हामीले भूगर्भविद प्रकाशचन्द्र घिमिरेसँग यसै विषयमा कुराकानी गरेका छौँ।
6: उत्तरतिरबाट आउने खोलाहरूमा नदीहरूका जुन एउटा साग नदीहरू छन्, त्यस्ता ठाउँहरू, ती नदीहरूको अवस्थिति यस्तै ठाउँमा छ। हाम्रो नेपालभित्र पनि छ र हाम्रो मित्रराष्ट्र चिनबाट आउने नदीहरूको पनि छ। यो विषयमा चाहिँ हामीले एउटा सीमापार सूचना प्रणाली र एउटा दैनिक प्रत्येक दिन, हाम्रो यो बर्खाको मात्र बेला होइन, अरू बेला पनि आउनसक्छ। यो त पहिरो भन्ने कुरो, हिम पहिरोको कुरो छ अहिले। हिम पहिरो त जुनसुकै बेला पनि आउनसक्छ। त्यही भएर यो विषयमा चाहिँ पूर्वाधार बिना र हामीले त्यसमा राज्यले लगानी गरेर नागरिकको जीवधनको क्षति कम गर्ने एउटा बृहत कार्यक्रम, एउटा दृढ कार्यनीति नलिँदासम्म यस्ता घटना भइराख्छन्।
4: अहिलेको यो प्रविधिको समयमा होइन, अब तीव्र प्रविधि छ, एप्सहरू छन्, गुगल फोरकास्टिङ गर्ने कुराहरू, सबै कुराहरूमा चाहिँ अब प्रगति हुँदै गएको छ नि त। तर पनि अब पूर्व सूचनाको कुराहरू थियो, धेरै अध्ययन अनुसन्धानहरू भएका छन्, तर यस्ता घटनाहरू हुँदा चाहिँ मान्छेले एउटा भनौँ न सूचनै नपाएको जस्तो अवस्था आयो नि त।
6: जबसम्म सरकारले, मैले सरकारलाई अनुरोध गर्छु आजका मितिबाट सरकारले यो आवाज सुनोस् मिडिया मार्फत, यहाँको लोकप्रिय मिडिया मार्फत। अरू केही गर्नु पर्न, एउटा डेडिकेटेड टिम होस्, त्यो डेडिकेटेड टिममा जियोलोजिस्ट, जियोमर्फोलोजिस्ट, हाइड्रोलोजिस्ट, कम्तीमा पनि नदी विज्ञहरू, पहिरो विज्ञहरू, त्यसपछि हिमताल विज्ञहरूको एउटा प्यानल बनाओस्, एउटा टिम बनाओस्।
4: अकल्पनीय होइन, यो त पहिल्यै नै पूर्वानुमान गर्न सक्ने विषय हो नि त। यस्तो हुनसक्छ एक दिन न एक दिन भनेर हो, त्यो कुरालाई चाहिँ ध्यान दिएर नगरपालिकाहरूले नक्सा पास गर्दाखेरि, मान्छे व्यक्तिहरूले नै आफ्नो घर बनाउँदाखेरि होइन, अब के कुरामा बढी ध्यान दिनुपर्छ? यहाँले अलिकति सङ्केत गरिसक्नुभयो।
6: पहाडतिरका बस्तीहरू भनेको हाम्रो नदीका किनारमा छन्, किन त्यही ठाउँ हुन्छ, त्यो नदीले बनाएको भू आकृति हो। अब नदीका छेउमा भएका टारहरू भनेका त्यो नदीले नै बनाएको, नदी हिँडेको ठाउँ हो। त्यसपछि नदीको एउटा निरन्तर पानीको एउटा इरोजन गर्दै खियाउँदै जाने एउटा जुन एउटा प्राकृतिक नियम छ, त्यही नियम अन्तर्गत अहिलेको अवस्थामा नदीको बेसिन छ, भनौँ रिभर बेड छ,
4: त्यही बेसिनलाई लिएर राजमार्ग बनाइन्छ। फेरि अर्को जोखिम,
6: त्यही बेसिनमा हामीले हाम्रा बस्तीहरू त्यहीँ गएका छन् होइन। अब सबभन्दा ठुलो कुरो, पब्लिकले, नागरिकले सजिलो कहाँ हुन्छ, सहज जीवनयापन कहाँ हुन्छ, त्यहाँ खोज्छ सबै रूपमा। तर त्यसलाई चाहिँ राज्यले प्लानिङ गर्नुपर्ने हो। राज्यले यस्तो बस्ती चाहिँ नबसाउँ, नबसाउनुहोस् भनेर अथवा कडा नियम बनाएर उहाँहरूलाई उहाँहरूको फेरि पब्लिकको सहजीवनको ग्यारेन्टी गरेर प्रतिबद्धि गरेर व्यवस्थापन गर्नुपर्ने हो. तर त्यो त भएन, होइन, त्यो हिजो पनि भएको थिएन, आज पनि भएको थिएन, तर अब भोलिबाट गर्छ भन्ने चाहिँ मेरो एउटा आग्रह छ. अब यसमा हाम्रो घरहरू बनाउँदाखेरि सकेसम्म खोलाको छेउका जुन टारोहरू छन् त्योभन्दा अलिकति माथि बनाउँदा राम्रो हुन्छ. त्यही एउटा सैद्धान्तिक कुरो भयो, तर अहिले व्यवहारिकमा चाहिँ त्यो ऊ छैन. अब हामीले रोक्न सक्दैन अथवा सरकारले त्यो खालको नीति बनाउनु पर्यो. अब त्यही नै हो. अब अरू त्यो बाहेक घर बनाउँदाखेरिका जुन एउटा कोडहरू छन्, कन्डक्टहरू छन्, विधिहरू छन्, त्यो त अब सरकारले, नगरपालिकाले, स्थानीय निकाय मार्फत त्यो लागू गरिराखेको छ, त्यो आमटामा छ. तर अहिले यो जुन विनाशकारी बाढीको जुन सन्दर्भ छ, त्यो सन्दर्भमा राज्य कम्प्लिटली जिम्मेवार त नभनौँ, अब राज्यले यसलाई चाहिँ हेलचक्राई गरेकै हो. र राज्य मात्रै होइन, हामी सब, हामी पनि, हामी यो विषयको मान्छे, हामी पनि हेलचक्राई गरेको. नदी विज्ञान, भू विज्ञान र जल विज्ञान, यो तिनवटा भनेको एक आपसमा एकदम अन्यानश्रित विषयहरू हुन् र जुन प्रकोप भन्छौँ, डिजास्टर भन्छौँ, अब यसका चाहिँ यिनीहरू एउटा यो विषयसँग सम्बन्धित घटनाक्रम हुन्. अहिले बाढी पहिरो हेर्ने तपाईँको कुनै निकाय छैन. तपाईँलाई अचम्म लाग्ला, अहिले एउटा बाढी आयो, पहिरो आयो भने हाम्रा सञ्चारका साथीहरू खानी विभाग पुग्नुपर्छ. खानी विभागको काम के हो, होइन, खानी विभागको दायित्व के हो, त्यो आफ्नो ठाउँमा छ. त्यसपछि एउटा हाम्रो राष्ट्रिय प्राकृतिक प्रकोप जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण भनिन्छ, त्यो नाम मात्रै छ, साइन बोर्ड छ, त्यहाँ एउटा के कर्मचारीको संरचना छ, त्यहाँ कुनै साधन स्रोत छैन. एउटा एस्काइबेटर चाहियो, सडक विभाग जानुपर्छ, एउटा अब भूगर्भ शास्त्री पठाउनु पर्यो, खानी विभाग त्यहाँ काज भरनी गर्नुपर्छ. त्यस्तो अवस्थाका संस्थाहरू भएको देशमा अब यो त स्वाभाविक हो सर, यो हुन्छ.
4: अब अहिलेको घटनालाई तपाईँले हेरिरहँदाखेरि अब हामीले नागरिकलाई सचेत बनाउनको लागि, सबैलाई यो घटनाबाट पाठ सिक्नको लागि कस्ता खालका कार्यक्रमहरू गर्नुपर्छ सञ्चार माध्यमले पनि?
6: अब एकदमै नागरिकलाई सचेत गराउनको लागि सञ्चार माध्यमको एकदम विशेष भूमिका छ र तपाईँ राम्रो भूमिका निभाउनु भएको छ. र म खास गरी जुन साझा खबर हाम्रो सिआइएन मार्फत जुन नेपालका सबै सामुदायिक रेडियोबाट यहाँहरूको सन्देश प्रवाह हुन्छ र उहाँ यहाँहरूले योसँग यस्ता विषयसँग जल्ला बल्ला विषयसँग सम्बन्धित कार्यक्रम बनाएर गर्नुभएको छ र यसबाट पब्लिकहरू धेरै लाभान्वित पनि हुनुभएको छ. तर हाम्रो पब्लिकको पनि एउटा मनोविज्ञान के छ भन्दाखेरि घटनालाई बिर्सिदिने, र त्यो टिमुरेमा पोहोर साल पनि त बाढी आएको थियो नि,
4: होइन,
6: त्यो हामीले बिर्सिसकेका थियौँ. हामी यस्तो ठाउँमा बसेका छौँ भन्ने कुरोको बोध हुनु पर्यो, अनुभूति हुने गरेर हामीले शिक्षा भनौँ एउटा सञ्चार र सम्प्रेषण गरौँ, सञ्चार माध्यमको दायित्व त्यो हो, त्यो गरिराख्नु भएको छ. र अर्को सबैभन्दा महत्त्वपूर्ण भूमिका हाम्रा एकदमै अधिकार सम्पन्न हाम्रा पालिकाहरू, स्थानीय सरकारहरू छन् र ती स्थानीय सरकारहरूले यो विषयमा एकदमै डेडिकेटेड भएर गर्नुपर्छ.
4: बाढी प्रभावित क्षेत्रमा नागरिकले नागरिकतादेखि लालपूर्जासम्मका कागजात हराए सम्बन्धित कार्यालयबाट प्रतिलिपि निकाल्न पाउने भएका छन्. राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ. नेपाली काँग्रेसले पार्टीको 15 महाधिवेशनलाई मर्यादित बनाउनको लागि नयाँ निर्वाचन निर्देशिका जारी गरेको छ. काँग्रेसले विपद व्यवस्थापनको लागि संसदीय उच्च समिति बनाउन सभामुखको ध्यान आकर्षण गराएको छ. र बङ्गलादेशको ढाकामा हुने साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ. हवस् त, आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी रवि धितालाई धन्यवाद. भोलि भदौ 31 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला. अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु. नमस्कार, शुभरात्री.

0: प्रतिक्रिया तथा विज्ञापनको लागि रेडियोको सम्पर्क नम्बर 9867214140 9867214140। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी।
1: In 1 Peter 3 verse 8 says, "All of you should be of one mind, full of sympathy toward each other, loving one another with tender hearts and humility." That was 1 Peter 3 verse 8.
2: खुल्यो खुल्यो खुल्यो
3: होइन हो के खुल्यो हजुर?
2: नेपालकै सबैभन्दा सस्तो कालिका नगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के?
3: ओहो हो र?
2: हजुर, ओम शान्ति ड्राई क्लिनर्स यहाँ सबै किसिमका गलैचा, कार्पेट, ब्लाङ्केट, कोट, शर्ट, प्यान्ट, साडी, कुर्ता सुरुवाल, लेदरका कपडाहरू, लेहेङ्गा, जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ। होटेल, होस्टेल, हस्पिटल र ट्रेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्न परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस्। सम्पर्क गरेको 2 घण्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौँ। होम डेलिभरीको पनि सुविधा रहेको छ। प्रोप्राइटर देवराज।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 9749917123, 9839954।
2: ड्राई क्लिनर्सको लागि एक मात्र नाम ओम शान्ति ड्राई क्लिनर्स, तपाईँको सेवामा समर्पित।

रेडियो छिमेकीलाई माया गरी प्रार्थना आर्थिक तथा विभिन्न तरिकाले व्यक्तिगत र सामूहिक रूपमा साथ र सहयोग गर्नुहुने सम्पूर्ण शुभचिन्तकहरू, मण्डलीहरू, सङ्घ संस्थाहरू तथा सम्पूर्णमा यस रेडियो छिमेकीको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।

0: के भयो? के को हल्ला खल्ला हो यो?
1: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
2: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
0: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
2: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
1: हामीले त ध्यानै नदिएको।
2: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2 मेगाहर्ज।
1: Philippians 2 verse 3, it says, "Don't be selfish. Don't live to make a good impression on others. Be humble, thinking of others as better than yourself." That was Philippians 2 verse 3.
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: तपाईलाई असल कामहरू गर्न बोलाइएको छ। जयमसी आज मंगलबार सेप्टेम्बर 15 तारिक भदौ 30 गते। आजको बाइबली खण्ड कलसीको पुस्तक 1:10 रहेको छ र यहाँ यसरी लेखेको छ, प्रत्येक असल काममा फलवन्त हुँदै परमेश्वरको ज्ञानमा बढ्दै जान सक। धेरै मानिसहरूलाई थाहा छ कि हेलेन केलरले बाल्यकालमा ज्वरो आएर सुन्ने बोल्ने र दृष्टिविहीन हुन पुगेको कठिन शारीरिक चुनौतीलाई कसरी पार गरिन् र अन्तत तिनले ब्रेल लिपि सिकेर कसरी कुराकानी गर्न सिकिन्। तिनको जीवनले लाखौं मानिसहरूलाई प्रेरित गर्यो। तिनका उत्कृष्ट प्रशंसकहरूमध्ये एक लेखक मार्क ट्वेन थिए। बाल्यकालदेखि नै तिनलाई व्हाइट हाउसमा हरेक राष्ट्रपतिलाई भेट्न आमन्त्रित गरिन्थ्यो। तथापि धेरै मानिसहरूलाई थाहा छैन कि हेलेनले वयस्क व्यक्तिको रूपमा कति कडा परिश्रम गरिन्। ब्र्याडक्लिफ कलेजबाट उत्कृष्टता साथ स्नातक गरेपछि तिनले 88 वर्षको उमेरमा आफ्नो मृत्यु नहुन्जेल अरूहरूलाई मद्दत गर्न काम गरिन्। तिनले धेरै लेखहरू लेखिन्। तिनले दृष्टिविहीनहरूका लागि अमेरिकी संस्थामा प्रवचनहरू दिइन् र तिनीहरूका लागि लाखौं डलर जुटाइन्। तिनको 80 जन्मदिनमा तिनलाई दृष्टिविहीनहरूलाई उत्कृष्ट मद्दत गर्नेहरूका लागि भनी स्थापना गरेको हेलेन केलर अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरियो। बाइबलमा पाउलले कलसीका क्रिस्चियनहरूका लागि यसरी प्रार्थना गरे, ताकि तिमीहरू उहाँलाई पूर्ण रूपले प्रसन्न पार्ने प्रभुको योग्य जीवन बिताउन सक। यो कुरा तपाईँले कलसीको पुस्तक 1:10 हेर्न सक्नुहुन्छ। अनि उनले तिनीहरूलाई यसो गर्न सक्ने दुईवटा तरिका दिए, प्रत्येक असल काममा फलवन्त हुँदै परमेश्वरको ज्ञानमा बढ्दै जानु, विश्वास र काम, आत्मिकता र सेवा, प्रभुको सेवा गर्नु र अरूका लागि आवश्यकताहरू पूरा गर्नु। हेलेन केलरको जीवन त्यस्तै थियो। तपाईँले भन्नुहोला, तर मेरो लक्ष्य मानिसहरूलाई भन्दा प्रभुलाई खुसी पार्नु हो। तपाईँले यसरी त्यसो गर्नुपर्छ, मानिसहरूका निम्ति होइन तर प्रभुको निम्ति जस्तै गरी सदिच्छाले सेवा गर्दै। यो कुरा तपाईँले एफिसीको पुस्तक 6:7 हेर्न सक्नुहुन्छ। भजन लेखक चार्ल्स मेक्सले लेखे चाहिँ, अरूका लागि हो प्रभु, अरूका लागि सोच्न सकौँ, अरूका लागि जिउन मलाई मद्दत गर्नुहोस् ताकि म तपाईँ जस्तै जिउन सकौँ। यसकारण परमेश्वरले तपाईँलाई दिनुभएको सेवा असल भएकाले त्यसमा फलवन्त बन्दै जानुहोस्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082048 70।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
5: खुल्यो खुल्यो खुल्यो
6: होइन हो, के खुल्यो हजुर?
5: नेपालकै सबैभन्दा सस्तो कालिका नगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के?
6: ओहो, हो र?
5: हजुर, ओम शान्ति ड्राई क्लिनर्स। यहाँ सबै किसिमका गलैचा, कार्पेट, ब्लाङ्केट, कोट, शर्ट, पाइन्ट, साडी, कुर्ता सुरुवाल, लेदरका कपडाहरू, लेहेङ्गा, जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ। होटेल, होस्टेल, हस्पिटल र ट्रेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्नु परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस्। सम्पर्क गरेको 2 घण्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौँ। होम डेलिभरीको पनि सुविधा रहेको छ। प्रोप्राइटर देवराज।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 97549 17 23, 98139 84 72।
5: ड्राई क्लिनर्सको लागि एकमात्र नाम ओम शान्ति ड्राई क्लिनर्स, तपाईँको सेवामा समर्पित।

0: रेडियो सिमेकी 107.2 मेगाहर्ट्ज।
1: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
2: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नातिन। यस्तो त जसले नि लेखिहाल्छ नि।
1: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
2: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
2: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो। अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
2: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ। बुझ्यौ?
3: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
5: नेपाल सरकार।

0: आत्मिक गीत संगीत र वचन सुन्नका लागि
1: सुन्नुहोस् रेडियो छिमेकी 107.2 मेगाहर्ज।
2: हरेक शनिबार र आइतबार बिहान 10 बजे सुन्न नभुल्नु होला भाषाको सन्देश कार्यक्रम डाक्टर वरिष्ठ पास्टर सिमोन पाण्डेज्यूबाट।

रेडियो छिमेकी तपाईँ सम्पूर्ण सहयोगदाताहरूलाई धन्यवाद भन्दछ। सर्वाधिक पढिने आजको वचन दैनिक उपासना पुस्तिका तपाईँ सबैको लागि उपहार स्वरूप निशुल्क उपलब्ध छ।

रेडियो छिमेकीलाई माया गरी प्रार्थना आर्थिक तथा विभिन्न तरिकाले व्यक्तिगत र सामूहिक रूपमा साथ र सहयोग गर्नुहुने सम्पूर्ण शुभचिन्तकहरू, मण्डलीहरू, सङ्घ संस्थाहरू तथा सम्पूर्णमा यस रेडियो छिमेकीको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।

0: सधैँ तपाईँको साथमा रेडियो छिमेकी 107.2 MHz।
1: प्रिय श्रोताहरू, आज हामी त्यस्तो संसारमा रहेका छौँ जुन अन्धकार, पाप, दुष्ट अनि भ्रष्टताले भरिएको छ। संसारमा शान्ति आनन्द छैन। यस्तो परिस्थितिमा हामीलाई जीवनको सच्चा शान्ति, सच्चा मार्ग देखाउन, नैतिकवान जीवन जिउन, आत्मा शान्तिको जीवन, आदर्श जीवन जिउन मार्गदर्शन गर्नको लागि परमेश्वर र परमेश्वरको वचन धर्मशास्त्रको ठुलो हात हुन्छ। यही विचारलाई मनमा लिएर आज हामी पवित्र धर्मशास्त्र बाइबलबाट सन्देश सुन्नेछौँ।
2: प्रिय दर्शक तथा श्रोताहरू, आज तपाईँको बीचमा अन्तिममा घर भन्ने विषयबाट बोल्न गइरहेको छु। हजुर, अन्तिममा आफ्नो घर। संसारको अरू कुनै पनि अन्य धर्मशास्त्रहरू पुस्तकले हामीलाई बाइबल जस्तो आशा दिन सक्दैन। बाइबल मात्र आशा, पवित्रता र जीवित परमेश्वरको वचनमा आधारित छ। उहाँ भरोसा योग्य हुनुहुन्छ। उहाँ कहिले आफूले नगर्ने प्रतिज्ञा गर्नुहुन्न। यो कुरा मनमा राखौँ। उहाँले जे प्रतिज्ञा गर्नुहुन्छ त्यो प्रतिज्ञा उहाँले पूरा गर्नुहुन्छ। तपाईँ परमेश्वरका प्रतिज्ञाहरूमा भर पर्न सक्नुहुन्छ। उहाँले गर्नुभएको एउटा महान प्रतिज्ञा भनेको उहाँको उपस्थितिमा सदा सर्वदाको लागि एउटा अनन्तको घरको प्रतिज्ञा हो। प्रभु धन्यको हुनुहुन्छ। क्रुसमा टाँगिनुभन्दा अघि येशूले आफ्नो चेलाहरूको सेवा गर्दै हुनुहुन्थ्यो भन्ने कुरा बताउनु भयो। मेरो पिताको घरमा धेरै घरहरू छन्, यदि त्यसो नभएको भए मैले तिमीहरूलाई भन्ने थिइनँ। म तिम्रो लागि ठाउँ तयार पार्न जान्छु। मलाई विश्वास छ तपाईँसँग एउटा त्यस्तो आशा छ जुन स्थिर आशा हो, र निश्चित रूपमा तपाईँ त्यो घरमा जानुहुन्छ। तपाईँलाई थाहा छ हाम्रो लागि यो संसारमा घर छैन। जति धेरै हामी प्रभुसँग हिँड्छौँ त्यति नै हाम्रो आध्यात्मिक यात्रा त्यति नै वास्तविक हुन्छ। हामी केवल यस संसारमा अपरिचित र एक यात्री रहौँ, यो संसार हाम्रो घर होइन। हाम्रो घर अनन्तको घर स्वर्गमा छ। तपाईँको हृदय चिन्तित हुन आवश्यक छैन। यदि तपाईँ वास्तवमै येशूमा भरोसा गर्दै हुनुहुन्छ भने तपाईँले निश्चित रूपमा नै अनन्तको घरमा पुग्नुहुनेछ। यसैले आउनुहोस्, प्रकाश 22:1-5 पदको खण्डलाई अध्ययन गरौँ। यहाँ यस प्रकार लेखिएको छ, तब त्यो स्वर्गीय दूतले मलाई जीवन जलको नदी देखाए। नदी स्फटिक जस्तो चम्किलो थियो। त्यो नदी परमेश्वर अनि थुमाको पाटाको सिंहासनबाट बगिरहेको थियो। त्यो नगरको गल्लीको माझबाट बगिरहेको थियो। जीवन वृक्ष वर्षेनी 12 फल फल्दै नदीको एकापट्टि थियो। प्रत्येक महिना यसमा फल फल्छ। वृक्षका पातहरू मानिसहरूको बिमार निको पार्नुलाई थिए। परमेश्वरको श्राप परेको कुनै वस्तुले त्यो नगरमा स्थान पाउने छैन। परमेश्वर अनि भेडाको पाठाको सिंहासन नगरमा रहनेछ। परमेश्वरको सेवकहरूले उहाँलाई आराधना गर्नेछन्। तिनीहरूले उनको चेहरा देख्नेछन्। परमेश्वरको नाउँ तिनीहरूको निधारमा हुनेछ। त्यहाँ फेरि रात पर्ने छैन। मानिसहरूलाई सूर्यको प्रकाशको आवश्यकता पर्ने छैन। परमप्रभु परमेश्वरले तिनीहरूलाई प्रकाश दिनेछ अनि तिनीहरूले सदा सर्वदा राजाहरूले जस्तै शासन गर्नेछ। प्रियहरू, विश्वास गर्नेहरू भएकोले हामीले अन्तिममा सान्त्वना पाउँछौँ जब हामी उहाँको अनन्तको घरमा पुग्छौँ। र म तपाईँहरूलाई यी कुरा बाँड्न चाहन्छु। पहिलो कुरा, अनन्त जीवनको आरामदायक। जीवनको पानी परमेश्वरको सिंहासनबाट बग्दछ। जीवन रहस्यमयको शब्द हो। यो पहिलो मानिस आदम परमेश्वरको सासबाट आएको। परमेश्वरले जमिनको धुलोबाट आदमलाई बनाउनु भएपछि उहाँले उसमा जीवनको सास फुकिदिनुभयो र आदम जीवित प्राणी हुनुभयो। यहाँ हाम्रो पाठमा जीवनको पानी परमेश्वरको सिंहासनबाट आउँदछ। अब के तपाईँले त्यो सासको अर्थ, परमेश्वरको सिंहासनबाट जीवनको पानीको महत्व बुझ्नुभयो? यसले हामीलाई यो सूचित गर्दछ कि यो नै जीवन, अनन्त जीवन हो। जीवन सदाको लागि परमेश्वरबाट आउँदछ। हाम्रो जीवनमा जीवनको पानी, जीवनको नदी र जीवनको रूख उल्लेख गरिएको छ। जब प्रारम्भिक जोडी आदम र हब्बाले अदनको बगैँचामा पाप गरे, परमेश्वरले उनीहरूलाई त्यस स्थानबाट बाहिर निकाल्नु पर्ने आवश्यकता देख्नुभयो, किनकि उनीहरूले जीवनको रुखको फल खान सक्नेछन् र सदा सर्वदा जीवित रहन सक्नेछन्। बाइबलको त्यो पहिलो पुस्तकमा मानिस जीवनको रुखमा जान अस्वीकार गरिएको थियो, निषेध गरिएको थियो, किनभने मानिस पापी अवस्थामा थिए। अब जब हामी अन्तिममा घर पुग्छौँ, हामीसँग जीवनको रुखमा स्वतन्त्र रूपमा पहुँच हुनेछ। यसले 12 प्रकारका फलहरू दिन्छ। प्रत्येक महिना यसले फल दिन्छ। रुखका पातहरू राष्ट्रहरूका लागि निको हुने औषधि हो। मलाई थाहा छ त्यहाँ कोही आउँदैछ जसले धेरै प्रश्न उठाउनेछन्, किनकि अनन्त कालको निम्ति त्यहाँ समयको कुनै गणना हुँदैन। यसमा कुनै आपत्ति नमानौ। हाम्रो परमेश्वरले हाम्रो लागि अनन्त जीवनको आरामको बारेमा वर्णन गर्दै हुनुहुन्छ। जब हामी उहाँको अन्तिम घरमा हुनेछौँ, प्रभुको स्तुति होस्, त्यहाँ मृत्यु सदाको लागि हटाइन्छ र त्यहाँ जीवनको पानी परमेश्वरको सिंहासनबाट बग्दछ। त्यहाँ जीवनको रुख छ। परमेश्वरबाटको जीवन सधैँ सधैँ विश्वासीहरूको लागि हो। परमप्रभुको प्रशंसा र स्तुति भएको होस्। र दोस्रो कारण, अनन्त प्रेमको आरामदायी प्रेम भावनाको शब्द हो। हामी पनि बिल्कुल भन्न सक्छौँ प्रेम परमेश्वरबाट मात्र आउँछ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्रलाई दिनुभयो कि उहाँमा विश्वास गर्ने कोही पनि नाश नहोस् तर उसले अनन्त जीवन पाओस्। हो, प्रेम परमेश्वरको सिंहासनबाट बग्दछ। युहानले आफ्नो पहिलो पत्रमा लेखेका छन् कि हामी उहाँलाई प्रेम गर्दछौँ, हामी उहाँलाई प्रेम गर्दछौँ किनकि पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो। किन मेरो मित्रहरू, कसैले पनि प्रेम, साँचो प्रेमको बारेमा थाहा गर्दैनन्। परमेश्वरले उहाँको प्रेम हामीतर्फ राख्नु भएको छ, परमेश्वरको प्रेम हामीतर्फ छ। आज हामीले उहाँ मार्फत मात्र साँचो प्रेमको बारेमा जान्न सक्छौँ। विशेष गरी यो कुरामा ध्यान दिउँ कि उहाँका सेवकहरूले उहाँको सेवा गर्दछन्। परमेश्वर र थुमाको सिंहासन त्यहाँ हुनेछ र उहाँका सेवकहरूले उहाँको सेवा गर्नेछन् आम्ने सामने एक सम्बन्धको साथ। जुन हामी प्राय यस जीवनमा चाहन्छौँ कि जुन वास्तविकतामा परिणत होस्, तब एक गौरवमय वास्तविकता त्यस बेला यो सम्बन्धबाट स्पष्ट हुनेछ। यो सधैँभरि हुनेछ, सदाको लागि, किनभने उहाँको नाम तिनीहरूको निधारमा हुनेछ। स्वामित्व कहिले पनि अस्वीकार वा इन्कार हुने छैन। परमप्रभुको प्रशंसा होस्। हामी अनन्तमा, अनन्तको अन्तमा घर पुग्दा हामीसँग अनन्तको प्रेमको आराम हुनेछ। त्यहाँ घृणा र पीडा सदाको लागि हटाइन्छ। धर्मशास्त्रले हाम्रो पाठ पत्तिनमा भन्दछ त्यहाँ कुनै श्राप हुने छैन। हामी सदा सर्वदा परमेश्वरको प्रेममा रहनेछौँ। परमेश्वरको प्रेम सबैभन्दा महान छ, अनन्त प्रेमको आरामदायी, कति मिठो, कति मधुर। र तेस्रो, अनन्त ज्योतिको आरामदायी। ज्योति प्रकाशमय शब्द हो। उत्पत्तिको पुस्तकमा लेखेको सृष्टिको पहिलो दिनमा परमेश्वरले भन्नुभयो उज्यालो होस्, र त्यहाँ उज्यालो भयो। युहानको सुसमाचारको पहिलो अध्यायमा प्रेरित युहानले येशूको बारेमा लेखेका थिए, वा संसारमा आउने हरेक मानिसलाई उज्यालो पार्नुहुने साँचो ज्योति हुनुहुन्छ। येशूले यो पनि भन्नुभएको थियो, म संसारको ज्योति हुँ। तर उहाँले भन्नुभयो कि मानिसहरू ज्योति भन्दा अन्धकार मन पराउँछन्, किनभने उनीहरूका कामहरू दुष्ट छन्। मानिसहरूले अन्धकारलाई प्रेम गर्दछन्। अब हामी अन्तिममा अनन्तको घरमा पुग्छौँ, हामी अनन्तको प्रकाशमा आराम गर्नेछौँ। परमेश्वरको अनन्त दिनमा त्यहाँ रात हुँदैन। हामीले परमेश्वरको ज्योतिमा निरन्तर हिँड्ने महिमित अनुभव पाउनेछौँ, किनकि त्यहाँ बत्तीहरू सूर्यको प्रकाश हुँदैन। प्रभुले हामीलाई दिनुभएको ज्योति हुनेछ, हाम्रो ज्योति। हामी पछि घर हुँदा हामीसित हुनु पर्दछ त्यो ज्योति परमेश्वरबाटको प्रकाश हुनेछ। उहाँ नै ज्योतिको स्रोत हुनुहुन्छ। त्यहाँ अन्धकार सदाको निम्ति हटाइन्छ, त्यहाँ कुनै रात हुने छैन, सधैँभरि परमेश्वरको ज्योति हुनेछ। पद पाँचको अन्तिम खण्डलाई याद गरौँ, तिनीहरूले सदा सर्वदा शासन गर्नेछ। हामी अनन्तको घरमा पुग्दा परमेश्वरले हामीलाई कति सान्त्वना दिनुहुन्छ। मेरो मित्रहरू, जब हामी अनन्तको घरमा पुग्नेछौँ तब अधिक आरामदायकको महसुस गर्नेछौँ। यो आरामदायक कुरालाई मनन गरौँ। तिनीहरूलाई अब तपाईँको आशीर्वाद दिनुहोस्। अनन्त जीवनको सान्त्वना, अनन्त जीवनको अर्थ ईश्वरीय जीवन, अनन्त प्रेमको सान्त्वना, ईश्वरको प्रेम जसको अर्थ अनन्त प्रेम हो, अनन्त ज्योतिको सान्त्वना, परमेश्वरको ज्योति जसको अर्थ अनन्तको ज्योति हो। जब हामी अन्तिममा घर पुग्छौँ, हामी परमेश्वरबाट यी सबै सुविधाहरू पाउन सक्षम हुनेछौँ। हामी पहिले भन्दा अहिले झन अनन्तको घरको नजदिक भएका छौँ। के तपाईँ त्यस घरको लागि उत्सुक हुनुहुन्छ जहाँ जीवन, प्रेम र ज्योति परमेश्वरबाट आउँदछ? के तपाईँ यसको लागि उत्सुक चाहना गर्नुहुन्छ? यदि तपाईँ यी आरामदायी कुराहरू आनन्द लिन जाँदै हुनुहुन्छ भने यो महत्त्वपूर्ण छ कि तपाईँ अहिलेदेखि नै तयार हुनुपर्छ।

प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौँ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौँ।

प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौँ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रमप्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।

घाटीमा भएर जान परे तापनि म कुनै खतरादेखि डराउने छुइनँ, किनकि तपाईँ मेरो साथमा हुनुहुन्छ। तपाईँको लाठी र तपाईँको लौरोले मलाई सन्तोष दिनसक्छ।

0: हेलो
1: हेलो,
0: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
1: हुन्छ हुन्छ, पठाउँछ है। ए नानी, छोरी।
2: हजुर।
1: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। लो
2: दिन त। हेलो, भन्नुहोस् त।
0: हेलो हजुर।
2: हजुर,
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
1: ए नानी, के भने रहेछ, के भयो बा?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: ल ल ल, किन दिन्थे?
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
4: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड,
6: रेडियो छिमेकी 107.2 मेगाहर्ज।

अरे मेरो भाइ, के लगाइरहेछौ? रेडियो छिमेकी लगाऊ, रेडियो छिमेकी 107.2 मेगाहर्जमा। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी।

तपाईँको छिमेकी मेरो छिमेकी, यो हो रेडियो छिमेकी। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2 मेगाहर्ज।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: रेडियो सिमेकी 107.2 मेगाहर्ट्ज।

0: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: अरे मेरो भाइ, के लगाइरहेछौ? रेडियो छिमेकी लगाऊ। रेडियो छिमेकी 107.2 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107।

पृथ्वीमाथि पृथ्वी मुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँडा टेक्नुपर्छ र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु भनिन्छ।

0: तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो छिमेकी।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।